भविष्य उनीहरूको पक्षमा हुन्छ जसले आफ्नो सपनाको सुन्दरतामा विश्वास गर्छन्। आदरणीय श्रोता, यस महान वाणीलाई अघि राख्दै आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत अनि न्यानो अभिवादन म सञ्चालिका अनिताको तर्फबाट।

आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा श्रोताले सुन्नुहुनेछ लोभ भन्दा सन्तोष महान विषयमाथि एक आध्यात्मिक चिन्तन जसलाई प्रस्तुत गर्नका निम्ति यहाँ आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित हुनुहुन्छ सञ्जय बराइली ज्यू।

लोभभन्दा सन्तोष महान। मानिसको जीवनमा आवश्यकता र इच्छाबीच ठुलो अन्तर हुन्छ। आवश्यकता पुरा भएपछि जीवन चलाउन सकिन्छ, तर इच्छा कहिले समाप्त नहुन सक्छ। एउटा इच्छा पुरा भएपछि अर्को इच्छा जन्मन्छ। यही इच्छालाई नियन्त्रण गर्न नसक्दा मानिस लोभको बाटोमा जान सक्छ। लोभले मानिसलाई अझै धेरै धन सम्पत्ति, पद प्रतिष्ठा र सुविधा चाहने बनाउँछ, तर जति प्राप्त गरे पनि मन सन्तुष्ट हुँदैन। यसको विपरीत सन्तोषले मानिसलाई आफूले पाएको कुराको मूल्य बुझ्न, ईश्वरप्रति कृतज्ञ हुन र शान्तिपूर्वक जीवन बिताउन सिकाउँछ। त्यसैले जीवनको साँचो सुख बुझ्न हामीले एउटा महत्त्वपूर्ण सत्य आत्मसत गर्नुपर्छ, लोभभन्दा सन्तोष महान छ। लोभ भनेको आवश्यकताभन्दा बढी प्राप्त गर्ने तीव्र चाहना मात्र होइन, प्राप्त गरेको कुराले पनि मन नगाउने अवस्था हो। लोभी मानिससँग पर्याप्त धन भए पनि अझै धेरै चाहन्छ, राम्रो घर भए पनि अझ ठुलो घर चाहन्छ, एउटा सफलता पाएपछि अर्को सफलता चाहन्छ, तर आफूले प्राप्त गरिसकेको कुराप्रति धन्यवाद दिन बिर्सन्छ। यस्तो अवस्थामा मानिसको जीवन बाहिरबाट सम्पन्न देखे पनि भित्रबाट अशान्त हुन सक्छ। लोभले मानिसलाई वर्तमानको खुसीबाट विचलित गराएर भविष्यको अनिश्चित इच्छाको पछि दौडाउन सक्छ। सन्तोष भनेको प्रगति नगर्नु वा महत्वाकांक्षा त्याग्नु होइन। सन्तोषको अर्थ आफूले पाएको कुराको मूल्य बुझ्दै सही तरिकाले अघि बढ्नु हो। मानिसले आफ्नो क्षमता विकास गर्न सक्छ, आफ्नो भविष्यको सपना देख्न सक्छ र मेहनत गरेर सफलता प्राप्त गर्न सक्छ। तर सफलता प्राप्त गर्ने क्रममा आफ्नो नैतिकता, सम्बन्ध, स्वास्थ्य, शान्ति र आत्मिक जीवन गुमाउनु हुँदैन। सन्तोषले मानिसलाई मसँग केही छैन भन्ने भावनाबाट निकालेर मसँग भएका कुराका लागि म कृतज्ञ छु भन्ने अवस्थामा पुर्याउँछ।

मानिसको जीवनमा धन सम्पत्ति सुविधा र सफलता आवश्यक हुन्छन्। आफ्नो परिवारको अवस्था पुरा गर्न, भविष्य सुरक्षित बनाउन र समाजमा राम्रो काम गर्न मानिसले परिश्रम गर्नुपर्छ। मेहनत गरेर प्रगति गर्नु नराम्रो होइन, तर आवश्यकताभन्दा बढी बाहिर गएर धन सम्पत्ति प्रतिको अत्याधिक चाहना बढ्दै जाँदा त्यो लोभ बन्न सक्छ। लोभले मानिसलाई कहिले सन्तुष्ट हुन दिँदैन। एउटा कुरा पाएपछि अर्को कुरा चाहिन्छ, अर्को पाएपछि अझ ठुलो कुरा चाहिन्छ। यसरी मानिस आफ्नो वर्तमान आनन्द गुमाएर सधैँ अझै चाहिन्छ भन्ने दौडमा लाग्न सक्छ। लोभ के हो? लोभ भनेको आवश्यकताभन्दा बढी पाउने तीव्र इच्छा मात्र होइन, आफूले पाएको कुरा कहिले मन नअगाउने अवस्था पनि हो। लोभी मानिससँग धेरै कुरा भए पनि उसलाई अझै धेरै चाहिन्छ। उसले आफ्नो आशीर्वाद गर्नुभन्दा आफूले पाएको कुराको हिसाब गर्दछ। सन्तोष भनेको के हो? सन्तोष भनेको प्रगति गर्न छोड्नु होइन, सन्तोष भनेको आफूले पाएको कुराका लागि कृतज्ञ हुँदै ईश्वरमा भरोसा राखेर जीवन जिउनु हो। सन्तोषी मानिसले आफ्नो अवस्था सुधार्न मेहनत गर्छ, तर आफ्नो शान्ति र आनन्दलाई केवल धनसँग जोड्दैन। मानिसले संसारका धेरै कुरा कमाउन सक्छ, तर यदि उसको हृदयमा सन्तोष छैन भने उसले आफैलाई सधैँ अभावमा रहेको ठान्न सक्छ। अर्कोतर्फ धेरै धन नहुँदा पनि सन्तुष्ट हृदय भएको मानिसले शान्ति र आनन्द अनुभव गर्न सक्छ। साँचो सम्पन्नता केवल बाहिरी सम्पत्तिमा हुँदैन, असल चरित्र, प्रेम गर्ने परिवार, विश्वासिलो मित्र, स्वस्थ सम्बन्ध, ईश्वरको भरोसा, ईश्वरप्रतिको भरोसा र शान्त हृदय पनि ठुलो सम्पत्ति हुन्छन्। यी कुरालाई पैसाले किन्न सकिँदैन। धनको प्रेमबाट सावधान रहौँ। धन आफै खराब कुरा होइन, धनले परिवारको अवस्था पुरा गर्न, गरिबलाई सहयोग गर्न, सेवा गर्न र असल काम गर्न सहयोग पुर्याउन सक्छ। समस्या धनमा होइन, धनप्रतिको गलत प्रेममा हुन्छ।

आदरणीय श्रोता, अहिले हजुरहरूले सुन्दै हुनुहुन्छ लोभन्दा सन्तोष महान विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुहुँदैछ सञ्जय बराइली।

लोभले मानिसको सम्बन्धमा पनि समस्या ल्याउन सक्छ। सम्पत्तिको विषयमा परिवारमा विवाद हुन सक्छ। पैसाको कारण मित्रता टुट्न सक्छ। बढी कमाउने चाहनाले मानिसले आफ्नो परिवारको लागि समय दिन छोड्न सक्छ। धेरै पैसा कमाएर पनि यदि परिवारमा प्रेम छैन, मनमा शान्ति छैन, ईश्वरसँगको सम्बन्ध कमजोर छ भने त्यसको सम्पन्नताको के अर्थ रहन्छ? सन्तोषले मानिसलाई बाँड्न, सहयोग गर्न र अरूको आवश्यकतालाई बुझ्न सिकाउँछ। सन्तोषले कृतज्ञता सिकाउँछ। सन्तोषी मानिसले आफ्नो जीवनमा भएका साना साना आशीर्वादलाई पनि ठुलो मानेर धन्यवाद दिन्छ। भोजन पाउँदा धन्यवाद दिन्छ, परिवार पाउँदा धन्यवाद दिन्छ, काम गर्न पाउँदा धन्यवाद दिन्छ, नयाँ दिन पाउँदा धन्यवाद दिन्छ। लिनुमा भन्दा दिनुमा धन्य हो। हामीले ईश्वरबाट पाएका साधनहरू केवल आफ्नो सुखको लागि मात्र होइन, अरूको भलाइको लागि पनि प्रयोग गर्नुपर्छ। गरिबलाई सहयोग गर्नु, दुखीलाई सान्त्वना दिनु, आवश्यकतामा परेका परिवारलाई साथ दिनु र परमेश्वरको काममा योगदान गर्नु सन्तुष्टि हृदयको सुन्दर उदाहरण हुन्। परिवारमा सन्तोषको महत्त्व। परिवारमा लोभ प्रवेश गर्दा प्रेम कमजोर हुन सक्छ। सम्पत्ति

आज हामीले के रोज्ने, आज संसारले हामीलाई निरन्तर अझै चाहिन्छ भनेर सिकाइरहेको छ। अझ ठुलो घर, अझ महँगो गाडी, अझै धेरै पैसा, अझ ठुलो पद, अझै धेरै प्रतिष्ठा र यी सबैको चाहना बढाइदिन्छ। मानिसले जीवनबाट के खोजिरहेको छ भन्ने प्रश्न महत्त्व छ। यदि हामी केवल धन सम्पत्ति र सुविधाको पछि लाग्यौँ भने हाम्रो चाहना कहिले समाप्त नहुन सक्छ। तर यदि हामी सन्तोष, प्रेम, विश्वास, सेवा, सम्बन्धलाई प्राथमिकता दियौँ भने सीमित साधनमा पनि गहिरो आनन्द पाउन सक्छौँ। लोभले अझै चाहिन्छ भन्छ, सन्तोषले म कृतज्ञ छु भन्छ। लोभले अशान्त बनाउँछ, सन्तोषले शान्ति दिन्छ। लोभले सम्बन्ध कमजोर बनाउन सक्छ, सन्तोषले बाँड्न र सहयोग गर्न सिकाउँछ। लोभी आँखाले अरूको सम्पत्तितर्फ लैजाउँछ, सन्तोषी हृदयले ईश्वरका आशीर्वादतर्फ फर्क्याउँछ। त्यसैले आजदेखि हामी आफ्नो जीवनमा एउटा निर्णय गरौँ। लोभभन्दा सन्तोष महान छ। धेरै पाउनुभन्दा पाएको कुराको मूल्य बुझौँ। अरूसँग तुलना गर्नुभन्दा ईश्वरप्रति धन्यवाद देऊ। सम्पत्तिलाई जीवनको मालिक होइन तर साधन बनाऊ। आफ्नो आवश्यकताभन्दा बढी भएको कुरा बाँडौँ र दुखी तथा आवश्यकतामा परेकाहरूको सेवा गरौँ। किनकि साँचो सम्पन्नता धेरै सम्पत्ति जम्मा गर्नुमा मात्र होइन, सन्तुष्टि, कृतज्ञ, प्रेमपूर्ण र ईश्वरमा भरोसा राख्ने हृदयमा हुन्छ। लोभ छोडौँ, सन्तोष रोजौँ, असन्तुष्टि छोडौँ, कृतज्ञ रोजौँ। केवल आफूका लागि मात्र होइन, अरूका लागि पनि बाँचौँ। किनकि लोभभन्दा सन्तोष वास्तवमै महान छ। हामी मेहनत गरौँ तर लोभ नगरौँ, धन कमाऊ तर धनको दास नबनौँ, भविष्यको योजना बनाऊ तर वर्तमानका आशीर्वाद नबिर्सौँ, आफ्नो परिवारको हेरचाह गरौँ र आवश्यकतामा परेकालाई सहयोग गरौँ। सबैभन्दा महत्त्वपूर्ण कुरा, धनभन्दा परमेश्वरलाई ठुलो बनाऊ। लोभले संसारको सम्पत्ति बढ्न सक्छ तर सन्तोषी हृदयले शान्ति बढाउँछ। लोभले हात भरिन्छ तर सन्तोषले हृदय भरिन्छ। त्यसैले जीवनमा लोभ होइन सन्तोष रोजौँ, किनकि साँच्चैकै लोभभन्दा सन्तोष महान हो।

आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा श्रोताले सुन्नुभयो लोभ भन्दा सन्तोष महान विषयमाथि एक आध्यात्मिक चिन्तन जसलाई प्रस्तुत गर्नुभयो सञ्जय बराइली ज्यूले। साथमा सुन्नुभयो केही नेपाली अनि हिन्दी भजनहरू। हवस् त श्रोता, तपाईँको आजको दिन मङ्गलमय रहोस् यही प्रार्थना ईश्वर अघि राख्दै हजुरहरूबाट प्रस्तुता मनन तामाङ अनि सञ्चालिका अनिता पनि विदा चाहन्छौ। नमस्कार, शुभ दिन।

श्रोता साथी, कार्यक्रम अर्चनाको प्रस्तुतिपछि अब भने रिले गरी सुनाउनेछौ आकाशवाणी दिल्ली केन्द्रको प्रथम संस्कृत, त्यसपछि हिन्दीमा समाचार।

पुनः स्वागत छ श्रोतालाई आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्जमा। समय बिहानको 7:05 भयो श्रोता, र अबको यो समय हो हाम्रो बिहानी जानकारीमूलक कार्यक्रम शुभ प्रभातको। त कार्यक्रम शुभ प्रभातको

आरम्भमा आज हामी खेतीपातीबारे सल्लाह अन्तर्गत जानकारी दिनेछौँ मटरको खेती सम्बन्धी। त आज हामी कृषक दाजुभाइहरूलाई मटरको खेती कसरी गर्नुपर्छ यस विषयमा जानकारी दिन लागिरहेका छौँ। थरीमा मटरको उच्च फल्ने थरीमा आलास्का, आर्केल, बोनाभेली, हारिछेल र डेन्टाम बिउको परिणाम एक एकर जमिनमा 20 किलो मटरको बिउ चाहिन्छ। 45 देखि 50 केजी मटरको बिउ एक हेक्टरमा चाहिन्छ। दुरन्त लाइनदेखि लाइन 75 सेन्टिमिटर भए असल हुन्छ अनि एउटा मटरको बिउदेखि अर्को मटरको फरक 10 सेन्टिमिटर हुनुपर्छ। जमिन तयारी गर्दा कमसेकम 3-4 पल्ट खनजोत गर्नुपर्छ। जमिनमा भएको अघिल्लो फसलका ठुटाहरू एक ठाउँमा जम्मा गरेर जलाइदिनुपर्छ। यसरी अघिल्लो फसलका ठुटाहरू जलाउनाले ती किराहरूले फुल पार्न पाउँदैन अथवा भनौँ वंशवृद्धि गर्न सक्दैन र फसलमा किराहरूको प्रकोप कम्ती हुन्छ। त्यसपछि जमिनलाई समान गर्नुपर्छ। डल्ला र ढिलाहरू फुटाएर माटो बुरबुराउँदो बनाउनुपर्छ। अन्तिम जोताई वा खनाइमा जमिनमा कमिला, धमिरा, खुम्ले किराको प्रकोपदेखि बाँच्नका लागि एकर प्रति 10-12 केजी एल्ड्रिन, 5% धुलो अथवा हेप्टोक्लोरर 5% धुलो प्रयोग गर्नुपर्छ। एक एकर जमिनमा गाईको पाकेको मल 100-150 मन प्रयोग गर्नुपर्छ। त्यसमा रासायनिक सार 22 केजी युरिया, 125 केजी स्लिङ सुपर फस्फेट जमिन तयारी गर्दा प्रयोग गर्नुपर्छ। यदि मटर बाक्लै भएर उम्रेको छ भने त्यसलाई अघि भने चाहिँ पातलो गरेर 10 सेन्टिमिटरको फरकमा मिलाउनुपर्छ। 15-20 दिनको अन्तर अन्तरमा झार गोड्नुपर्छ। उत्पादन 100-120 क्विन्टल प्रति हेक्टर मटर पाउन सकिन्छ। मटरमा पाउडरी मिल्ड्यू अर्थात् खैरे रोग लाग्छ। यसको रोकथामको निम्ति 0.05% क्यारेथिनको घोल बनाएर पातको दुवैपट्टि भिस्ने गरी स्प्रे गर्नुपर्छ।

एडिन्जेल श्रोताले सुन्दै हुनुहुन्थ्यो कुमार सुब्बाको आवाजमा केही आधुनिक गीतहरू। त आउनु श्रोता, अबको अघिल्लो प्रस्तुति लिएर आएका छौँ केही हिन्दी भजनहरू।

समय बिहानको 7:15 भए श्रोता र यो हो आकाशवाणीको नेपाली प्रसारण सेवा। स्वीकार्नुहोस् यो भजन, एमएस सुब्बलक्ष्मीको शर्मा।

0: त श्रोता, विविध हिन्दी भजनहरूको प्रस्तुतिपछि अब समय भएको छ बिहान 7:25 समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सिल्भेस्टर लेप्चाबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी र बेल्जियमका प्रधानमन्त्री वाल्ड डे वेबरले आज नयाँ दिल्लीमा पारस्परिक हितका क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले सहरीकरण, बढ्दो जनसङ्ख्या र भविष्यमा पानीको आवश्यकताबाट उत्पन्न हुने चुनौतीहरूप्रति संवेदनशील हुन शहरी स्थानीय निकायहरूलाई आह्वान गर्नुभएको छ।

0: तथा ग्रामीण विकास मन्त्री शिवराज सिंहले आज मुम्बईमा राज्य ग्रामीण जीविकोपार्जन मिसनहरू र ब्याङ्कहरूसँग उच्च स्तरीय बैठकको अध्यक्षता गर्नुहुनेछ। नेपालमा आएको विनाशकारी बाढीमा मृत्यु हुनेको संख्या 1250 पुगेको छ अनि भारतले आज युएईको दुबई अन्तर्राष्ट्रिय स्टेडियममा महिला टी20 एसिया कपको आफ्नो दोस्रो म्याचमा हङकङको सामना गर्नेछ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी र बेल्जियमका प्रधानमन्त्री वार्ड डे वेबरले आज नयाँ दिल्लीमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। दुई नेताहरूले द्विपक्षीय सम्बन्धका सबै पक्षहरूका साथै पारस्परिक हितका क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा छलफल गर्नुहुनेछ। बेल्जियमका प्रधानमन्त्री भारतको 3 दिने भ्रमणका लागि हिजो राति राजधानी आइपुग्नु भएको छ। प्रधानमन्त्री डे वेबरसँगै बेल्जियमका रक्षा मन्त्री थियो फ्रान्केन पनि हुनुहुन्छ। गत वर्ष फरवरीमा पदभार ग्रहण गर्नुभएपछि यो उहाँको पहिलो भारत भ्रमण हो। भारत युरोपेली संघ स्वतन्त्र व्यापार सम्झौताको सन्दर्भमा उहाँले भारतीय उद्योग परिसंघद्वारा आयोजित व्यापार कार्यक्रममा मुख्य भाषण पनि दिनुहुनेछ। हाम्रा संवाददाताका अनुसार यो भ्रमणले भारत बेल्जियम साझेदारीलाई अझ सुदृढ पार्ने र व्यापार र लगानी, रक्षा र सुरक्षा र नवकरणीय ऊर्जा जस्ता पारस्परिक हितका क्षेत्रहरूमा सहयोगलाई अगाडि बढाउने अवसर प्रदान गर्नेछ।
1: यह किसी बेल्जियम प्रधानमंत्री की पिछले 2 दशकों में पहली भारत यात्रा है, जो भारत बेल्जियम संबंधों में एक महत्वपूर्ण नए चरण की शुरुआत का संकेत देती है। साथ ही यह भारत यूरोपीय संघ संबंधों को मजबूत करने में बेल्जियम की महत्वपूर्ण भूमिका को और सुदृढ़ करेगी। बेल्जियम यूरोप में भारत का एक महत्वपूर्ण आर्थिक साझेदार है। वर्ष 2025-26 में दोनों देशों के बीच द्विपक्षीय व्यापार $13 अरब से अधिक रहा। एंटवर्प के प्रमुख वैश्विक हीरा केंद्र होने के कारण हीरा व्यापार दोनों देशों के बीच वाणिज्यिक संबंधों का एक महत्वपूर्ण हिस्सा बना हुआ है। बेल्जियम के प्रधानमंत्री 4 सितंबर को मुंबई का दौरा भी करेंगे। सुपर्णा सैकिया के साथ अक्षित वैद्यान, आकाशवाणी समाचार, दिल्ली।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले शहरीकरण, बढ्दो जनसङ्ख्या र भविष्यमा पानीको आवश्यकताबाट उत्पन्न हुने चुनौतीहरूप्रति संवेदनशील हुन शहरी स्थानीय निकायहरूलाई आह्वान गर्नुभएको छ। उहाँले शहरी स्थानीय निकायहरूका लागि पनि यस्तै चिन्तन शिविर आयोजना गर्न सुझाव दिनुभयो। प्रधानमन्त्रीले हिजो जलशक्ति मन्त्रालयद्वारा आयोजित 2 दिने राष्ट्रिय विभागीय जल सम्मेलनको समापन सत्रको अध्यक्षता गर्नुभयो। उहाँले पानी संरक्षण प्रविधिहरूको व्यापक रूपमा अपनाउने कुरामा जोड दिनुभयो। श्री मोदीले भारतीय निर्माताहरू र सरकारवालाहरूलाई प्रभावकारी समाधानहरू विकास गर्न र ठूलो मात्रामा कार्यान्वयन गर्न सक्षम बनाउन विश्वव्यापी उत्कृष्ट अभ्यासहरू प्रदर्शन गर्ने प्रदर्शनी र कार्यशालाहरू आयोजना गर्न पनि सुझाव दिनुभयो। प्रधानमन्त्रीले 2 दिने सम्मेलनको क्रममा भएको गहन छलफलको प्रशंसा गर्नुभयो। उहाँले छलफलबाट निस्कने कार्ययोग्य र समयबद्ध बुदाहरूलाई निरन्तर समीक्षा र सिकाइको प्रक्रिया मार्फत अगाडि बढाउनु पर्ने बताउनुभयो। उहाँले यो सम्मेलन एकपटकको अभ्यास नबनाई निरन्तर समीक्षा र अनुगमन कार्यहरूतर्फ डोर्याउनु पर्ने सुझाव दिनुभयो। जनभागीदारीमा जोड दिनुहुँदै श्री मोदीले जनतामा व्यापक चेतना जगाउन जल उत्सवलाई प्रवर्धन गर्न सुझाव दिनुभयो। कृषि तथा ग्रामीण विकास मन्त्री शिवराज सिंहले आज मुम्बईमा राज्य ग्रामीण जीविकोपार्जन मिसनहरू र ब्याङ्कहरूसँग उच्च स्तरीय बैठकको अध्यक्षता गर्नुहुनेछ। बैठकको प्राथमिक उद्देश्य स्व सहायता समूहलाई प्रदान गरिने औषध ऋण रकम बढाउन व्यक्तिगत उद्यम ऋण दोब्बर गर्नु हो। बैठकले जिल्ला केन्द्रीय सहकारी ब्याङ्क र प्राथमिक कृषि ऋण समाज स्तरमा सहकारी ऋण संरचनाको भूमिकालाई सुदृढ पार्दै लामो समयदेखि विचाराधीन आवेदनहरू र ऋण वितरणमा ढिलाई सम्बन्धी समस्याहरूलाई सम्बोधन गर्ने लक्ष्य पनि राख्नेछ। ग्रामीण विकास मन्त्रालयले भनेको छ, बैठकमा भारतीय रिजर्भ ब्याङ्क, वित्तीय सेवा विभाग, सार्वजनिक क्षेत्रका ब्याङ्कहरू, क्षेत्रीय ग्रामीण ब्याङ्कहरू, सहकारी ब्याङ्कहरू, नाबार्ड, पिएफआरडिए, केन्द्रीय मन्त्रालयहरू र अन्य प्रमुख सरकारवाला संस्थाहरूका वरिष्ठ प्रतिनिधिहरू उपस्थित हुनेछन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AR News Khursang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। जापानको अग्रणी क्रेडिट रेटिङ एजेन्सी JCRले भारतको विदेशी र स्थानीय मुद्रा जारीकर्ता रेटिङलाई एक अङ्कले बढाएर BBB+ ए माइनस गरिएको छ। यो रेटिङले देशको सरकारको ऋण चुक्ता क्षमता र वित्तीय ऋण योग्यताको स्वतन्त्र मूल्याङ्कन

प्रदान गर्दछ वित्त मन्त्रालयले भनेको छ यसले भारतको बलियो आर्थिक वृद्धि विकासका लागि बलियो जग निर्माणमा आर्थिक नीतिहरूको प्रभावकारिता र वित्तीय प्रणालीको बढ्दो लचिलोपनलाई प्रतिबिम्बित गर्दछ मन्त्रालयले उल्लेख गरेको छ यो स्तरोन्नति चुनौतीपूर्ण विश्वव्यापी वातावरणको बीचमा भएको हो र दिगो वृद्धि प्रभावकारी आर्थिक नीतिहरू सुधारिएका वित्तीय व्यवस्थापन र बलियो वित्तीय प्रणालीद्वारा समर्पित भारतको आर्थिक आधारभूत कुराहरूको बललाई जोड दिन्छ नेपाल र तिब्बतमा आएको विनाशकारी बाढीमा मृत्यु हुनेको संख्या 1250 पुगेको छ बचाउ कर्मीहरूले वर्षा र हिलोको थुप्रो बीचमा मानिसहरूलाई खोज्ने प्रयास गरिरहेका छन् भोटेकोसी नदीको बाटोमा बनाएका सुरंग र नेपालको भूमिगत विद्युत परियोजनामा मानिस फँसेको हुन सक्ने सम्भावना छ प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनसँग सम्बन्धित यस आपदालाई अन्तर्राष्ट्रिय समुदाय समक्ष दृढताका साथ उठाउनुपर्ने बताउनु भएको छ उहाँको भनाई गत हप्ताको बाढीमा बेपत्ता भएकाहरूको परिवारले प्रतीकात्मक अन्त्येष्टि संस्कारको बीचमा आएको हो यस प्रकोपमा 583 विदेशी नागरिक बेपत्ता छन् नेपाली सेना र सुरक्षाकर्मीले अहिलेसम्म हेलिकप्टर र स्थलमार्गबाट 11,993 जनाको उद्धार गरेका छन् खोज तथा उद्धार कार्यमा लगभग 21,314 सुरक्षाकर्मी खटिएका छन् नेपालको सिमाना नजिकै तिब्बतको ग्यारोङ काउन्टीमा आएको यो आकस्मिक बाढीका कारण चिनिया भूमिमा मृत्यु हुनेको संख्या 21 पुगेको छ भने 541 जना बेपत्ता भएका छन् नेपाललाई एसियाली विकास ब्याङ्क विश्व ब्याङ्क युरोपेली संघ र संयुक्त राष्ट्र संघ लगायत अन्तर्राष्ट्रिय विकास साझेदारहरूले सहयोग गर्ने आश्वासन दिएका छन् जलविद्युत परियोजना स्थलमा उद्धारका लागि भारत चीन र दक्षिण कोरियाबाट विज्ञ टोली पठाइएको छ बम्बई उच्च अदालतले दिवंगत फिल्म अभिनेता सुशान्त सिंह राजपूतकी पूर्व प्रबन्धक दिशा सालियनको मृत्युको सीबीआई अनुसन्धानको आदेश दिएको छ र 6 वर्षसम्म एफआईआर दर्ता नगरेकोमा मुम्बई पुलिसलाई हप्काएको छ न्यायाधीश सारङ कोतवाल र रञ्जित सिंह राजा भोसले सम्मिलित डिभिजन बेन्चले अनुसन्धान अनिश्चितकालसम्म ल्याउन नसकिने बताएको छ अदालतले यस विषयमा उचित र ठोस अनुसन्धान सुनिश्चित गर्न केन्द्रीय एजेन्सीद्वारा अनुसन्धान आवश्यक रहेको अवलोकन गरेको अदालतले पुलिस अनुसन्धानले जवाफभन्दा बढी प्रश्नहरू उठाएको उल्लेख गरेको छ अभिनेता सुशान्त सिंह राजपूतको छोटो अवधिको लागि प्रबन्धकको रूपमा काम गरेकी दिशा सेलेनको 8 जुन 2020 मुम्बईको मालाड क्षेत्रमा रहेको आवासीय भवनको 12 तलाबाट खसेर मृत्यु भएको थियो उत्तर प्रदेशमा सर्भाइकल क्यान्सरदेखि बचाउका लागि एचबी पी टीकाकरण खोपको विशेष अभियान आजदेखि यस महिनाको 17 तारिकसम्म राज्यभर सञ्चालन गरिनेछ यो अभियान राज्यका 75 जिल्लामा सञ्चालन गरिनेछ यस अभियान अन्तर्गत 14 वर्षका लगभग 10 लाख योग्य किशोरीहरूलाई एचपिभी खोप लगाउने लक्ष्य राखिएको छ लखनऊका प्रमुख मेडिकल अफिसर डाक्टर एनबी सिंहले योग्य किशोरीहरू र उनीहरूका अभिभावकहरूलाई अभियानको क्रममा अगाडि आउन र खोप लगाउन अपिल गर्नुभएको छ एचपिभी भ्याक्सिन पाठेघर को मुखको क्यान्सरबाट बाँच्ने एउटा महत्त्वपूर्ण उपाय हो भारतले आज युएईको दुबई अन्तर्राष्ट्रिय स्टेडियममा महिला टी20 एसिया कप समूह एको आफ्नो दोस्रो म्याचमा हङकङको सामना गर्नेछ म्याच भारतीय समयअनुसार राति 8 बजे सुरु हुनेछ भारतीय महिला टोलीले आइतबार दुबईमा थाइल्यान्डमाथि 94 रनको शानदार जित हासिल गर्दै आफ्नो अभियानको सुरुवात गरेको थियो यो समाचार युट्युबमा @ERKASHING मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ अन्तमा प्रमुख समाचार प्रधानमन्त्री नरेन्द्र मोदी र बेल्जियमका प्रधानमन्त्री वाड डे वेबरले आज नयाँ दिल्लीमा पारस्परिक हितका क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा द्विपक्षीय वार्ता गर्नुहुनेछ प्रधानमन्त्री नरेन्द्र मोदीले सहरीकरण बढ्दो जनसङ्ख्या र भविष्यमा पानीको आवश्यकताबाट उत्पन्न हुने चुनौतीहरूप्रति संवेदनशील हुन सहरी स्थानीय निकायहरूलाई आह्वान गर्नुभएको छ नेपालमा आएको विनाशकारी बाढीमा मृत्यु हुनेको संख्या 1250 पुगेको छ अनि भारतले आज युएईको दुबई अन्तर्राष्ट्रिय स्टेडियममा महिला टी20 एसिया कपको आफ्नो दोस्रो म्याचमा हङकङको सामना गर्नेछ आकाशवाणीबाट समाचार पूरा भयो

संगीत स्वर लय ताल र भावनाहरूको संयोजन मनलाई छुने आकर्षण गर्ने जसमा प्रेम र भावनाको

गहिरो प्रभावबारे कुरा गरिएको हुन्छ। संगीतले मनलाई आनन्द, शान्ति र भावनात्मक जोड दिन्छ। यो लय, स्वर र शब्दहरू मार्फत स्पर्श गर्छ। त यस्तै संगीतहरूको सङ्गालहरूको साथमा उपस्थित भएका छौँ कार्यक्रम संगीत प्रभाको साथमा।

तस्वीका अनुहोस् कार्यक्रम संगीत प्रवाहको यो पहिलो प्रस्तुति निकिता थापाको मधुर आवाजमा, हरि लामजलको संगीत अनि दिनेश अधिकारीको शब्द रचनामा।

कमल रेग्मीको शब्द अनि पूजन लोहागनको सङ्गीतमा स्वीकार्नुहोस् कार्यक्रमको यो अर्को प्रस्तुति ज्ञान सुब्बाको आवाजमा।

जीवन भनेको सधैं सहज यात्रा होइन। कहिलेकाहीँ खुशी दिन्छ, कहिलेकाहीँ दुःख, तर दुवै अनुभवले हामीलाई बलियो बनाउँछ। जीवनले हामीलाई धैर्य, माया र सङ्घर्षको अर्थ सिकाउँछ। त्यसैले हरेक दिनलाई नयाँ अवसर सम्झेर अघि बढ्नु नै जीवनको सबैभन्दा राम्रो तरिका हो। त आउनु श्रोता, कार्यक्रम सङ्गीत प्रभालाई निरन्तरता दिँदै यो अघिल्लो प्रस्तुति स्वीकार्नुहोस्। गणेश थापा मङ्गरको शब्द अनि उदय सुताङको सङ्गीतमा, मनिला सुताङको मधुर आवाजमा।

श्रोताले सुन्दै हुनुहुन्छ कार्यक्रम संगीत प्रभाव अन्तर्गत विविध कलाकारहरूको स्वरमा आधुनिक गीतहरू। त्यसै क्रममा श्रोता भने हामी कार्यक्रमको अन्त अन्तमा आइसकेका छौँ। त स्वीकार्नुहोस् यो अन्तिम प्रस्तुति, कर्म ग्याल्छेनको संगीत अनि उनकै आवाजमा शब्द छ गोविन्दा हुमागेनको।

0: श्रोता साथी, कार्यक्रम संगीत प्रभाको प्रस्तुति पछि अब प्रस्तुत छ समसामयिक समीक्षा।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचक प्रवेश राय। विषय रहेको छ प्रधानमन्त्री नरेन्द्र मोदीले 26 एससिओ बैठक अवधि धेरै देशका प्रमुखहरूसित भेट गर्नुभयो। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीले 31 अगस्त 2026 बिस्केकमा 26 एससिओ सङ्घाई सहयोग संगठन अवधि रुसका राष्ट्रपति भ्लादिमिर पुतिन, किर्गिज गणराज्यका राष्ट्रपति सादिर झापारोभ, आर्मेनिया गणराज्यका प्रधानमन्त्री निकोल पाशिन्यान अनि इरानका राष्ट्रपति डाक्टर मसुद पेजिस्कियनसित भेट गर्नुभयो। रुसी राष्ट्रपति भ्लादिमिर पुतिनसित प्रधानमन्त्री मोदीको यो भेट यो वर्षको पहिलो थियो। यसअघि दुई नेता बीच डिसेम्बर 2025 दिल्लीमा 23 वार्षिक शिखर सम्मेलन अवधि भेट भएको थियो। दुई नेताहरूले राजनैतिक, आर्थिक, रक्षा, ऊर्जा, अन्तरिक्ष, मोबिलिटी अनि जनजन बीच आपसी सम्बन्धहरू जस्ता धेरै क्षेत्रहरूमा द्विपक्षीय सहयोगको प्रगतिको समीक्षा गरे। यस अवसरमा दुई नेताले व्यापार, आर्थिक अनि सांस्कृतिक मामिलामा 27 भारत रुस अन्तर सरकारी आयोगको परिणामहरूको स्वागत गरे, जो 24 अगस्त 2026 दिन मस्कोमा आयोजित गरिएको थियो। दुई नेताहरूले बहुपक्षीय मञ्चहरूमा खास

स्वागत छ आकाशवाणीको नेपाली प्रसारण सेवामा एफएम 103.5 मेगाहर्ज साथै हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्ज न्यूज अन एआईआर मोबाइल एप प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा पनि त समय बिहानको ठिक 8:30 भए श्रोता र प्रस्तुत छ कार्यक्रम रङ बिरङको संसार।

रङ बिरङको संसार, यो संसार रङ बिरङ्गी छ, यसैले नै यसलाई रङ बिरङको संसार भनिएको हो। तर यो संसारका विविध रङहरूलाई जान्न र अनुभव गर्नको निम्ति चाहे हामीले कहिलेकाहीँ घुमफिर गर्ने बानी पनि बसाल्न पर्दछ। यसो गर्नाले हाम्रो तन मन प्रसन्न हुनको साथै संसारका यी रङहरूको विषयमा पनि हामीलाई धेरै कुराहरू थाहा लाग्ने गर्दछ। यसैले आउनुहोस् श्रोतागण, रङबिरङको संसारको आजको अङ्कमा सयात्री म चित्र तपाईँहरूलाई भारतको गुजरात राज्यमा पर्ने अत्यन्तै रमणीय पर्यटन

स्थल कच्छको भ्रमणमा लगिरहेछु सादर अभिवादनको साथमा। गुजरात राज्यको कच्छ जिल्ला भारतको सबैभन्दा ठूलो जिल्ला मध्ये एक हो र यसको ऐतिहासिक भौगोलिक सांस्कृतिक तथा पर्यटकीय महत्व अत्यन्त विशेष छ। कच्छलाई यसको अनौठो प्राकृतिक बनावट समृद्ध सांस्कृतिक धरोहर र विविध परम्पराले चिनिन्छ। गुजरातको कच्छ प्रान्तमा यदि तपाईँ हामी कारमा यात्रा गर्नुहो भने सबैभन्दा राम्रो विकल्प राष्ट्रिय राजमार्ग 8A हो। यसका सडक अत्यन्तै राम्रो स्थितिमा रहेको कारण निश्चय पनि कारद्वारा गरिने भ्रमण निकै आनन्ददायक बन्न सक्दछ। कैयन राज्यका निजी बसहरू पनि गुजरातका प्रमुख शहरहरूदेखि कच्छसम्म पुग्ने गर्दछ। यस्तोमा साथमा अधिक साथीहरू भएमा बस यात्राले पनि सुविधाजनक विकल्प प्रदान गर्दछ। त्यहाँका सबैभन्दा नजिकको रेलवे स्टेशन चाहिँ भुज हो, जो प्रमुख शहरहरूसँग जोडिएको छ। कच्छसम्मको रेल यात्रा एउटा अर्को राम्रो अनि भरपर्दो साधन हो। यसबाहेक यदि तपाईँ हामी कम समयमा धेर सुविधाको साथमा कच्छसम्म पुग्नु हो भने हवाई मार्ग पनि खोलिएको छ, जसको निम्ति हामीले समीपवर्ती पर्ने भुज एयरपोर्टदेखि फ्लाइ गर्नुपर्ने हुन्छ। यो वायु मार्ग पनि त्यहाँका प्रमुख शहरहरूसँग राम्रोसँग जोडिएको छ, जसद्वारा यात्रा गरिए भुजदेखि कच्छ लगभग 80 किलोमिटर पर्दछ। गुजरात राज्यको एउटा जिल्ला यो कच्छ, जो आधुनिक सुख सुविधा र आरामदेही होटेल लज अनि होमस्टेहरूले सजिएको छ। यस्तोमा त्यहाँ 4-5 दिनहरूसम्मको निम्ति बस्नु र खानुको राम्रो व्यवस्था मिलाउन सजिलैसँगले सकिनेछ। यस अतिरिक्त त्यहाँका स्थानीय गाइडको पनि सुविधा लिन सकिनेछ। कच्छी खाना, खिचडी, कडी, बाटका, फापडा, जलेबी इत्यादि प्रमुख परिकारहरू हुन्। कच्छमा पर्यटकहरूलाई आकर्षित गर्ने प्रमुख स्थानहरू यस्तो प्रकारले छन्। त्यहाँको सबैभन्दा अग्लो स्थान कालो डुङ्गर हो, जहाँबाट रनको मनोरम दृश्य देख्न सकिन्छ। मान्डवी समुद्र तट चाहे वाटर स्पोर्ट्सको लागि उपयुक्त मानिन्छ, जो अत्यन्तै सफा र शान्त रहने गर्दछ। लिटल रन अफ कच्छ वन्य जन्तुको निम्ति प्रसिद्ध छ। विशेष गरी भारतीय जङ्गली गदा यहाँको प्रिय जन्तु हो। यो ठाउँ इको टुरिज्मका लागि उपयुक्त छ। ग्रेट रन अफ कच्छ संसारको सबैभन्दा ठूलो नुनको मरुभूमि हो। वर्षका अधिकांश समय यहाँ सेतो नुनले ढाकिएको देखिन्छ। यहाँको ऐना महल 18औं शताब्दीमा बनिएको हो भन्ने इतिहास छ, जसलाई दर्पण हल पनि भनिने गरिन्छ। यदि कच्छको यात्रालाई यादगार बनाउनु हो भने श्रोता, यहाँ अक्टोबरदेखि फरवरीसम्मको समयलाई सबैभन्दा उपयुक्त मानिन्छ। खास गरी यहाँको रन उत्सव पनि त्यही नोभेम्बर फरवरी बीच नै पर्ने गर्दछ। रन उत्सव वार्षिक महोत्सव हो, जहाँ हजारौं पर्यटक लोक संस्कृति, हस्तकला, ऊँट सवारी, संगीत र परम्परागत खानाको आनन्द लिन आउँछन्। स्थानीय महिलाहरूले बनाएको हस्तकला किनमेल गर्नु कच्छको जीवनलाई प्रत्यक्ष समर्थन गर्ने तरिका हो। कच्छ गुजरातको एक बहुमूल्य रत्न हो, जहाँ इतिहास, प्रकृति, धर्म, संस्कृति र जीवनशैली सबै एकसाथ पाइन्छ। पर्यटकहरूका लागि यो ठाउँ केवल दृश्य सौन्दर्यको लागि मात्र होइन, अनुभव गर्न मिल्ने सम्पूर्ण सांस्कृतिक यात्रा हो।

त श्रोता, यस प्रकारले कार्यक्रम रङ बिरङको संसारको आजको अङ्कमा हामी कच्छको रमणीय स्थलमा घुम्ने प्रयास गर्यौं। यो यात्रा कस्तो लाग्यो त? प्रतिक्रिया अवश्य नै जाहिर गर्नुहोला भन्दै अब आजलाई हजुरहरूको समक्षबाट सहयात्री म चित्र पनि ओझल पर्दछु। नमस्ते।

सूचनानि मनोरञ्जन अनुपम संगम युहो आकाशवाणी खरसाङ केन्द्रको प्रसारण एफएम 103.5 मेगाहर्जमा त श्रोता अब भने समय भइरहेछ कार्यक्रम योजनाको जस अन्तर्गत आज हामी तपाईँहरूलाई जानकारी दिनेछौँ प्रधानमन्त्री कौशल विकास योजना साथै विविध हिन्दी फिल्मी गीतहरूको प्रस्तुति पनि रहनेछ।

युवाहरूलाई विभिन्न क्षेत्रका कामका लागि आवश्यक सिप सिकाइन्छ, जस्तै टेक्नोलोजी, सेवा क्षेत्र, निर्माण, मिसिन सञ्चालन र अन्य व्यावसायिक कामहरूमा तालिम दिइन्छ। तालिमपछि सहभागीहरूले प्रमाणपत्र पाउँछन्, जसले उनीहरूको रोजगार सम्भावना बढाउँछ। यस योजनाको मुख्य उद्देश्य बेरोजगार युवालाई दक्ष बनाउनु हो, साथै पहिले नै केही कामको अनुभव भएका व्यक्तिहरूलाई मान्यता र प्रमाणपत्र दिइन्छ। यसले उनीहरूको सिपलाई औपचारिक मान्यता दिन्छ र आत्मनिर्भर बन्न मद्दत गर्छ। प्रधानमन्त्री कौशल विकास योजनाको अर्को महत्वपूर्ण पक्ष भनेको उद्योगको आवश्यकता अनुसार तालिम दिनु हो। यसले युवालाई केवल किताबमा सीमित नराखी व्यवहारिक काममा सक्षम बनाउँछ। परिणामस्वरूप देशमा दक्ष श्रमिकको संख्या बढ्दछ र आर्थिक विकासमा पनि सहयोग हुन्छ। यो योजना युवाका लागि धेरै उपयोगी छ, किनकि यसले निशुल्क तालिम, प्रमाणपत्र र रोजगारका अवसरहरू प्रदान गर्छ। ग्रामीण क्षेत्रका युवाहरूका लागि पनि यो योजना विशेष रूपमा लाभदायक छ, किनभने उनीहरूलाई सिप सिकेर आफ्नै भविष्य बनाउने अवसर मिल्छ। प्रधानमन्त्री कौशल विकास योजना युवालाई आत्मनिर्भर, सक्षम र रोजगार योग्य बनाउन सुरु गरिएको एक दूरदर्शी योजना हो। यस्तो योजनाले व्यक्तिको जीवन मात्र होइन देशको विकासमा पनि ठूलो योगदान दिन्छ। त्यसैले सिप विकासलाई आजको समयको अत्यन्तै आवश्यक आधार मान्न सकिन्छ।

0: यात्रीगण कृपया ध्यान दें, यात्रा के दौरान अगर टीसी टिकट मांगे तो दिखा दीजिए, लेकिन कोई भी ओटीपी पिन या पासवर्ड मांगे तो उसे तुरंत भगा दीजिए।
1: आरबीआई कहता है ओटीपी या पिन के लिए कॉल या मैसेज आए तो थोड़ा ध्यान से।
2: श्रोता प्रस्तुत छ बिहान 9 बजे को मुख्य समाचार।
3: आकाशवाणी प्रस्तुत गर्दछ प्रमुख समाचार, सुन्नुहोस् सीमा छेत्रीबाट। आज सामाजिक सञ्जालमा संस्कृत सुभाषितम साझा गर्नुहुँदै प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, जब साँचो प्रतिभालाई सकारात्मक र सहयोगी वातावरणमा विकसित गरिन्छ, जुन उपार ऊर्जाको स्रोत बन्न सक्छ। उहाँले भन्नुभयो, यस्तो वातावरणले प्रयासलाई सफलतामा परिणत गर्दछ तर जीवनलाई अझ अर्थपूर्ण र पूर्ण बनाउँछ। सरकारले कानूनी मापन भारतीय मानक समय नियम 2026 अधिसूचना गरेको छ। यो देशमा साझा कानूनी रूपमा मान्य र प्रमाणित समय सन्दर्भको रूपमा भारतीय मानक समय स्थापित गर्ने दिशामा एक महत्वपूर्ण पाइला हो। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोका अध्यक्ष वी नारायणले पृथ्वी अवलोकन उपग्रह ESO-05 भोलि प्रक्षेपण गरिने बताउनु भएको छ। उपग्रहलाई श्रीहरिकोटाको 37 अन्तरिक्ष केन्द्रबाट बिहान 2:55 GSLV-S17 रकेटबाट प्रक्षेपण गरिनेछ। महाराष्ट्रको छत्रपति शिवाजी महाराज टर्मिनस र कोकण क्षेत्रको सिन्धुदुर्ग जिल्लाको सावन्तवाडी रोड बीच चल्ने नयाँ दैनिक एक्सप्रेस रेलको आज उद्घाटन हुनेछ। मध्य रेलवेले मुख्यमन्त्री देवेन्द्र फडणवीसको उपस्थितिमा CSMT-बाट उद्घाटन सेवाको शुरूआत गरिने जानकारी प्राप्त भएको छ। मौसम विभागले आज पूर्वी मध्य प्रदेशमा मुसलधारी वर्षाको चेतावनी जारी गरेको छ। विभागले शनिबारसम्म यस क्षेत्रमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। साथै आगामी 3 दिनमा पश्चिम बंगाल, सिक्किम, विदर्भ र उत्तर प्रदेशको उपहिमालयी क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको पनि बताएको छ।

0: प्रमुख समाचार पूरा भयो, अघिल्लो समाचार लिएर 9:25 मा उपस्थित रहनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: प्रमुख समाचारको प्रस्तुतिपछि अब फेरि हिन्दी फिल्मी गीतको साथमा उपस्थित भएका छौ। आउनु श्रोता, स्वीकार्नुहोस् यो प्रथम प्रस्तुति जुबिन नौटियालको आवाजमा आँखों की गुस्ताखिया चलचित्रबाट।

श्रोताले सुन्दै हुनुहुन्छ विविध हिन्दी फिल्मी गीतहरू आकाशवाणीको खरसाङ केन्द्रबाट। त आउनु श्रोता कार्यक्रमको यो अन्तिम प्रस्तुति सन अफ सरदार 2 चलचित्रबाट विशाल मिश्राको आवाजमा।

250 पुगेको छ। बचाउ कर्मीहरूले वर्षा र हिलोको थुप्रो बीचमा मानिसहरूलाई खोज्ने प्रयास गरिरहेका छन्। भोटेकोसी नदीको बाटोमा बनाइएका सुरुङ र नेपालको भूमिगत विद्युत परियोजनामा मानिस फँसेको हुन सक्ने सम्भावना छ। प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनसँग सम्बन्धित यस आपदालाई अन्तर्राष्ट्रिय समुदाय समक्ष दृढताका साथ उठाउनुपर्ने बताउनु भएको छ। उहाँको भनाई, गत हप्ताको बाढीमा बेपत्ता भएकाहरूको परिवारले प्रतीकात्मक अन्त्येष्टि संस्कारको बीचमा आएको हो। यस प्रकोपमा 583 विदेशी नागरिक बेपत्ता छन्। नेपाली सेना र सुरक्षा कर्मीले अहिलेसम्म हेलिकप्टर र स्थल मार्गबाट 11,993 जनाको उद्धार गरिसकेका छन्। खोज तथा उद्धार कार्यमा लगभग 21,314 सुरक्षा कर्मीहरू खटिएका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टाउन कमिटीको तर्फबाट खरसाङ नगरपालिकाका क्षेत्रका विभिन्न समस्याहरू लिएर नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ। खरसाङ टाउन कमिटीका अध्यक्ष बिरबल पाखरिनको अगुवाईमा टाउन कमिटीका पदाधिकारीहरूले हिजो ज्ञापन पत्र बुझाएका छन्। उक्त ज्ञापन पत्रमा नगरपालिका क्षेत्रका विभिन्न वार्डमा धेरै समयदेखि बन्द स्ट्रिट लाइट यथाशीघ्र जडान गरिदिन विभिन्न वार्डबाट एकत्रित गरिएका प्रबन्धनका लागि जग्गा व्यवस्थित गरिदिन, हाउस फर अल योजनाका लाभार्थीहरूले पाउनुपर्ने बकाया राशि समयमा दिलाउने व्यवस्था गरिदिन, साथै पैसा थापेर पनि घर नबनाउने लाभार्थीहरू विरुद्ध उचित कार्यवाही गरिदिन आग्रह गरिएको छ। यस अतिरिक्त नगरपालिका अन्तर्गत पर्ने फुटपाथ साफ सफाई गर्न सफाई कर्मचारी पठाइदिन र नगरपालिकाका 20 वार्डमा ब्लिचिङ पाउडर छर्ने कार्य गरिदिन माग गर्दै नगरपालिका प्रशासक थेन्दुप भुटियालाई ज्ञापन सुम्पिएको छ। पश्चिम बंगालमा विगत केही दिनदेखि भइरहेको मुसलधारी वर्षापछि आज मौसममा उल्लेखनीय परिवर्तन देखिएको छ। अलिपुर मौसम विभागका अनुसार गंगाको पश्चिम बंगालमाथि बनेको गहिरो न्यून चापीय क्षेत्र अब उत्तर पूर्वी मध्य प्रदेशतिर सरेको छ। यस परिवर्तनका कारण कोलकाता सहित दक्षिण बंगालका अधिकांश जिल्लाहरूमा भारी वर्षाबाट उल्लेखनीय राहत मिल्ने देखिन्छ। यद्यपि मनसुनी ट्रफ रेखा सक्रिय हुँदा आगामी 48 उत्तर बंगालको पहाड़ी र तराई क्षेत्रहरूमा मुसलधारी वर्षाको गम्भीर खतरा रहेको छ। यसैबीच मौसम विभागले उत्तर बंगालका जिल्लाहरूको बारेमा चिन्ता व्यक्त गरेको छ र भारीदेखि अत्यन्तै भारी वर्षाको लागि येल्लो अलर्ट जारी गरेको छ। निरन्तर वर्षाका कारण दार्जीलिङ र कालिम्पोङका पहाड़ी मार्गहरूमा सम्भावित पहिरोको बारेमा पनि चेतावनी जारी गरिएको छ। प्रादेशिक समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 10 बजे उपस्थित रहनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणी खरसाङ केन्द्रको प्रसारण समय यसबेला बिहानको ठिक 9:30 भयो। श्रोता, अब प्रस्तुत छ कार्यक्रम गुराँसको छ।

0: कार्यक्रम गुरास गुच्छलाई सुनेर बसिरहनु भएका आकाशवाणी खरसाङ केन्द्रका आदरणीय श्रोता मित्र, फेरि यस सप्ताह गुरास गुच्छ कार्यक्रमलाई बोकेर हामी सृजना वृत्त मगरजुङ चियाबारीका उनै तीन सर्जक यस कार्यक्रममा पनि उपस्थित भइसकेका छौँ। सर्वप्रथम यहाँहरूलाई हाम्रो हार्दिक नमस्कार।
1: नमस्कार, नमस्कार, नमस्कार, नमस्कार, नमस्कार, नमस्कार, नमस्कार।

0: समक्ष हुनुहुन्छ मगरजुङ चियाबारीका साहित्यकार एवं कथाकार गजलगो मुक्तकार नवीन पज्जर शिलासी हुनुहुन्छ। तपाईँलाई आजको यस कार्यक्रममा स्वागत गर्न चाहन्छु।
1: धन्यवाद।
0: भारतीय नेपाली साहित्यका एक प्रतिभाशील व्यक्तित्वका धनी हुन् नवीन पज्जर शिलासज्यू। नेपाली साहित्यमा उहाँको कलम निरन्तर रूपमा अघि बढिरहेका छन्। उहाँका प्रकाशित कृतिहरू फलेदो, कविता सङ्गलो 2012, केही काँडा केही फुल, मुक्त सङ्ग्रह 2013, कथा मन कथा सङ्ग्रह 2016, पत्रिका सम्बोधनमा पनि उहाँको महत्त्वपूर्ण भूमिका रहेको छ। गलबन्दी आश्र जस्तो साहित्यिक पत्रिकाहरू उहाँले सम्पादन गरिसकेका छन् भने भित्ते पत्रिका पालुवा पोखरेबुङ हाई स्कुलबाट शब्दावली नेपाल इलामबाट प्रकाशित गरिसक्नु भएका छन्। नवीनज्यू, तपाईँलाई आजको कार्यक्रममा स्वागत गर्न चाहन्छु। यसरी नै हाम्रो अर्का सर्जक हुनुहुन्छ अनुप भित्रकोटीज्यू, तपाईँलाई आजको कार्यक्रममा स्वागत जनाउन चाहन्छु।
2: धन्यवाद।
0: अनुप भित्रकोटी मगरजुङ चियाबारीका एक सशक्त कवि एवं उपन्यासकार हुनुहुन्छ। साहित्यमा रुचि उहाँले 1980 राखेर आएका छन् भने साहित्यका विभिन्न विधाहरू कथा निबन्ध कविता लेखनमा उहाँले आफ्नो कलम चलाइरहनु भएको छ। यसरी नै निबन्ध जीवनी जस्ता विधामा पनि उहाँको कलम सशक्त रूपमा रहेको हामी पाउन सक्छौँ। यसरी नै भ्रिकुटी समसामी पत्रिका आश्रय समसामी पत्रिका पनि उहाँले सम्पादन गरिसकेका छन् भने हालै उहाँको प्रकाशित सामाजिक उपन्यास उपेक्षित प्रेम प्रकाशित भइसकेका छन्। प्रकाश उन्मुख उपन्यास उहाँको शीतका थोपा रहेका छन् र तपाईँहरूलाई आजको सृजना कार्यक्रममा पुनः स्वागत जनाउन चाहन्छु। र अब पालो रहेको छ तपाईँहरूबाट विभिन्न रचनाहरू सुन्ने। सर्वप्रथम आजको यस कार्यक्रमको पहिलो चरणमा हामी हाम्रा नवीन पज्जडज्यूबाट कविता सुन्नेछौँ। नवीनज्यू, तपाईँको कविता सुन्नुलाई हामी अति नै पर्खाइमा बसिरहेका छौँ।
1: धन्यवाद। कार्यक्रमको निम्ति आज फेरि हामी यही टेबलमा बसेर आफ्नो जानी नजानी लेखिएका कविताहरू मुक्तकहरू गजलहरू तपाईँहरूमा साझा गरिरहेका छौँ। हामीलाई लाग्छ हाम्रो आकाशवाणी खरसाङका सम्पूर्ण श्रोताहरूले हाम्रा कविताहरूलाई स्वीकारी दिनुहुनेछ र कविताकै क्रममा मैले फेरि एउटा गजल पढ्ने इच्छा राखेको छु। मैले गजलमा साह्रै चासो हुने हुँदाखेरि मलाई गजल वाचन गरिरहेको छु। मैले पहिला भने जस्तै गजलको शीर्षक हुँदैन र मेरो यो गजल छ। म रुन्छु त आफ्नै पिर रुन्छु, तिमीलाई के भयो र? म रुन्छु त आफ्नै पिर रुन्छु, तिमीलाई के भयो र? म धुन्छु त आफ्नै मैल धुन्छु, तिमीलाई के भयो र?
0: मिठो मिठो मिठो।
1: म धुन्छु त आफ्नै मैल धुन्छु, तिमीलाई के भयो र? हल्ला खल्ला धेरै छन्, आवाजहरूको भिड छ। हल्ला खल्ला धेरै छन्, आवाजहरूको भिड छ। म छुन्छु त आफ्नै मनलाई, तिमीलाई के भयो र? म छुन्छु त आफ्नै मनलाई, तिमीलाई के भयो र? ताजाहरू त बजारमा छन्, बासी मात्रै मेरो भागमा। ताजाहरू त बजारमा छन्, बासी मात्रै मेरो भागमा। म कुहुन्छु त आफ्नै मनमा, तिमीलाई के भयो र?
0: मिठो मिठो मिठो।
1: म कुहुन्छु त आफ्नै मनमा, तिमीलाई के भयो र? उनीहरू त खोइ कुनी कता कता, उनीहरू त खोइ कुनी कता कता भिडमा छन्। म हुन्छु त आफैसँग, तिमीलाई के भयो र?
0: मिठो मिठो मिठो।
1: म हुन्छु त आफैसँग, तिमीलाई तर के भयो र? रङहरू धेरै छन्, कुन रङ जीवनलाई छ? रङहरू त धेरै छन्, कुन रङ जीवनलाई छ? म चुन्छु त उनैलाई, तिमीलाई के भयो र?
0: मिठो मिठो।
1: म चुन्छु त उनैलाई, तिमीलाई के भयो र? जीवनको मर्मत उनीसँगै छन्, म चिन्छु तर। जीवनको मर्मत उनीसँगै छन्, म चिन्छु तर। म हुन्छु त त्यही तर, तिमीलाई के भयो र? म हुन्छु त त्यहीतिर, तिमीलाई के भयो र? धन्यवाद।
0: मिठो मिठो मिठो गजल है अनुपज्यू, तपाईँलाई के कस्तो लाग्यो त उहाँको गजल बुनाइ?
2: राम्रो छ नवीनज्यूको काल्पनिक अब विचार, मिठो लाग्यो उहाँको गजल। उहाँको गजल अति नै मिठो हुन्छ, सुन्दर हुन्छ, सुनिरहन जस्तो लाग्छ। अति नै सुन्दर मिठो
0: गजल, एकदमै मिठो लाग्यो उहाँको है। सुन्दर तरिकाले सिँगार्नु भएको छ, भावपूर्ण गजल। तपाईँलाई गजलको पनि धन्यवाद दिँदै अबको पालो रहेको छ। हालै मगरजुङ चियाबारीबाट प्रकाशित सामाजिक उपन्यास उपेक्षित प्रेम उपन्यासकार हुनुहुन्छ अनुप भित्रकोटीज्यू।
1: हजुर।
0: र उहाँको उपन्यास सुन्नु मलाई मन परिरहेको छ, इच्छा लागिरहेको छ। नवीनज्यू, तपाईँ के भन्न चाहनुहुन्छ? सुन्नु त उहाँको यो उपन्यास।
1: हजुर, भर्खरै प्रकाशनमा आएको यो उपेक्षित प्रेम,
0: हजुर, लघु उपन्यास हो।
1: त्यो एकदमै सफल भएको उपन्यास हो। यसैले गर्दाखेरि हामी यो किताब, यो पुस्तक, यो

0: सायद सबैतिर नपुगेको हुनसक्छ र हाम्रा कति कति आकाशवाणी खरसाङको श्रोताहरू हुनुहुन्छ उहाँहरूसम्म पनि पुर्याउँ भन्ने हेतुले हामीले यो उपन्यासको केही अंश सुन्नेछौँ। र अनुपजी, अब आफ्नो जुन चाहिँ उपन्यास छ त्यो उपन्यासको केही अंश पढेर हाम्रो श्रोताहरूलाई सुनाइदिनु होला।
1: हस् नवीनज्यू, तपाईँलाई धन्यवाद। र मेरो यो भर्खरै प्रकाशित भएको सामाजिक उपन्यास उपेक्षित प्रेम, यो उपन्यास वास्तवमा मैले लघुकथा लेख्दै अगाडि बढेको थिएँ र कथा लेख्दै लेख्दै जाँदाखेरि निकै अगाडि बढिसक्यो र यसलाई तन्काएर मैले कथालाई धेरै अगाडि बढाउँदै लगे र यो एउटा उपन्यास हुन सक्यो र यसलाई मैले सामाजिक उपन्यास सम्झेर प्रकाशित गरेको थिएँ र मेरो यही उपेक्षित प्रेम उपन्यासबाट मैले केही भागहरू मैले तपाईँहरू अघि यहाँ पढेर सुनाइरहेछु। आज हाट बजार लाग्ने दिन आमा र बहिनी बजारबाट केही घरेलु सागसब्जी लिएर घर आइपुगे। घर आइपुग्दा दीपकलाई तनाव र उदासीन अवस्थामा देखेर आमाले दीपकलाई भन्छिन्, दीपक तैँले कस्तो अवस्था बनाएको यो? अस्तिदेखि विचार गर्दैछु, पहिला त यस्तो प्रकारको दीपक थिइनस्। उता दीपक केही बोल्न नसकेर चुपचाप आमा बहिनी र सब्जी हेरिबस्यो केही भन्न सोच्दै। दीपक, आमा त्यसो केही होइन, मलाई केही भएको छैन। म यति बेला सोचिरहेको छु कि अर्को सप्ताह म कलेज पढ्दा साथीहरू यता घुम्न आउने रे, अब कसरी नआऊ भन्नु? हुन्छ आउन होला भनेर भनेको छु। आमा, तिम्रा ती साथीहरू कहाँ कहाँ हुन्, कहिले आउने? दीपक आमालाई जवाब दिँदै बोल्छ, तिनजना छन्, एकजना साथी केटा छन् अनि उसको नाम हो उमेश र दुईजना चाहिँ केटी साथीहरू हुन्, एकजनाको नाम राधा र अर्कोको नाम रोशनी हो। यिनीहरू कालेबुङको अलगढामा बस्छन् आमा। साथीहरू आउने स्वीकृति पाएपछि दीपकलाई केही हल्का लाग्यो। ती साथीहरूको स्वागतमा पाहुना सत्कारका लागि आफ्ना योजना र प्रबन्धहरू मिलाउन लागे। दिनको 2 बजिसकेको थियो, यतिखेर भोक निकै लागिसकेको थियो र आमाले दाजुबहिनी दुवैजनालाई खाना खानु आऊ है भन्दै बोलाइन्। सबैजना पाकघरमा गएर शान्त वातावरणमा खाना मिठो मानि गफ गर्दै खाए। एक सप्ताह बितेपछि कालेबुङका साथीहरू आउने समय आइपुग्यो। घर यताउता सबैतिर सफा गरी दीपकले छिटिक्क बनाए। नभन्दै दीपकका साथीहरू पाहुना स्वरूप घर आइपुगे। घरभित्र पुगेर सबैले नमस्ते र शुभकामनाहरू आदान प्रदान गरे। दीपक आमालाई चिनाउँदै भन्छ, आमा यी हुन् मेरा आत्मीय साथीहरू उमेश र यहाँ राधा र रोशनी। आमा, नमस्ते नानीहरू, शुभ आशीर्वाद छ तिमीहरूलाई। यतिखेर बहिनीले ट्रेमा पानी लिएर आइन् र सबैलाई पानी दिँदै नमस्ते गरिन्। यसपछि केही गफसप गरेर आमाले भनिन्, नानीहरू खाना तयार छ, आऊ है खाना खाऊ। होइन आमा, खाना एकछिनपछि खाउँला, पहिला हामीले आमा र बहिनीलाई ल्याइदिएको यी कोसेलीहरू स्वीकार गर्नुहोस्। उमेशले हँसिलो अनुहार बनाएर भन्यो। यसपछि राधाले ब्यागबाट केही सामान निकाली मिठाईको प्याकेट आमाको हातमा सार्दै भन्छे, आमा यो मिठाई छ तपाईँहरूको लागि, खानुहोला। र यी स्वेटर साडी आमाको लागि र यो कुर्ता पाइजामा चुन्नी बहिनीको लागि। सबै सामान आमाको हातमा राखिदिए। आमा पनि हुन्छ भने, तर तिमीहरूले यसरी के सामानहरू लिएर आउनुपर्छ भन्ने के छ? किन दुःख गरेको? यसरी के सामानहरू लिएर आउनै पर्छ भन्ने के छ र? आमाले आँखाबाट आँसु झार्दै भन्यो अनि आमाको मातृत्व पग्लेर आयो। आमाले सबैलाई अङ्गालो हालिन्। राधा र रोशनी पनि आँसु झार्दै आमालाई ढोगे। उमेश र दीपक खल्लो मन बनाउँदै हेरिरहे। बहिनी पनि आँखाको आँसु पुस्दै राधा र रोशनीलाई अङ्कमाल गरिन्। यतिखेर सबैको भेटले कोठाको वातावरण करुणामय बनाइदियो। सबैजना मायाहरू साटासाट गर्दै केही बोल्न नसक्ने अवस्थामा परे।
2: मिठो प्रकारले उहाँले है उपन्यास हामीलाई पनि सुनाउनु भयो, साथै श्रोता मित्रहरूलाई पनि सुनाउनु भयो उहाँले। अनि नवीनज्यू, अहिले साहित्यमा यो लघु उपन्यास चलनमा आइसकेको छ है। अहिले लघु उपन्यास भन्ने बित्तिकै हामी नोभेला भन्छ, अङ्ग्रेजीमा नोभेला भनिन्छ भनेदेखि लामो कथा र बृहत उपन्यास बीचको एक सशक्त साहित्यिक विधा पनि हो भनेर भनिएको छ अनि यसमा संक्षिप्त गम्भीरता र केन्द्रीयता मुख्य विशेषता रहेको हुन्छ भनेर चाहिँ भनिएको छ भने उहाँको उपन्यासले पनि यस्तै यस्तै धारुरूप समय र अघि बढेको मलाई लाग्यो जहाँसम्म मलाई त्यो लागेको छ है तपाईँलाई के कस्तो लाग्यो
0: सामाजिक उपन्यास घर परिवारभित्रको एउटा मिठो पारिवारिक एउटा संवाद पारिवारिक के अरे वातावरणलाई दर्शाउँदै यो कथा पढिएको छ सुनिएको छ र त्यसले गर्दाखेरि चाहिँ यो कथालाई हामीले उच्च कोटिको भन्न मिल्छ

0: र अबको पालो भने हामीले दिपेन प्रधान उदयमान समीक्षक दिपेन प्रधानलाई दिँदैछौँ। दिपेन प्रधानलाई पनि हामीले सुन्नुपर्ने हुन्छ नि त,
1: होइन? चुप लागेर बसेर यता हामीलाई हेर्दै मसो मसो हाँस्नुहुँदैछ। र अब हामीले उहाँलाई कविता पढ्नु दिनुपर्छ, किनभने उहाँको कविता हामीलाई सुन्नु मन लाग्छ नि त। र अब उहाँलाई कविता पढ्नुको निम्ति अघि आइदिनुहोस्
0: र उहाँको कविता सुन्न अघि प्रिय श्रोतावृन्द म उहाँको संक्षिप्त परिचय दिन चाहन्छु। दिपेन प्रधान नेपाली वाङ्मयमा नयाँ नाम पटक्कै होइन, उहाँले धेरै अगाडिदेखि नै धेरै राम्रा राम्रा रचनाहरू, धेरै राम्रा राम्रा कविताहरू, मुक्तकहरू दिएर नेपाली साहित्यलाई धेरै माथि पुर्याउनु भएको हामी साक्ष्य छौँ। त्यसैले गर्दाखेरि उहाँको बारेमा केही बोल्नु पर्दाखेरि चाहिँ उहाँले 2014 सालमै एउटा मुक्तक संग्रह बाछिटाहरू भनेर प्रकाशनमा ल्याइसक्नु भएको छ, बाछिटाहरू। त्यसपछि फेरि 2019 सालमा उहाँले समीक्षापट्टि लाग्नुभयो, उहाँ समीक्षात्मक लेखनपट्टि उहाँ ढल्किनु भएपछि उहाँले काव्य मीमांसा भन्ने एउटा कृति फेरि प्रकाशनमा ल्याउनुभयो। विभिन्न कथाकार कवि लेखकहरूको कृतिलाई लिएर उहाँले काव्य मीमांसा निकाल्नुभयो भने त्यस्तै प्रकारले फेरि 2025 आएर उहाँले कृति अन्वेषण भन्ने अर्को समीक्षात्मक कृति प्रकाशनमा ल्याउनुभयो। समीक्षात्मक कृति यो कृति अन्वेषणमा पनि धेरै लेखक लेखिकाहरूको कविहरूको कृतिहरू परेका छन्। अनि भर्खरै मात्र उहाँले आफ्नो श्रीमतीको सहलेखनमा एउटा कविता संकलन प्रकाशन गर्नुभएको छ, जसलाई हामी

मधु नाममा पढ्न सक्छौँ। दीप मधु अति नै मजाको मिठो र सरस सरल र सहज भाषामा लेखिएको कविता सङ्कलन हो दीप मधु। र यसपछि हामी पुस्तक प्रकाशनदेखि बाहिर पनि उहाँलाई

0: पत्रिकाहरूमा आश्रय, अनि त्यसपछि अहिले फिलहाल उहाँले हाम्रो मङ्गलदुङ भन्ने पत्रिका दुई अङ्कसम्म प्रकाशित गर्नुभएको छ र तेस्रो अङ्कको एकदमै नजिकमा हामी आइपुगेका जानकारी गराउँदै उहाँबाट कविता पढ्ने हामी आग्रह गर्दछौँ।
1: धन्यवाद नवीनज्यू, र म सोझै आफ्नो कविता यहाँ वाचन गर्न लागिरहेको छु। मेरो कविताको शीर्षक छ जुलुस। यो सडकहरूमा गल्लीहरूमा दिनरात हिँडिरहन्छ नाराहरू बोकेर। यो सडकहरूमा गल्लीहरूमा दिनरात हिँडिरहन्छ नाराहरू बोकेर मान्छेका लस्करहरू भिडहरू झण्डामा लपटिएर नयाँ जोस र उमङ्गहरू फरफराइरहन्छन्। सपना र कल्पनाहरू भित्तहरूका पोस्टरहरूमा निच्च हाँसिरहन्छन् फरमानहरू बोकेर। म हेरिरहेको छु, म सुनिरहेको छु त्यो मान्छेको लस्कारलाई, त्यो मान्छेको जुलुसलाई, त्यो मान्छेको जुलुसलाई। धन्यवाद।
0: मिठो कविता। उहाँ असन्तुष्ट रहनुभएको कुरा यस कविताले व्यक्त गर्दछ। उहाँ त्यो अहिलेको हाम्रो राजनैतिक परिवेशमा नारा जुलुस त पर्याय हुन्। यो अहिलेको जुन चाहिँ राजनैतिक उयो छ त्यसमा नारा र जुलुस त एकदमै पर्यायवाची शब्दहरू हुन् र यही नारा र जुलुसबाट मात्र केही हुन सक्ने त पक्कै होइन। तर यही विचारलाई नै, यही भावलाई नै उहाँले कवितात्मक रूपमा व्यक्त गर्नुभएको छ।
1: धन्यवाद तपाईँलाई नवीनज्यू। अब यसै क्रममा अब हामी फेरि पनि हाम्रा अग्रज साहित्यकार सृजना वृत्तका संस्थापक नवीन पज्जरज्यूबाट एउटा मुक्तक सुन्नेछौँ। मुक्तकमा पनि उहाँको कलम दक्ष रहेको हामीले पाएका छौँ। उहाँ मुक्तककारको रूपमा पनि परिचित हुनुहुन्छ र अहिले र भने हामी हाम्रा अग्रज साहित्यकार नवीन पज्जर सिलासज्यूबाट हामी मुक्तक सुन्नेछौँ।
0: यो मुक्तक सम्बन्धमा केही बोल्नु पर्दा मैले यसो भन्न करै लाग्छ, मुक्तक अहिले विवादमा फँसेका छन्। दार्जिलिङमा पुष्कर सिङ्गरहरूले सुरु गरेको जुन चाहिँ रुबै यात्रा छ, त्यही रुबै यात्रालाई नै अहिले आएर मुक्तक भनिने जुन एउटा विवाद चलिरहेको छ, विशेष नेपालबाट सुरु भएको यो विवादले हाम्रो दार्जिलिङका मुक्तकहरूलाई धेरै अन्योलमा पारेको, रणभुल्लममा पारेको छन्। किनभने मुक्तक भन्नु बित्तिकै मुक्तक, मुक्त, मुक्त भाव अथवा फ्री भर्स, त्यसमा कुनै साँच सिमाना नहुनुपर्ने थियो। तर अहिले त्यो साँच सिमाना लागेर मुक्तक अप्ठ्यारो उयोमा पुगेको छ। कतिपय नयाँ गरी लेख्ने, मुक्तक लेख्ने भाइ बहिनीहरूलाई पनि कन्फ्युजनमा पारेको हुनाले गर्दाखेरि मुक्तक लेख्न सबैले प्राय प्राय छोडिसकेका छन्। र यसैले गर्दाखेरि त्यही धारभित्र, त्यही साँच सिमानाभित्र लेखिएको दुईवटा मुक्तक म यहाँ पढिरहेको छु र स्वीकार्नुहोस्। चटचटी छुट्छ पसिना धारो, धैर्य त जिउँदैछ। चटचटी छुट्छ पछिना धारो, धैर्य त जिउँदैछ। बिचैमा चुड्छ आशाको धागो, यत्न साथ्याउँदैछ। बिचैमा चुड्छ आशाको धागो, यत्न साथ्याउँदैछ। आशालु नजर भुतभुती खेल्छ, हार्दैन मन पनि। भाग्यमा जुड्छ आँसुको छागो, निधारले पिउँदैछ। आशालु नजर भुतभुती खेल्छ, हार्दैन मन पनि। भाग्यमा जुड्छ आँसुको छागो, निधारले पिउँदैछ। अर्को मुक्तक छ, जन्म पछि आँखा खुल्दा भाषा भएर बग्यो आँसु। जन्म पछि आँखा खुल्दा भाषा भएर बग्यो आँसु। निराशामा जीवन दुख्दा रक्सी भएर बग्यो आँसु। निराशामा जीवन दुख्दा रक्सी भएर बग्यो आँसु। पानीको धारा झै कहाँ बगेर जहिले तैले, भर्खरै मात्र थाहा लाग्यो मोती भएर बग्यो आँसु। भर्खरै मात्र थाहा लाग्यो मोती भएर बग्यो आँसु। यो आँसुलाई परिभाषित गरेर मैले यो मुक्तक लेख्ने प्रयास गरेको छु।
2: अति सुन्दर
1: अनुपज्यू, एकदम उहाँको मिठो तरिकाले उहाँले मुक्तक हामीलाई सुनाउनु भयो है। मुक्तक कविताको एक छोटो स्वतन्त्र र प्रभावकारी रूप हो भनेर भनिएको छ, अनि यो चार हरफमा लेखिन्छ भने उसको नियम पनि राखिएको छ है। अनि मुक्तक चाहिँ अन्य श्लोक वा कथासँग नबाँधिएको आफ्नै अर्थमा पूर्ण र स्वतन्त्र रचना हो भनेको छ है। अनि मुक्तक विषयमा चाहिँ आचार्य डन्डीले चाहिँ आफ्नो मत राखेका छन्। एउटै श्लोकमा पाठक हृदयमा चमत्कार उत्पन्न गर्न सक्ने क्षमता भएको रचना मुक्तक हो भनेर उहाँले भनिसकेका छन्। भने मुक्तक विषयमा थुप्रै थुप्रै परिभाषाहरू पाउँछौँ हामी, भनाइहरू पाउँछौँ। यो मुक्तक जो अहिले उहाँले पठन

यो मुक्तकभित्र हामीले चोटिल भाव है अनि उहाँको दर्शनहरू लुकेको यो मुक्तकभित्र छुट्टै उहाँले एउटा शैली प्रयोग गरिएको होइन उहाँको भनाइ रहेको हामीले पाइसकेपछि यो मुक्तकको निम्ति उहाँलाई धन्यवाद दिन चाहन्छौँ। अनि उहाँले आँसुलाई पनि उहाँले टिपोट गरेर है आँसुलाई उहाँले यति मजाले परिभाषित गर्नुभएको छ चार हरफमा चार लाइनमा। यो एउटा गाह्रो कुरो हो तर पनि उहाँले यो कुरालाई सम्भव गरेर देखाउनु भएको छ। अति नै मिठो मुक्तक तपाईँले प्रस्तुत गरिदिनु भएको छ। यसमा तपाईँलाई फेरि हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौँ।

0: अब यसै क्रममा हामी अनुपज्यूबाट पनि हामी केही कथाको टुक्राहरू सुन्नेछौँ होइन नवीनज्यू, अनि हामी तपाईँलाई एउटा आग्रह गर्न चाहन्छौँ तपाईँले आफ्नो कथाको टुक्रा हामीलाई सुनाइदिने, अनि श्रोता मित्र पनि पर्खाइमा छन् तपाईँको कथाको टुक्रा सुन्नको निम्ति।
1: हुन्छ दिपेनज्यू, अब म यो मेरो उपन्यास उपेक्षित प्रेमभित्रबाट यहाँ केही वाक्यहरू यहाँनिर पठन गरी सुनाउन लाग्दैछु। र यो उपन्यासमा मुख्य पात्र अन्जु र दीपकको प्रेम प्रसङ्ग धेरै रोमाञ्चक ढङ्गमा अगाडि बढिरहेको हुन्छ, तर यो उनीहरूको प्रेम प्रसङ्ग सफल हुन सक्दैन कतिपय कारणवश। र अन्जुलाई उसका बाबाले जबरजस्तीसँग अन्य पुरुषसँग विवाह गरिदिन आँटेकोले गर्दाखेरि अन्त्यमा उपन्यासलाई मैले यसरी टुङ्ग्याएको छु, जसलाई पढेर सुनाइरहेछु। यो अन्जुको बाबाले अन्जुको विवाह गरिदिने जुन दिन थियो त्यस दिनको कुरा मैले यहाँ अलिकति उल्लेख गरेको छु, जसलाई पढेर सुनाइरहेछु। मानिसहरू थरी थरीका गिफ्टहरू खदमाला लिएर आउन थाले। घरमा काम गर्न र सघाउन आएकाहरूले घर सुन्दर प्रकारले सजाएका थिए। कतिजना विवाहको भोज तयार गर्न थाले।

0: उमेर पुगेका वृद्ध वृद्धाहरू मादल घन्काएर अनि साउन्ड बक्समा मिश्र गीत बजाएर नाचिरहेछन्। उताबाट बेहुला जन्ती लाम लागेर नाच्दा नाच्दै आइपुगे। नाच्दै कोही ठट्टा गर्दै अन्जुको आँगनसम्म आइपुगे। पारम्परिक तरिकाले विवाहको कार्य अघि बढ्दै थियो।
1: नवीनज्यू, अनिपज्यू, कार्यक्रम सृजनामा विविध रचनाहरू यसरी सुनाउँदा सुनाउँदै समय सीमा सकिएछन्। त्यसर्थ फेरि श्रोता मित्रसँग भेट्ने वाचा गर्दै अहिले त भनौँ बिदा, अनि सबैलाई हाम्रो हार्दिक नमस्कार।

0: यतिन्जेल प्रस्तुत थियो कार्यक्रम गुराँस गुस्सा। यो प्रसारण हो आकाशवाणी खरसाङ केन्द्रको एफएम 103.5 मेगा हर्जमा। त श्रोता, समय बिहानको ठिक 10 बजे। अब प्रस्तुत छ प्रमुख समाचार।
1: नमस्कार, आकाशवाणीको बिहान 10 बजेको मुख्य समाचार सिल्भेस्टर लेप्चाबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले सहरी स्थानीय निकायहरूलाई सहरीकरण, बढ्दो जनसङ्ख्या र भविष्यको पानीको आवश्यकताले उत्पन्न चुनौतीहरूको बारेमा संवेदनशील बनाउन आग्रह गर्नुभएको छ। बेल्जियमका प्रधानमन्त्री वाल्ड डी वेभर 3 दिनको भ्रमणमा भारत आइपुग्नु भएको छ। उहाँसँगै बेल्जियमका रक्षा मन्त्री थियो फ्रेङ्क्रेन पनि आउनुभएको छ। पछिल्लो वर्ष फरवरीमा पदभार ग्रहण गरेपछि यो उहाँको पहिलो भारत भ्रमण हो। प्रधानमन्त्री नरेन्द्र मोदी अनि बेल्जियमका प्रधानमन्त्री वाल्ड डी वेभर आज नयाँ दिल्लीमा द्विपक्षीय बातचित गर्नुहुनेछ। दुवै नेताहरूले द्विपक्षीय सम्बन्धहरूको सबै पक्षहरू र आपसी हितका क्षेत्रीय एवं वैश्विक मुद्दाहरूमा चर्चा गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज सुप्रसिद्ध अभिनेता र फिल्म निर्माता उत्तम कुमारलाई उहाँको जन्म शताब्दीमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सोसियल मिडिया पोस्टमा श्री मोदीले महान अभिनेता उत्तम कुमारलाई यस्तो महान अभिनेता बताउनु भएको छ, जसको सदाबहार अभिनयले आज पनि विभिन्न पुस्तकका दर्शकहरूलाई उहाँसँग जोडेर राखेको छ। कृषि एवं ग्रामीण विकास मन्त्री शिवराज सिंहले आज मुम्बईमा राज्य ग्रामीण आजीविका मिसन र ब्याङ्कहरूसँग एक उच्च स्तरीय बैठकको अध्यक्षता गर्नुहुनेछ। शिक्षा मन्त्री प्रह्लाद जोशीले नयाँ दिल्लीमा विद्यालय शिक्षा र साक्षरता विभागका सचिवसँग बैठक गर्नुभएको छ। बैठकमा स्कुल शिक्षा सुधारको अर्को चरणको बारेमा छलफल गरिएको छ। ओडिसाको बालसोर जिल्ला रहेको सुवर्णरेखा नदीको पानीको स्तर निरन्तर बढ्दै गएको छ, जसले गर्दा बाढीको जोखिम बढ्दै गएको छ। राजघाटमा नदी खतराको चिन्हभन्दा धेरै माथि बगिरहेको छ। नेपाल र तिब्बतमा अचानक आएको विनाशकारी बाढीमा मृत्यु हुनेको संख्या 1250 पुगेको छ। उद्धारकर्ताहरूले वर्षा र भग्नावशेषको बीचमा मानिसहरूलाई खोज्ने प्रयास गरिरहेका छन्। भोटेकोशी नदी जाने क्रममा सुरुङ र भूमिगत विद्युत गृहहरूमा मानिसहरू फँसेको आशंका गरिएको छ। बम्बे उच्च अदालतले दिवंगत अभिनेता सुशान्त सिंह राजपूतकी पूर्व म्यानेजर दिशा सालियनको मृत्यु प्रकरणमा सीबीआई छानबिन गर्न आदेश दिएको छ। आकाशवाणीबाट बिहान 10 बजेको मुख्य समाचार पूरा भयो। अघिल्लो मुख्य समाचारको साथमा दिउँसो 1 बजे पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

बितेको समय र भविष्यको चिन्तामा हामीले हाम्रो वर्तमान नै भुलिजान्छौँ, जबकि वर्तमान समय नै हो भविष्यलाई सुन्दर बनाउने तरिका। यसैले आजको दिन यदि तपाईँले आनन्द साथ, खुसी साथ, सन्तोषको साथ जिउन सिक्नुभयो भने भविष्य त्यसै राम्रो भइहाल्छ। यसैले आजमा अर्थात् वर्तमानमा जिउने प्रयास गरौँ। यही विचार यहाँहरू समक्ष राख्दै आरम्भ गरे आजको कार्यक्रम हेलो खर्साङ। यसरी

त श्रोता, आज हो प्यारेलाल रामप्रसाद शर्माको जन्मदिन। प्यारेलाल रामप्रसाद शर्माको जन्म 3 सेप्टेम्बर 1940 बम्बई भारतमा भएको थियो। उनका पिता प्रसिद्ध विगुलवादक पण्डित रामप्रसाद शर्मा थिए, जसले उनलाई सङ्गीतको प्रारम्भिक शिक्षा दिए। सानै उमेरदेखि सङ्गीतप्रति रुचि राख्ने प्यारेलालले भायोलिन सिके र पछि गोवाका सङ्गीतकार एन्थोनीसँग पनि भायोलिन बजाउने सिप विकास गरे। उनले रञ्जित स्टुडियोमा काम गर्दै परिवारलाई आर्थिक सहयोग पनि गरेका थिए। पछि उनले लक्ष्मीकान्तसँग सकार्य सुरु गरे र दुवै मिलेर लक्ष्मीकान्त प्यारेलाल नामले प्रसिद्ध भए। यो जोडीले राज कपूर, देव आनन्द, बीआर चोपडा, मनमोहन देसाई, यश चोपडा, शशि कपूर जस्ता धेरै फिल्मकर्मीका लागि स्मरणीय सङ्गीत तयार गरे। उनीहरूले करिब 335-750 हिन्दी चलचित्रका लागि सङ्गीत रचना गरेको उल्लेख विभिन्न स्रोतमा पाइन्छ। त आज उनको जन्मदिनको अवसरमा तपाईँलाई सुनाइरहेको छौ विभिन्न लक्ष्मीकान्त प्यारेलालद्वारा सङ्गीतबद्ध गीतहरू।

प्यारेलाल शर्माका प्रमुख योगदानमा हिन्दी फिल्म संगीतलाई सरल मधुर र लोकप्रिय बनाउने काममा ठूलो योगदान छ। धेरै सुपरहिट गीत र पृष्ठभूमि संगीत मार्फत बलिउडमा स्थायी प्रभाव, भारतीय चलचित्र संगीतमा लामो समयसम्म सफल सकार्यको उदाहरण बन्ने जोडी। प्यारेलाल शर्मा एक प्रतिभाशाली वादक, संगीतकार र भारतीय फिल्म संगीतका ऐतिहासिक व्यक्तित्व हुन्। उनको नाम आज पनि लक्ष्मीकान्त प्यारेलालको रूपमा विशेष सम्मानका साथ सम्झिन्छ।

उत्तम कुमार भारतीय बंगाली चलचित्रका अत्यन्तै लोकप्रिय र प्रभावशाली अभिनेता थिए, जसलाई महानायक भनेर पनि चिनिन्छ। उत्तम कुमारको जन्म आजकै दिन 3 सेप्टेम्बर 1926 कलकत्तामा भएको थियो। उनको वास्तविक नाम अरुण कुमार चट्टोपाध्याय थियो र उनी बंगाली चलचित्र इतिहासका सबैभन्दा सफल कलाकारहरूमध्ये एक मानिन्छन्। उनी अभिनेता, निर्माता, निर्देशक, पटकथा लेखक, संगीतकार र गायक पनि थिए। उनले आफ्नो करियर सन् 1940 अन्ततिर सुरु गरे र 24 जुलाई 1980 चलचित्र क्षेत्रमा सक्रिय रहे। उत्तम कुमारलाई भारतीय चलचित्र इतिहासका सबैभन्दा प्रभावशाली अभिनेतामध्ये एक मानिन्छ। उनको अभिनय, व्यक्तित्व र योगदानका कारण उनी आज पनि दर्शक र चलचित्र प्रेमीहरूबीच उत्तिकै सम्मानित छन्।

त श्रोता साथी, आज हो गगनचुम्बी भवन दिवस। हरेक वर्ष सेप्टेम्बर 3 मनाइन्छ। यो दिवस मानव जातिका सबैभन्दा प्रभावशाली आविष्कारहरूमध्ये एक गगनचुम्बी भवन प्रति सम्मान व्यक्त गर्ने वार्षिक अवसर हो। मौसमी चेतावनी अनुसार आउँदो 5 तारिकको बिहानीसम्ममा दार्जिलिङ, कालिम्पोङ, कोचबिहार साथै जलपाइगुडी अनि अलिपुरद्वार जिल्लाहरूमा भारी वर्षा हुने सम्भावना मौसम विभागले जनाएको छ।

तैतिन्जल प्रस्तुत थियो कार्यक्रम हेलो खरसाङ, विविध जानकारी साथै विविध हिन्दी फिल्मी गीतहरूको साथमा। त अनुश्रोता, अबको अघिल्लो ठिक 8:10 बजेर 30 मिनटदेखि प्रस्तुत गर्नेछौ कार्यक्रम हाम्रो सरोकार, विभिन्न हिन्दी फिल्मी गीतहरूको साथमा, साथी सुजाताको साथमा।

श्रोतालाई फेरि पनि हामी न्यानो अभिवादन जनाउँदै आजको सरोकारको विषयवस्तु बताउन लागिरहेका छौँ। गगनचुम्बी भवन आधुनिक विकासको प्रतीकी सहरी चुनौती। आधुनिक युगमा सहरहरूको पहिचान त्यहाँका अग्ला अग्ला भवन र त्यसको बनावटसँग जोडिन थालेको छ। विश्वभरि हरेक वर्ष 3 सेप्टेम्बरको मा मनाइने गगनचुम्बी भवन दिवस स्काई स्क्रापर डेले हामीलाई आधुनिक वास्तुकला इन्जिनियरिङको चमत्कार र सरीकरणको द्रुत गतिबारे सोच्न बाध्य बनाउँछ। अग्ला भवनहरूले कुनै पनि सहरको आर्थिक समृद्धि र प्रविधि सम्बन्धी क्षमतालाई विश्व सामु प्रस्तुत गर्छन्। तर यससँगै एउटा महत्त्वपूर्ण प्रश्न पनि खडा हुन्छ, के यी गगनचुम्बी भवनहरू वास्तवमै आधुनिक विकासका प्रतीक हुन् वा यसले नयाँ सारे चुनौतीहरू थपिरहेका छन्।

श्रोताले आजको सरोकारमा सुन्दै हुनुहुन्छ गगनचुम्बी भवन आधुनिक विकासको प्रतीकी सारी चुनौती। आधुनिक विकासको प्रतीकका रूपमा गगनचुम्बी भवन जग्गाको उचित प्रयोग, सीमित जमिनमा धेरै मानिस वा कार्यालयहरू अटाउन, अग्ला भवनहरू प्रभावकारी माध्यम हुन्। यसले सारी क्षेत्रको जमिनको उत्पादनशीलता बढाउँछ। आर्थिक र व्यावहारिक केन्द्र गगनचुम्बी भवनहरूमा प्राय बहुराष्ट्रिय कम्पनी, ब्याङ्क तथा वित्तीय संस्थाहरू रहने गर्छन्। यसले शहरलाई आर्थिक हबका रूपमा स्थापित गर्न सहायता पुर्याउँछ। शहरी पहिचान र पर्यटन न्युयोर्कको रम्पायर स्टेट बिल्डिङ वा दुबईको बुर्ज खलिफा जस्ता भवनहरूले सम्बन्धित शहरहरूलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिएका छन्। यसले पर्यटन प्रवर्धनमा पनि सहयोग पुर्याउँछ।

गगनचुम्बी भवन आधुनिक विकासको प्रतीकी सहरी चुनौतीको बारेमा कुरा गर्नुपर्दा वातावरणीय र प्राकृतिक जोखिम उच्च घनत्वका कारण यस्ता भवनहरूले अत्याधिक ऊर्जा खपत गर्छन् साथै भूकम्पनीय जोखिम भएका क्षेत्रहरूमा सुरक्षा र संरचनात्मक मजबुती कायम राख्नु ठूलै चुनौती हो भौतिक पूर्वाधारमा दबाव अग्ला भवनहरूले सीमित क्षेत्रमा धेरै मानिसको उपस्थिति गराउने हुँदा खानेपानी बिजुली र यातायातमा अत्याधिक भार पर्न जान्छ यसले गर्दा सवारी साधनको जाम ट्राफिकको समस्या झनै बढ्छ सामाजिक वातावरणीय सन्तुलन शहरमा हरियाली ग्रिनेरी र खुल्ला ठाउँको कमी हुनुका साथै प्रकृति घाम र हावाको आवत जावत अवरुद्ध हुन्छ

निष्कर्षमा भन्नुपर्दा गगनचुम्बी भवनहरू आधुनिक मानव सभ्यता र इन्जिनियरिङका उत्कृष्ट उदाहरण हुन्। यिनीहरूले शहरलाई आधुनिकता र आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्छन्। तर व्यवस्थित शहरी योजना, अर्बन प्लानिङ, वातावरणीय सन्तुलन र भूकम्पनीय सुरक्षाका मापदण्डहरूलाई ध्यान नदी निर्माण गरिएका अग्ला भवनहरूले दीर्घकालीन रूपमा ठूला शहरी समस्याहरू निम्त्याउन सक्छन्। त्यसैले गगनचुम्बी भवन निर्माण गर्दा विकास र सुरक्षा बीचको सन्तुलन कायम राख्नु नै आजको आवश्यकता हो।

स्वर माधुरी कार्यक्रममा श्रोताहरूले सुन्दै हुनुहुन्छ विभिन्न कलाकारहरूको स्वरमा आधुनिक गीत। पहिलो प्रस्तुति हजुरहरूले सुन्नुभयो लावान्य गजमेरको आवाजमा, त्यसपछि अघिल्लो प्रस्तुति थियो पवन गोलीको आवाजमा, अब प्रस्तुत आवाज छ माला छेत्रीको।

प्रस्तुत गीत हजुरले सुन्दै हुनुहुन्थ्यो पवन नामदिङको स्वरमा। अब अन्तिम प्रस्तुति स्वीकार्नुहोस् नम्रता बलको स्वरमा।

स्वरमाधुरी कार्यक्रममा श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो विभिन्न कलाकारहरूको शर्मा आधुनिक गीत हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं।

अब प्रस्तुत गर्न लागिरहेछौ फरमाइसी फिल्म गीतको कार्यक्रम तपाईको अनुरोधमा। आउनु श्रोताहरू, कार्यक्रमको पहिलो गीत सिकाउनुहोस् अलिसिया मेन्डेन्सा र मोहित चौहानको आवाजमा चलचित्र जिन्दगी नमिलेगी दोबाराबाट। यस गीतलाई अनुरोध पठाउने हाम्रा श्रोताहरू वीरतामो झापा नेपालबाट प्रकाश दोबाल, डब्बु शर्मा र अमित, शिव मन्दिर सुयाबाट अशोक ओम प्रकाश, कमल किशोर र सञ्जय कुमार, गैरीबासबाट अनुराधा, रोमा र सञ्जय शर्मा, यसरी नै गोला बजार बक्सरबाट श्रद्धानन्द आर्य, अभयनन्द, परमानन्द, पंकज, प्रमोद, रोहित र मोहित, खरसाङ भानुटोलबाट गौरी, तुलसी, मंगलदीप, आदित्य, उर्मिला, मिनर्वा, अच्युत, अर्चना, सौरभ र गणेश, सिलाबादबाट विजय, नितिसा र सीता प्रधान, गिद्धपारबाट नयनकला खाइबा, भानु खाइबा र वाङदिन, पुरानो स्टेशन टोलबाट महेन्द्र प्रसाद, मायानन्द, पुष्पदेवी, सागर, लखनलाल, देवलाल, प्रदीप, आशिष, दुर्गा, अरुण, जलज, इन्द्र प्रसाद अनि साथीहरू, पुरानो स्टेशन टोलबाट रमेश कुमार, पार्वती मण्डल अनि केका भारती, अनि सिटोङ नस्पति गाउँबाट सोमबहादुर राई, सरिता, इन्द्रकला र साजन राई। सिकानु सिंहारको अनुरोधमा कार्यक्रमको पहिलो गीत

श्रोताहरूले आकाशवाणीको खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्जको तरङ्गमा सुन्दै हुनुहुन्छ अनुरोध गीतको कार्यक्रम। हजुरहरूले हाम्रो कार्यक्रम सुन्न सक्नुहुनेछ दार्जिलिङ एफएम 100.2 मेगाहर्ज, न्यूज अन एयर एप अनि प्रसार भारती ओटिटी वेबसँग पनि सुन्न सक्नुहुनेछ। अब हजुरहरूलाई हामी कार्यक्रमको अघिल्लो गीत सुनाउन लागिरहेछौँ पलक मुच्छल र साथीहरूको आवाजमा, चलचित्र प्रेम रतन धन पायोबाट। संगीत छ हिमेश रेशमियाको, निशब्द छ इर्शाद कामेलको। यस गीतलाई अनुरोध पठाउने हाम्रा श्रोताहरू दनसुना भवानीगंजबाट विश्वमन बोसाक, शेखर चन्द्र रवि, हरिप्रसाद र सुन्दर मोहन, किशनगंजबाट विजय असलम मुन्ना, अरविन्द र लुकमान, खफ्तावाली गाउँ सौरेनी मिरिकबाट सुबिन, मिलन, प्रवीण, सरोज, कपिल, हिरू अनि अशित र वीरेन, सौरेनी मिरिकबाट शीला, नुरी, हेमा, इरारिना, अर्चला, हृदय र गीतिका, सिरीगाउँ सेन्टफिल झिलबाट रूपेन, रतन, शशिकला, बुनु, अमर राई, सुधीर, शुभानी, जसबहादुर, चन्द्रकला अनि साथीहरू, गर्ल्स स्कुल रोड मनिहारीबाट अवधेश गुप्ता, भोलु निलु, विशाल राज र वंश राज, यसरी नै शौकत अन्सारी, जफर अन्सारी, सबीर कुमार, श्रावण कुमार, गौरव कुमार अनि सौरभ कुमार, नौगाछिया, मुमताज मौला विहारबाट, एमबी रोड खरसाङबाट दोरेती ड्यानियल, डेमेन, रेजिना, बर्नडे, ट्रिजा, रामपुर चोकबाट मोहम्मद जसी, मोहम्मद प्रवीण, साहिना प्रवीण, तमन्ना बेगम, रकीब आलम, कमरान आलम, फरान अनि संजय कुमार, अनि चुन्नी मधेसपुरबाट प्रेमचन्द ठाकुर, मीना ठाकुर, मुरारी, ऋषि, सञ्जु मिश्र, सुभाष अनि भवानी र लपकुश। स्वीकार्नुहोस् यहाँको अनुरोधमा कार्यक्रमको अघिल्लो गीत।

श्रोताहरूले आकाशवाणीको खरसाङ केन्द्रबाट सुन्दै हुनुहुन्छ अनुरोध गीतको कार्यक्रम। अब हजुरहरूलाई सुनाउने छौ कवि खुसी कवि गम चलचित्रको गीत, अल्का याग्निक र सोनु निगमको आवाजमा। संगीत छ सन्देश सन्धिलियाको अनि शब्द रचना छ अनिल पाण्डेको। यस गीतलाई अनुरोध पठाउने हाम्रा श्रोताहरू रजोखर बजारबाट मोहम्मद शरीफ, मोहम्मद मोहसिन, जमिल अफचाल, प्रकाश कुमार र दिलीप कुमार, पुस्तकालय रोड फारबिसगंज बिहारबाट शम्भु कुमार गुप्त, कुन्ती देवी, प्रेम कुमार गुप्त, कृष्ण कुमार, नन्दकिशोर, पञ्चानन्द, सिराज अन्सारी, राजा स्वेराब, तरनुम तबसुम इख्तियार र प्रदीप कुमार, अप्पर सिरुवारी खरसाङबाट सुषमा सिंह, एसएम दर्ना, संयम शिला, पुष्प छेत्री र करुणा, हिलकाट रोड खरसाङबाट लक्की छिरिङ शेर्पा अनि छिरिङ यल्मो, कुर्सेला तीनधारियाबाट ललन कुमार, प्रभा देवी, कुमार केतु, मनीष कुमार, गौतम कुमार, स्नेलता, मीरा कुमारी, मधु कुमार।

कुमारी अशोक प्रसाद रावल रबिया अनि विलाई छत्तीसगढ़बाट मुकेश कुमार सरिता गौरव र गरिमा सिमरिपानीबाट धनराज मोहनलाल जोगन हिमचन्द्र र मणिचन्द्र टर्जमबाट जितबहादुर कार्की चन्द्रवीर कार्की मनबहादुर पुष्प र डिबी बराइली जेके रावत नविता देवी आरती कुमारी अर्पणा अविनाश अभिनन्दन र शत्रुघ्न राम एआर कॉलोनीबाट।

मेन रोड नेपालबाट ममता दौला, जीना जहाँ, सोनी परवीन, इम्तियाज आलम, राज पैलेस उत्तर प्रदेशबाट राजकुमार वर्मा, प्रीति वर्मा अनि कार्तिक आर्यन र साथीहरू, शिव मन्दिर माउबाट मुन्ना भाई, पिंकी शर्णकर, आर्यन कृष्ण र पिंकी शर्णकर, सरलाई सुकुना नेपालबाट अरुण कुमार वर्मा, रेणु देवी, राहुल कुमार वर्मा, वन्दना कुमारी, प्रियंका कुमारी अनि शर्मा परिवारका अन्य सदस्यहरू, राजविराज नेपालबाट श्याम कुमार हाकु, तारामती हाकु, कल्पना, सुम्निमा, पिंकी, खुशबु, श्रुति, पूजा, पूर्णिमा अनि सनी हाकु, चिम्नी बस्तीबाट साहिल देवान अनि नागरी फार्मबाट शान्त तामाङ र परिवारका अन्य सदस्यहरू, सामरखेत भागलपुरबाट सिटिजन मास्टर अनि हुसेन मास्टर, यहाँहरूको अनुरोधमा अब सुन्नुहोस् कार्यक्रमको अन्तिम गीत वाजिर चलचित्रबाट, सोनु निगम र श्रेया घोषालको आवाजमा, संगीत छ सन्तनु मैत्रको अनि शब्द छ विधु विनोद चोपडाको।

हवस्त श्रोताहरू, अहिलेलाई यस कार्यक्रमबाट म उद्घोषिका सुजातालाई पनि बिदा दिनुहोस्। भोलि फेरि निर्धारित समयमा हामी अवश्य नै उपस्थित हुनेछौँ। तबसम्मलाई आके दिनुहोस्। सुन्दै गर्नुहोस् आकाशवाणीको खरसाङ केन्द्र।

नमस्कार, यो आकाशवाणी हो। मुख्य समाचार सारण मंगलबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदी हाल नयाँ दिल्लीमा बेल्जियमका प्रधानमन्त्री बार्ट दे वेभर्ससँग द्विपक्षीय वार्ता गर्दै हुनुहुन्छ। दुई नेताहरूले द्विपक्षीय सम्बन्धका सम्पूर्ण पक्षहरूका साथै पारस्परिक हितका क्षेत्रीय तथा विश्वव्यापी मुद्दाहरूमा छलफल गर्नेछन्। प्रधानमन्त्री नरेन्द्र मोदीले प्रख्यात गुजराती संगीतकार गौरङ व्यासको निधनमा शोक व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री मोदीले आफ्ना पिता अविनाश व्यासको समृद्ध संगीत परम्परालाई अगाडि बढाउँदै गुजराती संगीतको दुनियाँमा आफ्नो लागि विशेष स्थान बनाएको बताउनु भएको छ। शिक्षा मन्त्री प्रह्लाद जोशीले नयाँ दिल्लीमा स्कूल शिक्षा तथा साक्षरता विभागका सचिवसँग स्कूल शिक्षा सुधारको अर्को चरणको बारेमा छलफल गर्न बैठक गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले भारत र बेल्जियम बीच पारस्परिक सम्मान र लोकतान्त्रिक मूल्य मान्यतामा आधारित घनिष्ठ र दीर्घकालीन सम्बन्ध रहेको बताउनु भएको छ। वित्त मन्त्री निर्मला सीतारमणले न्यूयोर्कमा आयोजित उच्च स्तरीय व्यापार सम्मेलनमा लगानीकर्ताहरूलाई भारतको सुधार नेतृत्व को विकासको चर्चा गर्नुभयो। विश्व बजारमा भारतीय कपडा र सिपलाई प्रवर्धन गर्ने उद्देश्यले कपडा र फेसन क्षेत्रमा सहयोग सुदृढ पार्न भारत र फ्रान्सले पेरिसमा सम्झौतामा हस्ताक्षर गरेका छन्। पंजाबले सरकारी शवगृहमा राखिएका पहिचान नभएका र बेवारिसे शवहरूको पहिचान गर्न डिजिटल सार्वजनिक पहिचान पोर्टल पहिचान शुरू गरेको छ। केरलममा सबरीमाला सुन हिनामिना मुद्दाका 17 अभियुक्त पूर्व देवस्वम बोर्ड अध्यक्ष पीएस प्रशान्तलाई जमानत दिएको छ। अनि ब्याडमिन्टनमा किदाम्बी श्रीकान्त चाइना मास्टर्स सुपर 750 प्रतियोगिताको पुरुष एकलको क्वार्टर फाइनलमा पुगेका छन्। यसका साथै आकाशवाणीबाट मुख्य समाचार पूरा भयो।

Number

Jesus,

आकाशवाणीको नेपाली प्रसारण सेवामा सम्पूर्ण सम्पूर्ण श्रोताहरूलाई स्वागत तथा न्यानो अभिवादन जनाउँदै अब हजुरहरूलाई सुनाउनेछौँ लोकनी आधुनिकी।

पहिलो प्रस्तुति हजुरले सुनभयो नरेन्द्र गुरुङ र साथीहरूको आवाजमा. अब अघिल्लो गीत हजुरलाई सुनाउन लागिरहेछौ शिव परिवारको आवाजमा. शब्द रचना छ नरवीर रसाइलीको अनि सङ्गीत गायक स्वयंको.

0: आकाशवाणी बाट एथेन्जेल सुन्दै हुनुहुन्थ्यो लोकनी आधुनिक गीत. अब समय भएको छ समाचारको. सुन्नुहोस् समाचार.
1: नमस्कार, यो आकाशवाणी हो. समाचार सारण मंगलबाट सुन्नुहोस्. मुख्य समाचार. भारत र बेल्जियमले आज रक्षा सहयोग सम्बन्धी आशयपत्र, नवीकरणीय ऊर्जा, साइबर अपराध र कूटनीतिक तालिमका क्षेत्रमा समझदारी पत्र सहित धेरै सम्झौताहरू आदान प्रदान गरेको छ. प्रधानमन्त्री नरेन्द्र मोदीले आज आफ्नो संसदीय निर्वाचन क्षेत्रको बाढीको अवस्थाको समीक्षा गर्नुभयो. वित्त मन्त्री निर्मला सीतारमणले न्यूयोर्कमा आयोजित एक उच्चस्तरीय व्यापारिक सम्मेलनमा लगानीकर्ताहरू समक्ष भारतको सुधार आधारित विकासलाई लिएर चर्चा गर्नुभयो. रक्षा मन्त्री राजनाथ सिंहले भारत र बेल्जियमले पारस्परिक सम्मान र लोकतान्त्रिक मूल्य मान्यतामा आधारित घनिष्ठ र दीर्घकालीन सम्बन्ध साझा गरेको बताउनु भएको छ. अनि मौसम विभागले भोलि पूर्व मध्यप्रदेशमा भारी वर्षाको लागि अरेन्ज अलर्ट जारी गरेको छ.

0: अब समाचार विस्तारमा भारत र बेल्जियमले आज रक्षा सहयोग सम्बन्धी आशयपत्र नवीकरणीय ऊर्जा साइबर अपराध र कूटनीतिक तालिमका क्षेत्रमा समझदारी पत्र सहित धेरै सम्झौताहरू आदान प्रदान गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज दिउँसो नयाँ दिल्लीमा आफ्ना बेल्जियमका समकक्षी बार्ट डी वेबरसँग द्विपक्षीय वार्ता गर्नुभयो। दुवै नेताहरूले द्विपक्षीय सम्बन्धको सम्पूर्ण स्पेक्ट्रम साथै पारस्परिक हितका क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा छलफल गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व ठूलो उथलपुथुलको चरणबाट गुज्रिरहेको र विश्वका धेरै भागहरूमा द्वन्द्वको अवस्था कायम रहेको बताउनुभयो। उहाँले खाद्य इन्धन वा आपूर्ति श्रृङ्खला सबै क्षेत्रलाई अनिश्चितताले असर गरिरहेको बताउनुभयो। उहाँले यस चुनौतीपूर्ण वातावरणमा पनि भारतको अर्थव्यवस्थाले आफ्नो गति कायम राखेको कुरामा जोड दिनुभयो।
1: दुनिया के कई हिस्सों में संघर्ष की स्थिति बनी हुई है। फूड फ्यूल या सप्लाई चेन हर क्षेत्र में अनिश्चितता का प्रभाव पड़ रहा है। इस चुनौतीपूर्ण माहौल में भी भारत की इकोनॉमी ने अपनी गति बनाए रखी है। पिछले क्वार्टर में हमने 7.8% की ग्रोथ दर्ज की है। आज भारत की ग्रोथ स्टोरी दुनिया के लिए विश्वास और नए अवसरों का स्रोत बन रही है।
0: श्री मोदीले भारत बेल्जियम सम्बन्धको जरा इतिहासमा गहिरो रूपमा गाडिएको बताउनुभयो। प्रथम विश्वयुद्धको समयमा बेल्जियममा हजारौं भारतीय सैनिकहरूको साहस र बलिदानले दुवै राष्ट्रहरूको साझा समृद्धिको महत्वपूर्ण हिस्सा बनेको बताउनुभयो। उहाँले साझा लोकतान्त्रिक मूल्य, बजार अर्थव्यवस्था र जनता जनता सम्बन्धले भारत र बेल्जियमलाई प्राकृतिक साझेदार बनाएको बताउनुभयो। श्री मोदीले 10 वर्ष अघि आफूले बेल्जियमको भ्रमण गरेको कुरा सम्झनुभयो र विगत एक दशकमा साझेदारीले उल्लेखनीय प्रगति गरेकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले द्विपक्षीय सहयोगको दायरा परम्परागत क्षेत्रहरूभन्दा बाहिर गएर रक्षा र स्वच्छ ऊर्जा जस्ता रणनीतिक क्षेत्रहरूमा पुग्न विस्तार भएको बताउनुभयो। उहाँले दुवै देशले जोडावर ट्याङ्क जस्ता आधुनिक रक्षा उपकरणहरूमा सँगै काम गरिरहेको जानकारी दिनुभयो। आन्ध्र प्रदेशको काकीनाडामा दुई देशहरूले विश्वको सबैभन्दा ठूलो हरियो अमोनिया परियोजनाहरूमध्ये एक विकास गरिरहेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले स्वच्छ ऊर्जा भविष्य र भरपर्दो आपूर्ति श्रृङ्खला दुवै राष्ट्रहरूको साझा प्राथमिकता भएको बताउनुभयो। उहाँले नवीकरणीय ऊर्जामा आज हस्ताक्षर गरिएको सम्झौता पत्रले दिगोपन सहयोगलाई नयाँ गति दिने बताउनुभयो। महत्वपूर्ण खनिजहरूमा दुवै राष्ट्रहरूले प्रशोधन र पुनर्चक्रणमा सहयोग बढाउने निर्णय गरेका छन्। श्री मोदीले सेमी कन्डक्टरहरूमा बेल्जियमको विशेषज्ञता र भारतको स्तर एक अर्काको पूरक भएको बताउनुभयो। यस दिशामा दुवै देशले बेल्जियमको आइएमईसी संस्थानलाई भारतको सेमी कन्डक्टर इको सिस्टमसँग जोड्न मिलेर काम गर्नेछन्।
1: रिन्युएबल एनर्जी पर आज हुआ एमओयू हमारे सस्टेनेबिलिटी सहयोग को नई गति देगा। क्रिटिकल मिनरल्स में हमने प्रोसेसिंग और रिसाइकलिंग में सहयोग बढ़ाने का निर्णय लिया है। सेमीकंडक्टर्स में बेल्जियम की एक्सपर्टाइज और भारत का स्केल एक दूसरे के पूरक है। इस दिशा में हम बेल्जियम के आईमेक इंस्टीट्यूट को भारत के सेमीकंडक्टर इकोसिस्टम से जोड़ने के लिए मिलकर काम करेंगे।
0: आज बिहान बेल्जियमका प्रधानमन्त्रीले राजघाटको भ्रमण गर्नुभयो र महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। बेल्जियमका प्रधानमन्त्री 3 दिवसीय भारत भ्रमणमा हुनुहुन्छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज आफ्नो संसदीय निर्वाचन क्षेत्रको बाढीको अवस्थाको समीक्षा गर्नुभयो। उहाँले वाराणसीका जिल्ला मजिस्ट्रेट सत्येन्द्र कुमारसँग टेलिफोन मार्फत कुराकानी गर्नुहुँदै वाराणसीको बाढीको अवस्थाको बारेमा विस्तृत जानकारी लिनुभयो। प्रधानमन्त्रीले नदीको पानीको स्तर र राहत शिविरहरूमा भइरहेको व्यवस्थाको बारेमा सोधपुछ गर्नुभयो। प्रधानमन्त्रीले बाढी राहत कार्यहरूको निरन्तर निगरानी गर्न र प्रभावित मानिसहरूलाई तत्काल राहत प्रदान गर्न निर्देशन दिनुभयो। श्री मोदीले राहत कार्यहरू सञ्चालन गर्दा बाढी राहत शिविरहरूमा बस्ने बालबालिका, महिला र वृद्ध वृद्धाका विशेष आवश्यकतालाई ध्यानमा राख्नुपर्ने बताउनुभयो। अर्कोतर्फ मुख्यमन्त्री योगी आदित्यनाथले फारुकाबाद जिल्लाको बाढी प्रभावित क्षेत्रहरूको हवाई सर्वेक्षण पनि गर्नुभयो। उहाँले उद्धार र राहत कार्यहरूको समीक्षा गरेपछि प्रभावित मानिसहरूलाई जमिनको पट्टा र राहत सामग्री वितरण गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी

स्थानीय समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। वित्तमन्त्री निर्मला सीतारमणले न्यूयोर्कमा आयोजित एक उच्चस्तरीय व्यापारिक सम्मेलनमा लगानीकर्ताहरू समक्ष भारतको सुधार आधारित विकासलाई लिएर चर्चा गर्नुभयो। उहाँले 2026-27 को पहिलो त्रैमासिकमा देशको 7.8% आर्थिक वृद्धि र सुधारिएको लगानी वातावरणलाई प्रकाश पार्नुभयो। वित्त मन्त्रालयले सामाजिक सञ्जाल पोस्टमा भारतीय वाणिज्य दूतावासले ब्याङ्क अफ अमेरिकासँगको सहकार्यमा सम्मेलन आयोजना गरेको बताएको छ। यस अवसरमा बोल्नुहुँदै वित्त मन्त्रीले विश्वव्यापी अवरोध र चुनौतीहरूबीच पनि भारत विश्वको सबैभन्दा छिटो बढ्दो प्रमुख अर्थव्यवस्था बनेको बताउनु भएको छ। उहाँले दिवालीयापन र दिवालीयापन संहिता सहित धेरै सुधारहरूबारे पनि प्रकाश पार्नुभयो। उहाँले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको मार्गदर्शनमा यी उपायहरूले नियामक स्थिरता बढाएको छ, अनुपालनलाई सहज बनाएको छ र कागजी कार्य घटाएको छ। वित्त मन्त्रीले सरकारले उडयन क्षेत्रमा विशेष ध्यान केन्द्रित गर्दै पुँजी सम्पत्ति निर्माण र पूर्वाधार विकासलाई बलियो बनाएको र अनुकूल लगानी वातावरणलाई बढावा दिएको बताउनुभयो। रक्षा मन्त्री राजनाथ सिंहले भारत र बेल्जियमले पारस्परिक सम्मान र लोकतान्त्रिक मूल्य मान्यतामा आधारित घनिष्ठ र दीर्घकाल सम्बन्ध साझा गरेको बताउनु भएको छ। उहाँले दुवै देश शासनमा आधारित विश्वव्यापी व्यवस्थाप्रति प्रतिबद्ध रहेको पनि बताउनुभयो। रक्षा मन्त्रीले नयाँ दिल्लीमा बेल्जियमका रक्षा मन्त्री थियो फ्रान्कनसँग प्रतिनिधि मण्डल स्तरीय वार्ताका क्रममा यस्तो मन्तव्य व्यक्त गर्नुभएको हो। उहाँले विश्व हाल सबैभन्दा ठूलो भू राजनीतिक र आर्थिक उथलपुथुलको सामना गरिरहेको उल्लेख गर्नुभयो। उहाँले यस्तो अवस्थामा बेल्जियम जस्ता महत्वपूर्ण साझेदारहरूले परामर्शका लागि अर्थपूर्ण अवसरहरू प्रदान गर्ने बताउनुभयो। बेल्जियमका रक्षा मन्त्री थियो फ्रान्कनले भारतलाई ठूलो जनसङ्ख्या र उच्च प्रविधि भएको देशको रूपमा वर्णन गर्नुभयो। उहाँले भविष्यका परियोजनाहरूमा बेल्जियमसँग सहकार्य गर्ने आवश्यकतामा जोड दिनुभयो र दुई देशबीचको मित्रतालाई अझ बलियो बनाउने बारेमा पनि आफ्नो कुरा राख्नुभयो। शिक्षा मन्त्री प्रहलाद जोशीले नयाँ दिल्लीमा स्कूल शिक्षा तथा साक्षरता विभागका सचिवसँग बैठक गर्नुभयो। स्कूल शिक्षा सुधारको अर्को चरणको बारेमा छलफल गरियो। श्री जोशीले सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै कक्षा कोठामा नवीनतालाई प्रवर्धन गर्ने र युवा र गतिशील भारतको आकांक्षा अनुरूप शिक्षा प्रणालीलाई अगाडि बढाउने कुरामा छलफल केन्द्रित रहेको बताउनुभयो। लद्दाखमा आगामी 4 अनि 5 सेप्टेम्बरको दिन दुई दिवसीय द्रास महोत्सव आयोजना हुनेछ। हालै नयाँ जिल्ला घोषित द्रासको पर्यटन सांस्कृतिक र साहसिक सम्भावना प्रदर्शन गर्न एक प्रमुख प्लेटफर्म प्रदान गर्नेछ। तमिलनाडु विधानसभाले आज सौर समितिले मद्रास उच्च अदालतमा तमिललाई प्राथमिक भाषाको रूपमा प्रयोग सुनिश्चित गर्न केन्द्र सरकारलाई तत्काल र आवश्यक कदम चाल्न आग्रह गर्दै एक प्रस्ताव पारित गर्यो। मौसम विभागले भोलि पूर्वी मध्यप्रदेशमा भारी वर्षाको लागि अरेन्ज अलर्ट जारी गरेको छ। विभागले भोलि बिहार, पूर्वी राजस्थान, गङ्गेय पश्चिम बङ्गाल, सिक्किम, उत्तराखण्ड र मध्यप्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको पूर्वानुमान गरेको छ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। भारत र बेल्जियमले आज रक्षा सहयोग सम्बन्धी आशयपत्र, नवीकरणीय ऊर्जा, साइबर अपराध र कूटनीतिक तालिमका क्षेत्रमा समझदारी पत्र सहित धेरै सम्झौताहरू आदान प्रदान गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज आफ्नो संसदीय निर्वाचन क्षेत्रको बाढीको अवस्थाको समीक्षा गर्नुभयो। वित्तमन्त्री निर्मला सीतारमणले न्यूयोर्कमा आयोजित एक उच्चस्तरीय व्यापारिक सम्मेलनमा लगानीकर्ताहरू समक्ष भारतको सुधार आधारित विकासलाई लिएर चर्चा गर्नुभयो। अनि रक्षा मन्त्री राजनाथ सिंहले भारत र बेल्जियमले पारस्परिक सम्मान र लोकतान्त्रिक मूल्य मान्यतामा आधारित घनिष्ठ र दीर्घकालीन सम्बन्ध साझा गरेको बताउनु भएको छ। यसको साथै आकाशवाणीबाट समाचार पूरा भयो।

0: श्रद्धाले सुन्दै हुनुहुन्थ्यो शम शर्मा लोकगीत। अब अघिल्लो प्रस्तुति सुनाइरहेको छौ।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचिका सीमा छेत्री। विषय छ भारतको अन्तर्राष्ट्रिय उड्डयन हब रणनीति अन्तर्गत अहमदाबाद तेस्रो स्पोक एयरपोर्ट बन्यो। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। भारत सरकारको नागरिक उड्डयन मन्त्रालयले मंगलबार अहमदाबादबाट हब एण्ड स्पोक अन्तर्राष्ट्रिय उडान सञ्चालन शुरू गरेको छ, जसले वाराणसी र अमृतसरपछि अन्तर्राष्ट्रिय यात्रीहरूको आवागमनका लागि भारतको हब एण्ड स्पोक फ्रेमवर्कमा एकीकृत हुने देशको तेस्रो विमानस्थल बनेको छ। केन्द्रीय नागरिक उड्डयन मन्त्री राम मोहन नाइडू र गुजरातका मुख्यमन्त्री भूपेन्द्र पाटिलको उपस्थितिमा आयोजित कार्यक्रममा यो शुभारम्भ गरिएको थियो। 25 जून 2026मा वाराणसीबाट हब एण्ड स्पोक अपरेशनको शुरूआतले भारतीय उड्डयनमा नयाँ अध्यायको शुरूआत गरियो। पहलको चरणबद्ध विस्तारको एक भागको रूपमा अमृतसर एयरपोर्टबाट हब एण्ड स्पोक अपरेशनहरू 28 जुलाई 2026मा शुरू गरिएको थियो। आज अहमदाबादको थप सँगै एक एकीकृत निर्वात यात्री केन्द्रित उड्डयन नेटवर्क सृजना गर्ने दिशामा अर्को महत्वपूर्ण पाइला चालिएको छ, जसले दिल्लीमा आफ्नै हब एयरपोर्ट मार्फत भारतका क्षेत्रहरूलाई सिधा विश्वसँग जोड्छ। अब अहमदाबादबाट हब एण्ड स्पोक अपरेशनले विश्वव्यापी कनेक्टिभिटीलाई अझ बलियो बनाउनेछ। उडान AI-1117 ले यात्री

हरूलाई 22 गन्तव्यहरूमा जोड्नेछ। मुख्यतया यूरोप, दक्षिण पूर्व एशिया र मध्य पूर्वमा, जबकि साँझको सेवा एआई 1121ले 8:15 प्रस्थान गर्दै उत्तर अमेरिका, पूर्वी एशिया, दक्षिण पूर्व एशिया, अस्ट्रेलिया र यूरोपका 17 गन्तव्यहरूमा कनेक्टिभिटी विस्तार गर्नेछ। नागरिक उड्डयन मन्त्री श्री राम मोहन नाइडूले अहमदाबादका यात्रीहरूको लागि के परिवर्तन हुन्छ भनेर व्याख्या गर्दै भन्नुभयो, अहिलेसम्म अहमदाबादबाट पेरिस, टोरन्टो र सिडनी जस्ता गन्तव्यहरूमा यात्रा गर्ने यात्रीले दिल्लीको लागि आन्तरिक उडान लिनु पर्यो, छुट्टै बुकिङ व्यवस्थापन गर्नु पर्यो, आगमनमा सामान ह्यान्डल गर्नु पर्यो, ठूलो एयरपोर्टमा अध्यागमन लाइनहरू नेभिगेट गर्नुपर्यो र कनेक्टिङ फ्लाइट छुट्याउनु पर्यो। हब एण्ड स्पोक अन्तर्गत आप्रवासन चेक इन र ब्यागेज चेक थ्रू सबै अब अहमदाबादमा नै पूरा हुनेछ। ब्यागेजहरू सिधै अन्तिम अन्तर्राष्ट्रिय गन्तव्यमा यात्रा गर्नेछन्। हब एण्ड स्पोक मोडल सरकारको अन्तर्राष्ट्रिय उड्डयन हब रणनीतिको एक प्रमुख घटक हो, जसको उद्देश्य 2030 भारतलाई भारतीय यात्रीहरूको लागि मनपर्ने उड्डयन हब र 2047 एक अग्रणी विश्वव्यापी उड्डयन हबको रूपमा स्थापित गर्नु हो। यस पहलले भारतको रणनीतिक भौगोलिक स्थिति र व्यापक विमानस्थल पूर्वाधारको लाभ उठाउँछ, ताकि भारतीय हबहरू मार्फत कनेक्टिभिटी सुदृढ गर्न र विदेशी ट्रान्जिट एयरपोर्टहरूमा निर्भरता कम गर्न सकियोस्। यस प्रकारको पहिलो ढाँचा अन्तर्गत अन्तर्राष्ट्रिय यात्रीहरूले विश्वव्यापी गन्तव्यहरूमा आफ्नो यात्रा शुरू गर्न अघि मूल स्पोक एयरपोर्टमा चेक इन, अध्यागमन र सीमा शुल्क औपचारिकताहरू पूरा गर्छन्, जुन आफैमा एक अन्तर्राष्ट्रिय विमानस्थल हो। तोकिएको हब एयरपोर्टमा आइपुगेपछि यात्रीहरूले अध्यागमन र सीमा शुल्क प्रक्रियाहरू दोहोर्याई सिधै उनीहरूको अगाडिको अन्तर्राष्ट्रिय उडानमा अगाडि बढ्न सक्छन्। ब्यागेज निर्वाध रूपमा स्थानान्तरण गरिन्छ, यात्रीको सुविधामा उल्लेखनीय सुधार गर्दछ र यात्रा जटिलता कम गर्दछ। यसको सम्भावनाको बारेमा कुरा गर्नुहुँदै श्री नाइडूले भन्नुभयो, गत वर्ष 1.6 करोड यात्रीहरूले अन्तर्राष्ट्रिय उडानहरू चढ्नको लागि अहमदाबादबाट दिल्लीको यात्रा गरेका थिए। उहाँले भन्नुभयो, हब एण्ड स्पोकको सहज यात्राको साथ अहमदाबादले 2030 राष्ट्रमण्डल खेलहरूको लागि अधिकतम गन्तव्यहरूबाट विश्वव्यापी दर्शकहरूलाई आमन्त्रित गर्न तयार हुनेछ।

श्रोताहरूले कार्यक्रमको पहिलो गीत सुन्दै हुनुहुन्थ्यो एसपी बालसुब्रमण्यमको स्वरमा एक दुजेको लिए चलचित्रबाट। संगीत रचना थियो लक्ष्मीकान्त परेलालको अनि शब्द थियो आनन्द बक्सीको। अब अघिल्लो गीत हजुरलाई सुनाउन लागिरहेछौँ प्रेम रोग चलचित्रबाट लता मङ्गेशकरको आवाजमा। संगीत छ लक्ष्मीकान्त परेलालको, शब्द रचना छ आनन्द बक्सीको।

प्रस्तुत गीत हजुरले सुन्दै हुनुहुन्थ्यो चेली चित्र प्रेम रोगबाट लता मंगेशकर सुरेश वाडकरको आवाजमा।

0: कार्यक्रम का अंतिम गीत हजरली सुंदे हुनुं थियो चित्र शंकर महादेवन रश्विनी को आवाज में चलचित्र सपने बाट संगीत थियो ए आर रहमान को अनि शब्द थियो जावेद अख्तर को। अब सुनोस समाचार।
1: यो आकाशवाणी हो समाचार सारण मंगलबाट सुन्नुहोस्। असमको कोक्राझारस्थित आरएनबी सिभिल अस्पतालमा 6 वटा डायलिसिस युनिट स्थापना गर्ने दिशामा महत्वपूर्ण पहल गरिएको छ। यस सम्बन्धमा हिजो साँझ बीजीआर टाउनशिप स्थित मानस गेस्ट हाउसमा इन्डियन ओयल कर्पोरेशन लिमिटेड, बुङ्गाईगाउँ रिफाइनरी र बोडोल्यान्ड टेरिटोरियल काउन्सिल बीच आयोजित कार्यक्रममा समझदारी पत्रमा हस्ताक्षर गरिएको हो। यो परियोजना आइओसीएल बुङ्गाईगाउँ रिफाइनरीको कर्पोरेट इन्भाइरोमेन्ट रेस्पोन्सिबिलिटी पहल अन्तर्गत कार्यान्वयन गरिनेछ। परियोजनाका एन्डोर्सी तथा कोक्राझारका जिल्ला आयुक्त पङ्कज चक्रवर्ती एसिएस पनि यस अवसरमा उपस्थित थिए। एमओयूमा बिटिसीका अतिरिक्त प्रधान सचिव प्रञ्जित वाडी, एसिएस तथा ओआईसीएल बङ्गाईगाउँ रिफाइनरीका महाप्रबन्धक मुसुखा बोडोले हस्ताक्षर गर्नुभयो। समारोहमा आइओसीएल बङ्गाईगाउँ रिफाइनरीका कार्यकारी निर्देशक एवं रिफाइनरी प्रमुख नयन कुमार बरुवा, बीटीसीको स्वास्थ्य तथा परिवार कल्याण विभागका निर्देशक सह सीएचडी डाक्टर निलु कुमार ब्रह्मसहित आइओसीएल र स्वास्थ्य विभागका धेरै वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो। आरएनबी सिभिल अस्पतालमा 6 वटा डायलिसिस युनिट स्थापना भएपछि कोक्राझार तथा वरपरका क्षेत्रका बिरामीहरूले डायलिसिस जस्तो आवश्यक चिकित्सा सेवा स्थानीय स्तरमै प्राप्त गर्न सक्नेछन्। यस पहलले क्षेत्रको स्वास्थ्य पूर्वाधारलाई थप मजबुत बनाउनुका साथै मृगौला रोगीहरूका

लागि उपचार सुविधा र पहुँचमा सुधार ल्याउने अपेक्षा गरिएको छ। कामरूप ग्रामीण जिल्लाको बोको क्षेत्रमा एक पुलिस जवानले AK-47 राइफल प्रयोग गरी थाना इन्चार्ज र अर्का एक सहकर्मीको हत्या गरेको घटना सार्वजनिक भएको छ। पुलिसले आज दिएको जानकारी अनुसार गामोरिमुरा पुलिस थानाका इन्चार्ज इन्द्रजित बोरा र पुलिस जवान फजरुल अलीलाई अन्य एक पुलिस जवानले AK-47 राइफलबाट गोलीहानी हत्या गरेको हो। दुवै पुलिसकर्मीको हत्या गर्ने पुलिस जवान चिरञ्जीवी चौधरीलाई पुलिसले पक्राउ गरेको छ। यस सम्बन्धमा पुलिसले हत्याको प्राथमिकी दर्ता गरी पक्राउ परेका पुलिस जवानसँग गहन सोधपूछ गरिरहेको छ। पुलिसले दुवै मृतकको शव आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि अस्पताल पठाएको छ। महान संगीतकार तथा भारत रत्न डाक्टर भूपेन हजारिकाको जन्म शताब्दीको अवसरमा आगामी 8 सेप्टेम्बरमा आयोजना हुने विभिन्न कार्यक्रमको तयारीको निरीक्षण गर्न असमका सांस्कृतिक कार्यमन्त्री विमल बोराले हिज जालुकबारी स्थित डाक्टर भूपेन हजारिका समन्वय तीर्थको भ्रमण गर्नुभएको छ। यसअघि सांस्कृतिक कार्य विभागका अतिरिक्त मुख्य सचिव डाक्टर बी कल्याण चक्रवर्ती, संयुक्त सचिव प्रशान्त बडुवा, निर्देशक राहुल चन्द्र दास, लोक निर्माण विभागका मुख्य अभियन्ता महेन्द्र दास, कटन विश्वविद्यालयका कुलपति डाक्टर आरसी डेका, गुवाहाटी विश्वविद्यालयका रजिस्टर डाक्टर उत्पल शर्मा, श्रीमन शङ्करदेव कला क्षेत्र समाजका सचिव सुदर्शन ठाकुर तथा डाक्टर भूपेन हजारीका सांस्कृतिक न्यासका पद अधिकारीहरूको उपस्थितिमा 8 सेप्टेम्बरमा हुने कार्यक्रमबारे चर्चा गरिएको थियो। समन्वय तीर्थमा जन्म शताब्दी समारोहको क्रममा 100 जना कलाकारले डाक्टर भूपेन हजारिकाको प्रसिद्ध गीत विस्तीर्ण पारोरेको सामूहिक प्रस्तुति दिनेछन्। यस अवसरमा महान कलाकारको जीवन र साङ्गीतिक यात्रामा आधारित वृत्तचित्र पनि प्रदर्शन गरिनेछ। मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले श्रीमन्त शङ्करदेव कला क्षेत्र परिसरमा प्रस्तावित भूपेन हजारीका संग्रहालयको शिलान्यास पनि समन्वय तीर्थबाट गर्नुहुनेछ। त्यसपछि सांस्कृतिक निर्देशनालयको तर्फबाट भव्य सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ। 14 नागाल्यान्ड विधानसभाको 9 सत्रको दोस्रो तथा अन्तिम बैठक आज आयोजना भइरहेको छ। यस क्रममा विभिन्न सरकारी विधेयकहरूसँगै फ्रन्टियर नागाल्यान्ड टेरिटोरियल अथोरिटी विधेयक 2026 लगायतका विभिन्न विधायी प्रस्तावहरूमा प्रस्तुत गरिनेछन् र तिनलाई पारित गर्ने प्रक्रिया सुरु गरिनेछ। सिक्किम सरकारले स्तन, पेट, सर्भाइकल तथा मुखको क्यान्सरको रोकथाम, प्रारम्भिक पहिचान तथा जनसङ्ख्यामा आधारित क्यान्सर जाँचलाई सुदृढ गर्न व्यापक कार्यक्रम कार्यान्वयन गर्ने भएको छ। राज्य स्वास्थ्य तथा परिवार कल्याण विभागले स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय अन्तर्गत स्वास्थ्य अनुसन्धान विभाग, भारत सरकार तथा भारतीय चिकित्सा अनुसन्धान परिषदको सहकार्यमा राज्यका विद्यालय, कलेज तथा समुदायमा विभिन्न हस्तक्षेप मार्फत कार्यक्रम सञ्चालन गर्ने भएको हो। यसको साथै आकाशवाणीबाट समाचार पूरा भयो।

गीत संगीत कार्यक्रममा फेरि पनि श्रोताहरूलाई स्वागत जनाउँदै अब सुनाउने छौ विभिन्न कलाकारहरूको स्वरमा लोकनी आधुनिक गीत।

प्रस्तुत गीत सुन्दै हुनुहुन्थ्यो बानीको प्रधानको शर्मा। अब अघिल्लो प्रस्तुति रहेको छ थुपदेन भुटियाको शर्मा। शब्द अनि सङ्गीत नरवीर रसाइलीको।

मनसिंह लोआगुनको शब्द अनि योगेन्द्र घतानीको संगीत रचनामा सुन्दै हुनुहुन्थ्यो हिरन्दरनाल र साथीहरूको आवाजलाई।

0: विकेन्ड लोआगुनको यस गीतको अन्त साथै अहिलेलाई गीत संगीत कार्यक्रम यही पूरा गरिन्छ। आकाशवाणीबाट अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। भारत र बेल्जियम आगामी 5 वर्षमा द्विपक्षीय व्यापार दोब्बर गर्नबारे सहमत भएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीमा बेल्जियमका प्रधानमन्त्री बार्ट डी वेभरसित वार्ता गर्नुभयो। दुवै देशले नवीकरणीय ऊर्जा, साइबर अपराध र कूटनीतिक प्रशिक्षणका क्षेत्रमा सम्झौतामा हस्ताक्षर गरेका छन्। रक्षा मन्त्री राजनाथ सिंह र बेल्जियमका रक्षा मन्त्री थियो फ्रेङ्कनले संवाद, उच्च स्तरीय यात्रा र क्षमता निर्माण को माध्यमले द्विपक्षीय रक्षा सम्बन्धलाई विस्तार गर्ने प्रतिबद्धता दोहोर्याउनु भएको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले भोलि श्रीहरिकोटाबाट पृथ्वी अवलोकन उपग्रह EOS-05 को प्रक्षेपण गर्नेछ। बिहारमा गंगा नदीको जलस्तर बढ्नाले नयाँ क्षेत्रहरूमा बाढीको खतरा बढेको छ र किदाम्बी श्रीकान्तले क्यानाडाका भिक्टर लाईलाई पराजित गरी चाइना मास्टर्स ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्सको क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। अब समाचार विस्तारमा। भारत र बेल्जियमले नवीकरणीय ऊर्जा, साइबर क्राइम र कूटनीतिक प्रशिक्षणका क्षेत्रमा सम्झौता ज्ञापन र रक्षा सहयोगमा आशय पत्र सहित विभिन्न सम्झौताहरू आदान प्रदान गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा बेल्जियमका प्रधानमन्त्री बार्ट डी वेभरका साथ द्विपक्षीय वार्ता गर्नुभयो।

0: दुवै नेताहरूले द्विपक्षीय सम्बन्धका साथै पारस्परिक हितका क्षेत्रीय तथा विश्वव्यापी मुद्दाहरूमा छलफल गर्नुभयो। संयुक्त संवाददाता सम्मेलनमा प्रधानमन्त्री मोदीले विश्वले हालै चुनौतीहरूको सामना गरिरहे तापनि भारतीय अर्थव्यवस्थाले आफ्नो गति कायम राखेको बताउनु भएको छ। श्री मोदीले भन्नुभयो भारत र बेल्जियमको सम्बन्ध दीर्घकालिक हो। उहाँले भन्नुभयो प्रथम विश्वयुद्धमा बेल्जियममा हजारौं भारतीय सैनिकहरूको साहस र बलिदान दुवै देशको साझा स्मृतिको महत्वपूर्ण हिस्सा हो। प्रधानमन्त्री मोदीले भन्नुभयो उहाँ 10 वर्ष अघि बेल्जियम जानुभएको थियो र विगत 1 दशकमा दुई देश बीचको साझेदारीमा उल्लेखनीय प्रगति भएको छ।
1: पिछले 1 दशक हमारी साझेदारी ने उल्लेखनीय प्रगति की है। आज हमारे सहयोग का दायरा ट्रेडिशनल सेक्टर से आगे बढ़कर डिफेंस और क्लीन एनर्जी जैसे स्ट्रेटेजिक क्षेत्रों तक पहुंच चुका है। हम जोरावर टैंक जैसे आधुनिक रक्षा उपकरणों पर साथ मिलकर काम कर रहे हैं। आंध्र प्रदेश के काकीनाडा में हम दुनिया के सबसे बड़े ग्रीन एमोनिया प्रोजेक्ट में से एक डेवलप कर रहे हैं।
0: वार्तामा भारत र बेल्जियम आगामी 5 वर्षमा द्विपक्षीय व्यापारलाई दोब्बर गर्नबारे सहमत भएका छन्। यसअघि बेल्जियमका प्रधानमन्त्रीले आज बिहान राजघाटमा राष्ट्रपिता महात्मा गान्धीलाई श्रद्धासुमन अर्पण गर्नुभयो। उहाँ 3 दिने भारत भ्रमणमा हुनुहुन्छ। भारत युरोपेली संघमुक्त व्यापार सम्झौताको सन्दर्भमा उहाँले कन्फेडरेशन अफ इण्डियन इण्डस्ट्रीद्वारा आयोजित एक व्यापार कार्यक्रममा मुख्य भाषण पनि दिनुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंहले भन्नुभएको छ भारत र बेल्जियम बीच घनिष्ठ तथा दीर्घकालिक सम्बन्ध छ जुन सम्मान र लोकतान्त्रिक मूल्यहरूमा आधारित छ। उहाँले दुवै देश नियममा आधारित विश्वव्यापी व्यवस्थाप्रति प्रतिबद्ध रहेको बताउनुभयो। रक्षा मन्त्रीले नयाँ दिल्लीमा बेल्जियमका रक्षा मन्त्री थियो फ्रेङ्कनका साथ शिष्टमण्डल स्तरको वार्ताको क्रममा यो कुराहरू भन्नुभएको हो।
2: ये दौर गंभीर राजनीतिक और आर्थिक उथल पुथल का रहा है। इन परिस्थितियों में हमें कई चुनौतियों का सामना करना पड़ा, लेकिन हमने उनका मजबूती से सामना किया। ऐसे समय में आपके जैसे मित्र और महत्वपूर्ण साझेदार से मुलाकात विचारों और अनुभवों के आदान प्रदान का एक महत्वपूर्ण अवसर प्रदान करती है।
0: बेल्जियमका रक्षा मन्त्री थियो फ्रेङ्कनले भारतलाई उन्नत प्रविधि रहित घना जनसङ्ख्या भएको देश बताउनुभयो। उहाँले दुई राष्ट्रहरू बीचको मित्रतालाई अझ अगाडि बढाउने कुरा पनि गर्नुभयो। बैठकको क्रममा श्री सिंह र श्री फ्रेङ्कनले रक्षा सहयोग, संवाद, उच्चस्तरीय भ्रमण, प्रशिक्षण र क्षमता निर्माणको माध्यमले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्न सहमति जनाउनुभयो। केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले चालू वित्त वर्षको पहिलो तिमाहीमा भारतको जीडीपीमा 7.8% वृद्धि हासिल गर्न लघु र मध्यम उद्यमले खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्नुभएको छ। उहाँले नयाँ दिल्लीमा मुक्त व्यापार सम्झौता एफटीए आउटरिच कार्यक्रम सम्बन्धी राष्ट्रिय कार्यशालाको अध्यक्षता गर्दै यो कुरा भन्नुभएको हो। अमेरिकाका लागि भारतका राजदूत विनय क्वात्राले 2026-27 पहिलो तिमाहीमा भारतको वृद्धि दर 7.8% रहेको बताउनु भएको छ। यसले भारत विश्वको सबैभन्दा तीव्र गतिमा बढ़िरहेको अर्थव्यवस्था हो भन्ने दर्शाउँदछ। भारत सरकार र वित्त मन्त्री सीतारामनको तर्फबाट न्यूयोर्कमा रहेको प्रमुख अमेरिकी स्टक एक्सचेन्ज नेस्टेकमा व्यापार सत्रको शुभारम्भ गर्दै श्री क्वात्राले यो कुरा भन्नुभएको हो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मिडिया ह्याण्डल @AIN्युजकर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोका अध्यक्ष वी नारायणनले भन्नुभएको छ पृथ्वी अवलोकन उपग्रह EOS-05 प्रक्षेपण भोलि मध्यराती 2:55 श्रीहरिकोटा स्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट गरिनेछ। यो उपग्रहलाई GSLV F-17 रकेटद्वारा प्रक्षेपण गरिनेछ। EOS-05 एक अत्याधुनिक पृथ्वी अवलोकन उपग्रह हो। यो भू समकालिक कक्षामा स्थापित गरिने भारतको पहिलो इमेजिङ उपग्रह पनि हो। बिहारमा पटना र अन्य धेरै जिल्लाहरूमा गंगा नदीको जलस्तर लगातार बढ़िरहेको छ। यसले नयाँ क्षेत्रहरूमा बाढ़ीको खतरा बढ़ाएको छ। सुन्नुहोस् एक रिपोर्ट।
3: आपदा प्रबन्धन विभागले गंगा के बढ़ते जलस्तर को लेकर

गरिरहेको छ। यसैबीच मौसम विभागले भोलि पूर्वी मध्यप्रदेशमा भारी वर्षाको लागि अरेन्ज अलर्ट जारी गरेको छ। विभागले भोलि बिहार, पूर्वी राजस्थान, पश्चिम बंगालको गांगेय क्षेत्र, सिक्किम, उत्तराखण्ड र मध्यप्रदेशमा मेघगर्जन र चट्याङ सहित वर्षा हुने पूर्वानुमान गरेको छ। सड़क परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीले भन्नुभएको छ, नवाचार, गुणस्तर र प्रतिस्पर्धी मूल्यका कारण भारतले विश्वको नम्बर एक अटोमोबाइल उद्योग बन्ने क्षमता राख्दछ। उहाँले नयाँ दिल्लीमा सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स एसआईएएमको 66 वार्षिक सम्मेलनलाई सम्बोधन गर्नुभयो। श्री गडकरीले भन्नुभयो, वर्तमानमा 22.75 लाख करोड रुपियाँ भन्दा बढी मूल्यको यो क्षेत्रले देशको जीएसटी संग्रहमा लगभग 15% योगदान दिदछ। शिक्षा मन्त्री प्रहलाद जोशीले नयाँ दिल्लीमा स्कूली शिक्षा तथा साक्षरता विभागका सचिवसित बैठक गर्नुभयो। बैठकमा स्कूल शिक्षा सुधारको अर्को चरणबारे चर्चा गरियो। केन्द्रीय मन्त्रीले उच्च शिक्षा विभागका सचिवसित पनि बैठक गर्नुभयो र आगामी महिनाहरूमा हुने परीक्षाहरूको तयारीको समीक्षा गर्नुभएको छ। पंजाबमा सरकारी शवगृहमा राखिएका अज्ञात र लावरी शवहरूको पहिचान गर्नका लागि एक डिजिटल सार्वजनिक पहिचान पोर्टल पहचान शुरू गरिएको छ। यो देशमा आफ्नो किसिमको पहिलो पोर्टल हो, जसले भारत र विदेशमा बस्ने परिवारका सदस्यहरूलाई दुर्घटना वा अन्य कारणले ज्यान गुमाएका आफ्ना प्रियजनहरूको पहिचान गर्नमा मद्दत गर्दछ। उपलब्ध तथ्याङ्क अनुसार पंजाबमा मात्र लगभग 5,000 देखि 6,000 मानिसहरू अज्ञात र लावरिस अवस्थामा मृत्यु हुँदछ। ब्याडमिन्टनमा किदाम्बी श्रीकान्तले चाइना मास्टर्स सुपर 750 टुर्नामेन्टको पुरुष सिंगल्स क्वार्टर फाइनलमा स्थान बनाएका छन्। श्रीकान्तले विश्वका 9 नम्बर खेलाडी क्यानाडाका भिक्टर लाईलाई पराजित गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज प्रख्यात अभिनेता तथा चलचित्र निर्माता उत्तम कुमारलाई उहाँको जन्म शताब्दीमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। भारत र बेल्जियम आगामी 5 वर्षमा द्विपक्षीय व्यापार दोब्बर गर्नबारे सहमत भएका छन्। दुवै देशले नवीकरणीय ऊर्जा, साइबर अपराध र कूटनीतिक प्रशिक्षणका क्षेत्रमा सम्झौतामा हस्ताक्षर गरेका छन्। रक्षा मन्त्री राजनाथ सिंह र बेल्जियमका रक्षा मन्त्री थियो फ्रेङ्कनले संवाद, उच्च स्तरीय यात्रा र क्षमता निर्माणको माध्यमले द्विपक्षीय रक्षा सम्बन्धलाई विस्तार गर्ने प्रतिबद्धता दोहोर्याउनु भएको छ र भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले भोलि श्रीहरिकोटाबाट पृथ्वी अवलोकन उपग्रह EOS-05 को प्रक्षेपण गर्नेछ। समाचार पूरा भयो।

0: नमस्कार, सम आदरणीय श्रोता, आज पनि हामी यो साप्ताहिक कार्यक्रम नारी प्रगतिमा उपस्थित छौँ र आजको अङ्कमा हामी लिएर आएका छौँ विषय रहेको छ नेत्रदान बारे भ्रम र वास्तविकता। त यस विषयमा हामीलाई जानकारी दिनुहुन्छ यहाँ श्रुति ब्राह्मण, जो एमएससी नर्सिङ उहाँले पास गरिसक्नु भएकी छ। उहाँलाई प्रथममा स्वागत जनाऊ। नमस्ते श्रुतिज्यू।
1: नमस्ते।
0: त श्रुतिज्यू, हामी आज नेत्रदान बारे नै कुरा गर्न लागिरहेछौँ होइन। त नेत्रदान भन्दाखेरि हामीले नेत्र त के हो भन्ने बुझ्नु पर्यो नि त पहिला होइन। त तपाईँको नजरमा नेत्रलाई कस्तो प्रकारले परिभाषित गर्नुहुन्छ त?
1: हजुर, हाम्रो शरीरमा सेन्स अर्गन्सहरू भनिन्छ, जस्तो कि हाम्रो कुनै पनि संसारको वस्तुहरू हेर्नका लागि जरुरी हाम्रो नेत्र छ, कुनै पनि साउन्डहरू सुन्नका लागि हाम्रो जरुरी हाम्रो यो जुन चाहिँ कान छ, त्यो सबै सेन्स अर्गनहरू मध्ये संसार हेर्ने, संसारलाई बुझ्ने, मानिस को हो चिन्ने, कलर छुटाउनु सक्ने एउटा बहुमूल्य सेन्स अर्गन चाहिँ आँखा हो। अनि यसको चाहिँ हामीले सानैदेखि केयर गरे, यसलाई हामीले फ्युचरसम्म केयर गरेर राख्नुपर्छ, एकदम सम्हालेर यसलाई राख्नुपर्छ, किनकि संसार हेर्नुको लागि बुझ्नुको लागि हाम्रो लागि एक बहुमूल्य अङ्ग नै हाम्रो नजर जुन चाहिँले भनिन्छ त्यो हाम्रो आँखा हो।
0: हजुर हजुर। त नेत्र हाम्रो लागि एकदमै अभिन्न अङ्ग हो होइन शरीरको। त यो नेत्रदान भन्नाले के बुझिन्छ त?
1: हजुर, आँखामा सपना हुन्छ, दृष्टिमा संसार हुन्छ। यस्तै यो नेत्रदान भन्नाले चाहिँ मृत्यु पछाडि आफ्नो नेत्र स्वेच्छाले दान गर्ने एउटा एकदमै राम्रो कार्यलाई नै नेत्रदान भनिन्छ।
0: हजुर हजुर। जस्तो कि अब नेत्रदान त सबैले दिन सक्दैन नि त होइन, जो दानी छ अथवा जो चाहिँ मानवीय हृदय भएको मानिसहरूले मात्रै नेत्रदान गर्न सक्छ होइन। त नेत्रदानलाई महान दान

0: भनेर भनिन्छ, होइन? किन यसो भनेको जस्तो लाग्छ तपाईँलाई?
1: हेर्नुहोस्, जस्तो हामी दान गर्न चाहन्छौँ भने हामी के दान गर्छौँ? हामीले कसैलाई लुगा दान गर्न सक्छ, पैसा दान गर्छौँ, बस्ने जग्गा दान गर्नु सक्छ, तर कसै यस्तो मानिसलाई जसले चाहिँ संसार हेर्नु चाहन्छन् तर हेर्नु सकेको छैन, शब्दले नै संसार बुझ्नु हुँदैछ, देख्नु भएको छैन, ठिम्म्याउनु सकेको छैन भिन्न रङहरू, त्यो मनुष्यलाई त्यो संसार देख्नको लागि एउटा यत्रो ठुलो दान जुन चाहिँ हो त्यो नै नेत्रदान हो। नेत्रदानलाई महान दान भनिन्छ किनकि एउटा मानिसको नेत्रदानले एउटा मात्र होइन धेरै मानिसहरूलाई देख्न सक्ने शक्ति क्षमता दिन सक्छ। त्यही कारण पनि नेत्रदानलाई एउटा महान दान भनेको, एउटा दृष्टि कसैलाई दिनु भन्न कति ठुलो दान हो, कति ठुलो उपकार हो, कति ठुलो महान हृदय हुनुपर्छ, आफ्नो शरीरको अङ्ग दिनु, त्यसमाथि आफ्नो हेर्ने दृष्टि दान गर्नु, त्यो त कति ठुलो महान कार्य हो। यसैले गर्दा पनि नेत्रदानलाई महान दान भनिएको हो।
0: हजुर, तपाईँले ठिकै कुरा गर्नुभयो। जस्तै हाम्रो यो संसारमा अथवा पृथ्वीमा नेत्रदानलाई धेरै महत्त्वपूर्ण मानेर नै होला, होइन, यो माथि कार्यक्रमहरू गरिन्छ। यो कार्यक्रम गर्नुको मूल उद्देश्य त के जस्तो लाग्छ तपाईँलाई?
1: हजुर, स्वास्थ्य विभाग सामाजिक कार्यकर्ताहरूले यस्तो प्रोग्रामहरू आयोजन गर्ने गर्छन्। उनीहरूले किन गरेको भन्दा चाहिँ उनीहरूले जानकारी दिनको लागि, जुन चाहिँ हामी एजुकेट गर्नको लागि, जस्तो कि अहिले त फोनमा सबै कुरा अभाइलेबल छ, मान्छेहरूले केही पनि टाइप गरेर केही पनि हेर्नु सक्छ, तर एआईको सिस्टममा अहिले कस्तो भएको छ, केही पनि इन्फर्मेसन ठिक हो सठिक हो होइन बुझ्न सकिँदैन, त हामी फोनको माध्यमबाट मात्र यो हामीले नलेज लिएर हुँदैन। त्यही कारणले गर्दा एउटा सठिक या एउटा के भन्नु एउटा ठिक जग्गाबाट हामीले नलेज लिनु पुरा जरुरी भएको छ। त्यही कारणले गर्दाखेरि यो स्वास्थ्य विभाग सामाजिक कार्यकर्ताहरूद्वारा एउटा सठिक जानकारी हामीले पाउनु, अनि त्यसपछि हाम्रो मनमा पनि धेरै क्वेसनहरू आउन सक्छ, जस्तो कि नेत्रदान कहिले गर्नु हो, त्यो गरेर के हुन्छ कि हुँदैन, त्यो को कोले गर्नु सक्छ, यो कुराको चाहिँ सठिक उत्तर पाउनको लागि चाहिँ यो यसरी टाइम टाइममा नलेज दिनको लागि चाहिँ यस्तो प्रोग्रामहरू आयोजन गर्ने गरिन्छ।
0: हजुर, मैले त सुनेका मात्र छौँ मानिसहरूले नेत्रदान गर्छन् भनेर, होइन, तर यो नेत्रदान गरिँदा के कस्तो नियमहरू पालन गर्नुपर्छ त केही जानकारी दिनुहुन्छ कि?
1: हजुर, यो नेत्रदान बारे केही जानकारीहरू चाहिँ, जस्तो धेरै मानिसहरू छन् जसले नेत्रदान गरेको छन्, इक्जाम्पल हामीले दिनै हो भने जस्तो कि ऐश्वर्य राय हुनुहुन्छ, अमिताभ बच्चन हुनुहुन्छ, उनीहरूले यो नेत्रदानको लागि एकदम उनीहरूले यो प्रोग्रामलाई अगाडि बढाउने गर्नुहुन्छ, अवेरनेस फैलाउनु जुन चाहिँ भन्नुहुन्छ नि त्यो गर्नुहुन्छ, तर यसरी कसले गरेको छ भन्नु चाहिँ हामीले किन सक्दैन भन्दाखेरि चाहिँ एउटा प्रथम नियम नेत्रदानको चाहिँ के हो भन्दाखेरि चाहिँ नेत्रदान कसले गरेको हुन् र नेत्रदान कसले पाउनु भयो त्यो बारे इन्फर्मेसन चाहिँ गुप्त राख्ने गर्छ। सो नेत्रदान पाउने मान्छेलाई पनि थाहा हुँदैन उसले कसकोबाट नेत्रदान पायो, अनि नेत्रदान गर्ने मानिसको फ्यामिली मेम्बर्सहरूलाई पनि थाहा हुँदैन कि नेत्रदान कसलाई गयो। त यसको लागि कुनै उमेरको बाध्यता छैन यसमा, जस्तो कि अब कन्फ्युजन हुन्छ सबैलाई, यही सवाल हुन्छ कि मलाई त डायबिटिस छ, मलाई त हाइपरटेन्सन छ, मलाई त अस्थमा छ, त म के नेत्रदान गर्न सक्छौ, यस्तो पनि सवालहरू मान्छेको मनमा उठ्न सक्छ। त यसको जानकारी चाहिँ कसैलाई डायबिटिस भएको होस्, हाइपरटेन्सन भएको होस्, अस्थमा भएको होस्, नेत्रदानमा केही इफेक्ट पर्दैन, उनीहरूले गर्न सक्छ। कुनै यस्तो बुढो मानिस हुनुहुन्छ जसको नेत्र, उनीहरूले सोच्नुहुन्छ कि अब यस्तो एजमा मैले नेत्रदान गरेर के नै फाइदा हुन्छ भन्दाखेरि, यो ठुलो ठुलो इन्स्टिट्युसन जसले चाहिँ यो नेत्रको टिस्युहरू कर्नियाहरू लिएर जान्छन्, कहीँ ट्रान्सप्लान्ट गर्न नसके पनि यसमा उनीहरूले जाँच पडताल गरेर मेडिकल साइन्सले त्यसपछि यसको थ्रु, यसको यो नेत्रदानको कर्नियाहरूको थ्रु चाहिँ उनीहरूले नयाँ नयाँ टेक्निक्सहरू पनि निकाल्न सक्छन्। त यो पनि एउटा एजको कुनै पनि फ्याक्टर या एजको लिमिटेसन भन्छ नि त्यो छैन,
0: एजको सीमा छैन।
1: हजुर, एजको कुनै सीमा छैन।
0: हजुर,
1: त्यसपछि चाहिँ नेत्रदान कहिले गरिन्छ, यसको पनि एउटा नियम छ। नेत्रदान चाहिँ कसै मानिसको मृत्युपछि मात्र गरिन्छ। त अब कसैले स्व इच्छा सहित नेत्रदान गर्न चाहनुहुन्छ भने

0: आफूलाई कुनै आई सेन्टरमा भयो या कुनै अस्पतालमा गएर रेजिस्टर गर्नुभयो, यो 5 मिनटको काम हुन्छ, त्यसपछि रेजिस्टर गर्नु भएपछि ती मानिसको मृत्यु पछाडि कुनै हस्पिटलले त्यो आई सेन्टरहरूमा कन्ट्याक्ट गरेपछि 4 देखिको 6 घन्टाभित्रमा आईको पार्टहरू छ, जस्तो कि कर्निया भयो, स्क्लेरा भयो, यो टिस्युजहरू उनीहरूले आएर डक्टर्सहरूले आएर त्यहाँबाट मृतक मानिसकोबाट लिएर जान्छन्। अनि त्यसपछि गएर आफ्नो सेन्टरमा कोही पनि जसलाई चाहिँ नेत्रको धेरै जरुरत छ उनीहरूले पनि आफूलाई रेजिस्टर गरेका हुन्छन्। त उनीहरूको टोन अकर्डिङ र उनीहरूको कहिले नम्बर आउँछ, कहिले रेजिस्टर गरेको, कतिको इम्पोर्टेन्ट छ अहिले उनको ट्रान्सप्लान्ट गर्नु, त्यो सबलाई मध्यनजर राखिकन त्यो सेन्टरको थ्रु चाहिँ यो आई डोनेसन गर्ने गरिन्छ। तर यो कसले गर्यो कसलाई गर्यो एकदमै गुप्त राख्ने गर्छ, यो जुन चाहिँ एउटा डकुमेन्टेसन भयो, प्रोसेस छ, त्यसलाई एकदम गुप्त राख्ने गर्छ। अनि अस्पताल भयो, कुनै पनि सेन्टर्सहरू भयो, त्यसमा चाहिँ कुनै पनि मृतक मानिसलाई जो आइस डोनेसन गर्नु आँटेको हुनुहुन्छ उनीहरूको शरीरलाई कसरी राख्नुहुन्छ भन्दाखेरि चाहिँ कुनै गज भन्छ, कटन भन्छ, त्यसलाई पानीमा भिगोएर आँखालाई बन्द गरेर त्यसको माथि राख्नुहुन्छ। त्यसपछि चाहिँ पिलोले चाहिँ टाउकोलाई अलिकति एलिभेट गरेर राखिदिनुहुन्छ। अन्त 4 to 6 आवर्सभित्रमै डक्टर्सहरू आएर 30 मिनट्स यतिको प्रोसिजर हुन्छ, त्यसपछि त्यहाँबाट नेत्रबाट स्क्लेरा र कर्नियालाई लिएर जानुहुन्छ।
1: अति राम्रो जानकारी। त हाम्रो आँखा एकदमै संवेदनशील छ भनेर सबैलाई थाहै छ होइन, त यो संवेदनशील आँखालाई हामीले स्वस्थ राख्नुको निम्ति के कस्ता भोजनहरू लिनुपर्छ अनि कस्ता भोजनहरू त लिनु हुँदैन के भनिदिनुहुन्छ कि?
0: हजुर, कस्तो खानपान गर्नुपर्छ भन्नाले भाइटामिन ई भएको खानपान, जस्तो कि भयो गाजर, पालक, त्यो सबै हामीले खानुपर्छ। त्यसपछि भाइटामिन सी भएको जस्तो कि आम्ला, ग्वावा, त्यस्तो खानाहरू पनि हामीले खानुपर्छ। जिङ्क भएको जस्तो कि अन्डा, ड्राई फ्रुट्सहरू, ती सब पनि खानुपर्छ। अनि प्रोटिन भएको जस्तो कि फिस भयो, मिट भयो, सोयाबिन जुन चाहिँ हाम्रो घरमा रेगुलरली चलिबस्छ त्यो, या त भेजिटेरियन हुनुहुन्छ भने पनिर, यो सब खानुपर्छ। अनि खानपान मात्र होइन, आँखाको निम्ति अरू पनि के जरुरी छ भन्दाखेरि चाहिँ जस्तो कि हरियो परियो हेर्नु। हामी जति बेला बिहान उठ्छौँ त्यस समयमा उठेपछि एकपल्ट चाहिँ हरियो परियो अगाडि हेरेको चाहिँ हाम्रो आँखाको लागि एकदमै राम्रो हो। जुन चाहिँ आँखामा प्रेसर परेको हुन्छ त्यो सबै प्रेसर रिलिज हुन्छ भनिन्छ। सो त्यही कारणले गर्दाखेरि प्लान्ट्सहरू घरमा छ भने त्यो प्लान्ट्सहरू हेर्नु, पौधा जुन चाहिँ बाहिर निस्किँदाखेरि फ्रेस एयरमा यसरी त्यो हरियो परियो हेर्दाखेरि हाम्रो आँखामा एकदमै राम्रो इफेक्ट हुन्छ। त्यो मात्र होइन, अर्को चाहिँ के हो अहिलेको युगमा पुरा इम्पोर्टेन्ट के भएको छ भन्दाखेरि चाहिँ स्क्रिन टाइम। मान्छेहरू बिहान उठेकोदेखि बेलुका सुतुन्जेलसम्म फोन, ल्यापटप, टिभीमा बिजी हुन्छ। हामीहरूलाई लाग्छ कि अहिले हाम्रो आँखामा केही नै फरक परेको छ किनभने केही सिम्टम्सहरू देखाएको हुँदैन, तर बिस्तारै बिस्तारै हाम्रो आँखाहरूमा यति फरक परिसकेको हुन्छ, यति इफेक्ट परिसकेको हुन्छ कि आजकल म्याक्सिमम मान्छेहरूले चस्मा किन लाउनुहुन्छ, किन भन्दाखेरि चाहिँ यो जुन चाहिँ आँखामा स्ट्रेन पर्छ जुन स्क्रिन टाइम युज गरेर बेसी मात्रामा, त्यो सब पनि एउटा रिजन हो। अनि त्यही कारणले गर्दाखेरि हामीले चाहिँ आफ्नो लाइफलाई राम्रो राख्नु छ, आफ्नो आँखाको निम्ति चाहिँ स्क्रिन टाइम लिमिट गरेको राम्रो। सुत्नुभन्दा 1 घन्टा अगाडि हामीले एकदमै फोन, ल्यापटप, टिभी केही नहेरेर आफूलाई रिल्याक्स राखेर सुते हाम्रो स्लिप पनि राम्रो हुन्छ, प्लस हाम्रो आँखाको लागि पनि राम्रो हो। अन्त अझै एउटा कुरा के भन्दाखेरि चाहिँ अहिले के भएको छ अहिलेको युगमा, जस्तो सबै पेरेन्ट्सहरू काम गर्नु जानुहुन्छ, सो नानीहरूको हातमा फोन राखिदिनुहुन्छ, सो द्याट नानीहरू यताउता कुदेर बदमासी नगरोस्, यताउता खेल्नुको लागि जिद्दी नगरोस् भनेर। सो यस्तो कलिलो उमेरमा नानीको हातमा फोन दिनु उसको आँखामा कति इफेक्ट पर्छ होला फ्युचरमा गएर, किन भन्दाखेरि त्यो सानो एजदेखिको उसले फोन हेर्दा हेर्दा फ्युचरमा गएर उसको आँखामा इफेक्ट पर्नु सक्छ।
1: हजुर, त श्रुतिजी हाम्रो यो जानकारीलाई केही क्षण रोकेर एउटा गीत सुनौ।
0: हुन्छ।

0: श्रोता अहिले सुन्दै हुनुहुन्छ हाम्रो साप्ताहिक कार्यक्रम नारी प्रगति अन्तर्गत आँखादानबारे केही जानकारीहरू। त यस जानकारी दिनुहुँदैछ हाम्रो यहाँ श्रुति ब्राह्मणज्यूले। त श्रुतिज्यू, हाम्रो जानकारीलाई अघि बढाउँ है त।
1: हुन्छ।
0: जब पनि आँखालाई दान गरिन्छ होइन, हामीलाई लाग्छ कि हाम्रो यो जुन चाहिँ आँखा छ पुरै नै ट्रान्सप्लान्ट गरिन्छ भनेर होइन, तब डल्लै आँखालाई ट्रान्सप्लान्ट गरिन्छ कि आँखा कुन भागलाई दान गरिन्छ केही तपाईँले जानकारी दिनुहुन्छ कि?
1: हजुर, यो नेत्रदानको बारेमा मानिसहरूलाई यो पुरा कन्फ्युजन हुन्छ कि नेत्रदान भनेको चाहिँ आफ्नो पुरा आँखा नै निकालेर दान हुन्छ कि भन्ने, यो पुरा मानिसहरू कन्फ्युजनमा हुनुहुन्छ। तर यस्तो होइन, नेत्रदानको लागि आँखाको पुरै पार्ट्सहरू युजफुल हुँदैन। जस्तो कि सबसे इम्पोर्टेन्ट चाहिँ हामी सोच्छौँ कि आँखाको लेन्स, त्यो लेन्स कसैलाई हामीले दान गरेर दिन सक्दैनौँ। सो त्यही कारणले गर्दा आँखाको कर्निया भयो, आँखाको स्क्लेरा भयो, यो पार्ट्सहरू चाहिँ हामी दान गर्न सक्छौँ।
0: हजुर हजुर, श्रुतिजी सुन्नमा आइन्छ कि यो 6x6 अनि 6x9 दृष्टिको अर्थ त के होला त?
1: भनिन्छ नि मानिसहरूको कि मेरो 6x6 दृष्टि छ, मेरो 6x9 दृष्टि छ। त्यो चाहिँ हामी जहिले पनि आँखाको जाँच गर्न जान्छौँ डक्टरकोमा, त्यस समय एउटा स्नेलन चार्ट भन्ने एउटा चार्ट हुन्छ। त्यो चार्टमा चाहिँ विभिन्न अल्फाबेट्सहरू, विभिन्न नम्बर सेपहरूले माथिदेखि तलसम्म विभिन्न साइजमा चाहिँ राखिएको हुन्छ। त्यसलाई चाहिँ डक्टरले चाहिँ एउटा व्यक्तिलाई 6 मिटरको डिस्टेन्सबाट त हेर्न लगाउँछ, त्यो नै हो 6। र यो हेर्नु चाहनुहुन्छ कि उनीहरूले 6 मिटर्सबाट त्यो नम्बर्सहरूलाई पर्फेक्टली पढ्न सक्नुभयो कि भएन। त्यो इफ उनीहरूले पर्फेक्टली त्यसलाई राम्ररी पढ्नु सक्नुभयो भने चाहिँ भनिन्छ कि उनीहरूको भिजन चाहिँ 6x6 हो। तर केही भएर मानिसहरूले चाहिँ त्यो भिजनलाई चाहिँ 6 मिटरको डिस्टेन्सबाट पढ्नु सक्नु भएन। अनि कुनै पनि व्यक्ति जसको 6x6 भिजन छ, उनीहरूले 9 मिटरको डिस्टेन्सबाट चाहिँ जतिको क्लियरली, जतिको स्पष्टसँग त्यो पढ्नु सक्नुहुन्छ, त्यतिको चाहिँ कसैले 6 मिटर्सको डिस्टेन्सबाट देख्नुभयो भने चाहिँ त्यसको मिनिङ चाहिँ 6x9, यसरी नै 6x12 योहरू पनि भनिन्छ। सो यो चाहिँ एउटा जाँच पडताल गर्ने एउटा तरिका या टेक्निक भनौँ न, त्यस्तो हो जुन चाहिँले चाहिँ हामी भिजन चाहिँ कतिको राम्रो छ, कतिको भिजनमा एफेक्ट पर्दैछ, नेत्र कतिको डिफेक्टिभ हुँदैछ, आइसाइटमा कतिको प्रब्लम हुँदैछ, त्यो सब हेर्नुको लागि चाहिँ एउटा जाँच पडताल गर्ने तरिका या टेक्निक हो।
0: हजुर, त श्रुतिज्यू, आँखादान मानिसहरूले मृत्यु पश्चात गर्नुपर्छ कि जिउँदा पनि गर्न सकिन्छ?
1: आँखादान मानिसहरूले मृत्यु पछाडि नै 4 देखिको 6 घन्टा भित्रमा गर्नुहुन्छ। तर यसको लागि चाहिँ जुन चाहिँ हामीले एउटा रेजिस्ट्रेसन फिल गर्नुपर्छ, रेजिस्ट्रेसन फर्म हुन्छ, त्यो चाहिँ जीवित हुँदाखेरि नै मानिसहरूले आफ्नो स्वइच्छाले गएर एउटा फर्म फिलअप गर्नुभएको हुन्छ कि आफ्टर डेथ म आफ्नो आँखा डोनेसन गर्छु भनेर। उनीहरू अलरेडी आई डोनेसनको लिस्टमा रेजिस्टर हुनुहुन्छ, या त कुनै परिवारको व्यक्तिहरूले जति बेला मृत्युको समय यस्तो फैसला लिनुभयो कि मेरो फ्यामिली मेम्बर जसको मृत्यु भएको छ उसको म आँखा डोनेसन गर्छु भन्दाखेरि, त्यस समय पनि फ्यामिली मेम्बरले कन्सेन्ट फर्म जुन चाहिँ भनिन्छ नि त्यसमा साइन गर्नुभयो भने त्यति बेला पनि नेत्रदान गरिनु सकिन्छ।
0: हजुर, तर जसले आँखा दान गर्छ उसको त इच्छा त हुनै पर्यो होइन?
1: हजुर, इच्छा हुनु पर्यो, या त मृत्यु पछाडि फ्यामिली मेम्बर कसैको पनि इच्छा हुनु पर्यो।
0: त श्रुतिज्यू, हाम्रो भारतमा आई डोनेसन अथवा आँखा दान गर्ने गरिन्छ होइन, भारतमा मात्रै होइन विश्वमा सबैमा गरिन्छ, तर हाम्रो भारतमा चाहिँ कतिजना मानिसहरूले यो आँखा दान गरिसकेको छ, कसैको नाम लिन सक्नुहुन्छ कि?
1: हजुर, यो आँखा दान गर्ने जुन चाहिँ प्रक्रिया हुन्छ त्यसलाई त एकदमै गोपनीय राखिन्छ। तर हाम्रो भारतमा सबसे पुरानो डकुमेन्टेड आई डोनेसन चाहिँ जयप्रकाश नारायण, जो हाम्रो पोलिटिकल लिडर हुनुहुन्थ्यो अनि फ्रिडम फाइटर हुनुहुन्थ्यो, उनीले गर्नुभएको चाहिँ एउटा डकुमेन्टेसन छ। साउथ इन्डियामा पनि कतिपय एक्टरहरू हुनुहुन्छ जसले चाहिँ आई डोनेसन गर्नुभएको भनिन्छ, तर नाम यसरी कहीँ पनि प्रकाशित चाहिँ भएको छैन।
0: हजुर हजुर, तर हाम्रो भारतमा त्यो आँखा दान गर्ने सङ्गठनहरू पनि त छन् होला होइन, त्यही बारे के भनिदिनुहुन्छ कि?
1: हजुर, हाम्रो भारतवर्षमा आँखा डोनेसन गर्ने सङ्गठनहरू जस्तो कि नेसनल प्रोग्राम फर कन्ट्रोल अफ ब्लाइन्डनेस एन्ड भिजुअल इम्पेयरमेन्ट प्रोग्राम छ, एउटा नेसनल अर्ग्यान एन्ड टिस्यु ट्रान्सप्लान्टेसन अर्गनाइजेसन छ, अनि आई ब्याङ्क एसोसिएसन अफ इन्डिया भन्ने यी कतिपय सङ्गठन र सरकारले चलाएको प्रोग्रामहरू छन् जसले चाहिँ आई डोनेसनलाई प्रमोट गर्ने गर्छन्।
0: हजुर हजुर।

0: श्रीजी, हाम्रो यो नारी प्रगति कार्यक्रमको समय पनि भयो जस्तो लाग्दछ होइन, त जाँदा जाँदै तपाईँले आँखा दानमाथि केही कुरा राखिदिनुहुन्छ कि?
1: हजुर, आँखा केवल हेर्ने अङ्ग मात्र होइनन्, यो संसारको सुन्दरता अनुभव गर्नको एउटा साधन हो। आफ्ना परिजनहरूको अनुहार, प्रकृतिको रङ देख्न पाउनु कति बहुमूल्य चीज हो त्यो तपाईँले कल्पना गर्न सक्नुहुन्छ। दृष्टिविहीन भएका व्यक्तिहरूका लागि एउटा जीवन अन्धकारमा डुबेको जस्तो हुन्छ। उनीहरूलाई आफ्नो प्रियजनहरूले भन्ने त गर्छन्, संसार यस्तो छ, यस्तो कलरहरू हुन्छ, तर आफूले नै आफै एक्सपिरियन्स गर्नु, आफूले देख्नु त्यो एउटा ठुलो कुरा हो। त्यही कारणले गर्दा हामी यस संसारबाट बिदा भएपछि पनि हाम्रा आँखाहरूले अरू कसैको जीवनमा एउटा ज्योति प्रकाशित गरिदिनु, उनको जीवनलाई उज्यालो बनाइदिनु त्यो कति ठुलो बहुमूल्य चिज हो भन्नुहोस् त। त्यही कारणले गर्दाखेरि म सबै श्रोताहरूलाई यही भन्न चाहन्छु कि एकपल्ट जब यो कहीँ गभर्मेन्ट अर्गनाइजेसन हुन्छ या कुनै एनजिओहरूले यस विषयमा कहीँ कन्फरेन्स गर्नुहुन्छ या कहीँ यस विषयमा एजुकेसन दिनुहुँदैछ भने एकपल्ट पर्खेर सुन्नुहोस्। त्यसपछि आफै डिसाइड गर्नुहोस् कि नेत्रदान गर्नुहुन्छ कि हुँदैन भनिकन, तर एकपल्ट चाहिँ यस विषयको बारेमा सोचिदिनुहोस्। अनि यो कुरा गर्दा मलाई एउटा कथाको याद आयो, जुन चाहिँ हामीले कक्षा 9 या कक्षा 8 पढेको थियौँ। एकजना नानी थियो जसको नाम मन्दा थियो, अनि त्यो कथा एउटा गुलाबी पापडको बारेमा थियो। सो यो मन्दा एउटा बालिका जसले देख्न सक्दैन थियो, अनि देख्नु नसके तापनि उसको संसारमा उसको आमा बाबा अन्त उसको सानो भाइ थियो, अनि उनीहरूसँग उसको जीवन खुसीमय बिति नै रहेको थियो। त एक दिन चाहिँ उसको आमाले चाहिँ विभिन्न रङको पापडहरू भाजिएर उनीहरूलाई खानु लागि दिएको हुन्छ, अनि नानीहरू कस्तो हुन्छ त्यो नानीहरूको एजमा, उनीहरू आफ्नो रङ मनपसन्द रङ भने पनि म यस्तो कलरको खान्छु, म उस्तो रङको खान्छु भनिरहेको हुन्छ। त्यस समयमा मन्दाले चाहिँ म गुलाबी पापड खान्छु भन्दाखेरि पहिला प्रथम त उसले गुलाबी पापड पाउँछ, तर अलिक पछाडि चाहिँ उसको भाइले उसलाई गुलाबी पापड भनेर अर्कै रङको पापड दिँदाखेरि उसको आमा बाबाको मनमा कस्तो लागेको थियो। त्यो नानीले त त्यो

0: गुलाबी पापड सोचेर कसैले खायो नि, तर त्यो पापड गुलाबी थिएन। त्यसरी नै यो त एउटा मजाक मजाकमा भएको एउटा सिचुएसन भनौँ न, त्यस्तो हो। तर सोच्नुहोस्, कुनै नेत्र नभएको मानिसलाई यो बाहिरको संसारमा कति ठुल्ठुलो तरिकाले मान्छेले ठग्न सक्छन्, कुनै पनि अरू चिजहरूमा उनीहरूलाई ठग्न सक्छन्। सो यही एउटा कथालाई हामीले एउटा सिख लिएर कुनै पनि नेत्रहीन मानिसको जीवनमा रङ ल्याउन, उनीहरूको जीवनमा हामीले उज्यालोपन ल्याउनका निम्ति आई डोनेसन गर्ने, नेत्रदान गर्ने सोच्यौँ भने त्यो मानिसको जीवनमा कति ठुलो इफेक्ट हुनसक्छ त्यो हामीले आफै सोच्नुपर्छ।
1: हजुर हजुर, तपाईँले एकदम राम्रो सानो कथा हामीलाई सुनाइदिनु भयो नेत्रदानमाथि। होइन त हामी सबैले अहिले त मजाले आँखा देख्छौँ, होइन, संसार देखिरहेछौँ, तर नेत्रको भ्यालु अथवा नेत्रको मूल्य त उसलाई सोध्नु रे जसको त आँखा छैन, होइन। त श्रुतिज्यू आकस्मिक सङ्घ स्टुडियोमा आएर नेत्रदानमाथि अति राम्रो जानकारी प्रस्तुत गर्नुभयो। त यस्तै जानकारी लिएर हामी तपाईँलाई आशा गर्छौँ भविष्यमा पनि यस्तै जानकारी प्रस्तुत गर्नुहुन्छ भने। त आजलाई हाम्रो यो साप्ताहिक कार्यक्रम नारी प्रगति यतिमा समाप्त गर्छौँ। नमस्ते।
0: हजुर नमस्ते।

श्रोताले तिन्जेल सुन्दै हुनुहुन्थ्यो कार्यक्रम नारी प्रगति। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं।

एफएम 103.5 मेगाहर्जको तरङ्गमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब अघिल्लो प्रस्तुति रहनेछ कार्यक्रम शिक्षा ज्योति।

नमस्कार आदरणीय श्रोताहरू, आकाशवाणी खरसाङको प्रस्तुति शिक्षा ज्योति कार्यक्रमको यस अङ्कलाई साँचेर बस्नुहुने हाम्रा सम्पूर्ण श्रोता अनि प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरूमा हजुरहरूको सञ्चालिका म नम्रताको तर्फबाट हार्दिक स्वागत एवं न्यानो न्यानो अभिवादन जनाउँदै आरम्भ गर्न लागिरहेका छौ आजको शिक्षा ज्योति कार्यक्रम। आजको कार्यक्रम शिक्षा ज्योतिमा हामीले विद्यार्थी भाइ बहिनीहरूको भूगोलको पाठ अन्तर्गत पर्ने विषयलाई अन्तर्भुक्त गरेर हजुरहरू समक्ष एकदमै चाखलाग्दो विषयलाई लिएर आएका छौँ। र आजको पाठको विषय भन्नुपर्दा आजको पाठको विषय रहेको छ चट्टान, जसलाई हामी रक्स भनेर भन्ने गर्छौँ। र यो रक्स अर्थात् चट्टानहरू कति प्रकारका हुन्छन् अनि कस्ता प्रकारका हुन्छन्, आज यसै विषयवस्तुबारे हामी हजुरहरूलाई जानकारी प्रदान गरिरहेका छौँ। र यो जानकारीलाई लिएर कार्यक्रम अगाडि बढ्न भन्दा पहिले सर्वप्रथम समूह आवाजमा रहेको यो देश बन्दना हाम्रा श्रोता अनि विद्यार्थी भाइ बहिनीहरू माझ सुनाउन लागिरहेका छौँ।

0: समूह आवाजमा रहेको यो देशबन्दन सुने पश्चात हाम्रा श्रोता अनि विद्यार्थी भाइ बहिनीहरूलाई कार्यक्रम शिक्षा ज्योतिमा स्वागत जनाउँदछौँ र हामीले हजुरहरूलाई अवागै बताइसकेका छौँ कि आजको हाम्रो कार्यक्रमको विषयवस्तु के रहेको छ भनेर। हो श्रोताहरू, आजको विषयवस्तु रहेको छ विद्यार्थी भाइ बहिनीहरूको पाठ्यक्रम अन्तर्गत रहेको भूगोलको पाठ चट्टान अनि यसका प्रकारहरू अर्थात् रक्स एन्ड इट्स टाइप्स। र आज यस विषयवस्तु बारे भनौँ, आजको यस पाठबारे हजुरहरूलाई जानकारी प्रदान गर्नको निमित्त हामी माझ स्टुडियोमा उपस्थित भइसक्नु भएको छ शिक्षिका इन्दु शर्माज्यू, जो हालमा तिनधारिया बोइज हायर सेकेन्डरी स्कुलमा सहशिक्षिकाको रूपमा कार्यरत हुनुहुन्छ। र आज हामी शिक्षिका इन्दु शर्माबाट चट्टान अनि चट्टानका प्रकारहरूबारे हाम्रा विद्यार्थी भाइ बहिनीहरूलाई जानकारी प्रदान गर्न लागिरहेका छौँ।
1: नमस्कार श्रोता मित्रहरू, आज म तपाईँहरू समक्ष पृथ्वीको संरचनाको एक अत्यन्त महत्त्वपूर्ण पक्ष चट्टान अर्थात् रक बारे कुराकानी गर्न पाउँदा अत्यन्त हर्षित छु। र प्रिय विद्यार्थीवर्ग, हामी दैनिक जीवनमा पहाड, डाँडा, नदीको किनार, गुफा र भवन निर्माणमा प्रयोग हुने ढुङ्गाहरू देख्ने गर्छौँ। तर के तपाईँहरूलाई थाहा छ, यी सबै ढुङ्गाहरू वैज्ञानिक दृष्टिकोणले चट्टान भनिन्छन् र तिनका आआफ्नै विशेषता, निर्माण प्रक्रिया र उपयोगिता हुन्छन्। चट्टानको अध्ययनलाई शैलविज्ञान अर्थात् पेट्रोलोजी भनिन्छ। यो भूगर्भशास्त्र अथवा जियोलोजीको एक महत्त्वपूर्ण शाखा हो। चट्टानहरूको अध्ययनले हामीलाई पृथ्वीको इतिहास, यसको निर्माण प्रक्रिया, खनिज पदार्थको उपलब्धता र भूकम्प जस्ता प्राकृतिक प्रकोपहरूको बारेमा समेत बुझ्न मद्दत गर्दछ। हाम्रो देश भारत प्राकृतिक सुन्दरताले भरिएको देश हो। यहाँ अग्ला अग्ला हिमालय पर्वत, फराकिला मैदान र गहिरा समुद्रहरू छन् र यी सबैको आधार भनेको नै चट्टान हो। चट्टान पृथ्वीको सबैभन्दा बलियो र पुरानो भाग हो। हिमालयका अग्ला चट्टानहरूले हामीलाई चिसो हावाबाट बचाउँछन्। विन्ध्या र सतपुरा पर्वत चट्टानहरूले नदीको बाटो बनाइदिन्छन्। राजस्थानका बलौटे चट्टानहरूले हाम्रो इतिहास र किल्लाको कथा भन्छन्। र अब हामी मूल प्रश्नमा आऊ र चट्टान भनेको वास्तवमा के हो त? र सरल भाषामा भन्नुपर्दा चट्टान भनेको एक वा एकभन्दा बढी खनिज पदार्थहरूको प्राकृतिक रूपमा जमेको ठोस पिण्ड हो र यो पृथ्वीको भूपटल अथवा क्रस्टको मुख्य निर्माण सामग्री हो। चट्टानहरू ठुला पहाडदेखि लिएर साना कङ्कडसम्म र समुद्री सतहदेखि उच्च हिमालयसम्म जहाँसुकै पाइन्छन्। चट्टानहरू मुख्यत खनिजहरूको संयोजनबाट बनेका हुन्छन्। उदाहरणका लागि ग्रानाइट नामक चट्टानमा क्वार्ज, फेल्सपर र माइका जस्ता खनिजहरू मिसिएका हुन्छन् र प्रत्येक चट्टानको आफ्नै रङ, बनावट, कठोरता र घनत्व हुन्छ, जसका आधारमा वैज्ञानिकहरूले तिनलाई वर्गीकरण गर्ने गर्छन्। र त चट्टानहरूलाई वैज्ञानिक रूपमा कसरी वर्गीकरण गरिन्छ त? र चट्टानहरूलाई तिनको निर्माण प्रक्रियाका आधारमा मुख्यत तीन प्रमुख वर्गमा विभाजन गरिन्छ। पहिलो आग्नेय चट्टान, दोस्रो अवसादी चट्टान र तेस्रो रूपान्तरित चट्टान अथवा इग्नियस रक, सेडिमेन्टरी रक अनि मेटामोर्फिक रक। र आजको यस कार्यक्रममा हामी तीनवटै प्रकारका बारेमा क्रमशः विस्तृत जानकारी लिनेछौँ है त। र चट्टान चक्र र यी तीन प्रकारका चट्टानहरूबारे कुरा गर्नु अघि

चट्टान चक्र अथवा रक साइकल भन्ने अवधारणा बुझ्नु आवश्यक छ। र चट्टान चक्र भनेको एक प्राकृतिक प्रक्रिया हो जस अन्तर्गत चट्टानहरू निरन्तर रूपमा एक प्रकारबाट अर्को प्रकारमा रूपान्तरित हुने गर्दछन्। र उदाहरणका लागि पृथ्वीको भित्री भागमा रहेको पक्लिएको म्याग्मा ठन्डा भई आग्नेय चट्टान बन्दछ र यी चट्टानहरू लामो समयसम्म हावा पानी र तापक्रमको प्रभावमा परि क्षय हुँदै साना कणहरूमा विभाजित हुन्छन् र यी कणहरू पानी वा हावाको बहावसँगै बगेर एक ठाउँमा जम्मा हुन्छन् र तह तह गरी थुप्रिँदा अवसादी चट्टान अथवा सेडिमेन्टरी रक्स बन्दछ। त्यसपछि यदि यी चट्टानहरू पृथ्वीको भित्री भागतिर उच्च तापक्रम र चापको सम्पर्कमा आए भने तिनको संरचना नै परिवर्तन भई रूपान्तरित चट्टान बन्दछ। र यसरी चट्टान चक्र निरन्तर चलिरहने एक प्राकृतिक प्रक्रिया हो जुन लाखौँ वर्षसम्म चलिरहन्छ। र अब हामी पहिलो प्रकार अथवा आग्नेय चट्टानबारे कुरा गरौँ। आग्नेय शब्द अग्निबाट बनेको हो जसको अर्थ हुन्छ आगोसँग सम्बन्धित। र यी चट्टानहरू पृथ्वीको भित्री भागमा रहेको पग्लिएको चट्टानी पदार्थ जसलाई म्याग्मा भनिन्छ त्यो ठन्डा भई ठोस रूप लिँदा बन्दछन्। र यदि म्याग्मा पृथ्वीको सतहमा आइपुगेपछि ज्वालामुखी विस्फोटद्वारा बाहिर निस्कन्छन् भने त्यसलाई लाभा भनिन्छ। आग्नेय चट्टानहरूलाई निर्माण स्थानका आधारमा दुई उपप्रकारमा विभाजन गरिन्छ। पहिलो हो अन्तर्भेदी अथवा इन्ट्रुसिभ इग्नियस रक र यी चट्टानहरू पृथ्वीको भित्री भागमा नै म्याग्मा बिस्तारै ठन्डा हुँदा बन्दछन् र ढिलो ठन्डा हुने प्रक्रियाका कारण यिनमा ठुला ठुला क्रिस्टलहरू देख्न सकिन्छ। ग्रानाइट यसको उत्कृष्ट उदाहरण हो। र दोस्रो बहिर्वेदी अथवा एक्सट्रुसिभ आग्नेय चट्टान यी चट्टानहरू पृथ्वीको सतहमा लाभा छिट्टै ठन्डा हुँदा बन्दछन्। छिट्टो ठन्डा हुने भएकाले यिनमा साना क्रिस्टल हुन्छन् वा क्रिस्टल नै हुँदैनन्। बेसाल्ट र प्युमिस यसका उदाहरण हुन्। र अब हामी केही प्रचलित आग्नेय चट्टानहरूका उदाहरण र यसको विशेषताबारे चर्चा गर्नेछौ। ग्रानाइट र यो कडा टिकाउ र सुन्दर बनावट भएको चट्टान हो। यसलाई भवन निर्माण, भवनको भुइँ र स्मारक बनाउन प्रयोग गरिन्छ। यसको रङ सामान्यतया खैरो, गुलाबी वा सेतो हुन्छ। अर्को छ बेसाल्ट। यो गाढा रङको बाक्लो र कडा चट्टान हो। यो सामान्यतया सडक निर्माण र निर्माण सामग्रीको रूपमा प्रयोग हुन्छ। संसारको धेरैजसो समुद्री सतह बेसाल्टले नै बनेको छ। अर्को छ प्युमिस। यो अत्यन्त हल्का र पुवालयुक्त चट्टान हो जुन पानीमा समेत तैरन सक्दछ। यसलाई सफाई र पालिस गर्ने कार्यमा उपयोग गरिन्छ। अप्सिडियन यो कालो चम्किलो र काँच जस्तो देखिने चट्टान हो जुन लाभा एकदमै छिटो ठन्डा हुँदा बन्दछ। पुराना समयमा यसलाई हतियार र औजार बनाउन प्रयोग गरिन्थ्यो। र यसरी नै अब हामी दोस्रो प्रकारको चट्टानबारे चर्चा गर्नेछौँ अर्थात् अवसादी चट्टान वा सेडिमेन्टरी रक। र यी चट्टानहरू पानी हावा वा हिउँको बहावले बगाएर ल्याएका साना साना कणहरू जस्तै बालुवा माटो र चट्टानका टुक्राहरू एक ठाउँमा तह तह गरी जम्मा हुँदा र लामो समयसम्म दबाउमा परी कडा हुँदा बन्दछन् र यस प्रक्रियालाई अवसादन अथवा सेडिमेन्टेसन भनिन्छ। अवसादी चट्टानको सबैभन्दा ठूलो विशेषता के हो भने यिनमा प्राय तहहरू अथवा लेयरहरू स्पष्ट रूपमा देख्न सकिन्छ र जुन नदी किनार वा पहाडको काटिएको भागमा राम्ररी निहाल्दा देखिन्छ। र यसका साथै यी चट्टानहरूमा प्राय पुराना जीव जन्तु वा वनस्पतिका अवशेषहरू अथवा रिमेनिङ्सहरू पनि पाइन्छन् जसलाई जीवाश्म अथवा फसिल्स भनेर भनिन्छ। यसैले अवसादी चट्टानको अध्ययनले हामीलाई पृथ्वीको प्राचीन इतिहास र त्यस बेलाको जीवनबारे धेरै जानकारी दिन्छ। र अवसादी चट्टान अथवा सेडिमेन्टरी रक्सको उदाहरण

0: र प्रकार अवसादी चट्टानलाई पनि तिनको निर्माण प्रक्रियाका आधारमा तीन उपसमूहमा विभाजन गर्न सकिन्छ। पहिलो क्लास्टिक अवसादी चट्टान, यी साना चट्टान कणहरू जम्मा भई बनेका हुन्छन्। उदाहरणका लागि स्यान्डस्टोन अथवा बलौटे ढुङ्गा र सेल यसका राम्रा उदाहरण हुन्। दोस्रो रासायनिक अवसादी चट्टान, यी पानीमा घुलेका खनिज पदार्थ र बाफ भई सुक्खा हुँदा बन्दछन्। रक सल्ट अथवा सिलौटी नुन यसको उदाहरण हो। र तेस्रो जैविक अवसादी चट्टान, यी समुद्र जीव जन्तुका खोल र हड्डीहरू जम्मा भई बन्दछन्। लाइमस्टोन अथवा चुनढुङ्गा यसको एक उत्कृष्ट उदाहरण हो, जुन सिमेन्ट उद्योगमा व्यापक रूपमा प्रयोग हुन्छ। नेपालको महाभारत श्रृङ्खला र शिवालिक क्षेत्रमा प्रशस्त मात्रामा अवसादी चट्टानहरू पाइन्छन्, जुन नेपालको भूगर्भीय इतिहास बुझ्ने महत्वपूर्ण स्रोत हुन्। अर्को छ रूपान्तरित चट्टान, परिचय र निर्माण प्रक्रिया। अब हामी तेस्रो र अन्तिम प्रकार रूपान्तरित चट्टान बारे चर्चा गर्नेछौँ। र रूपान्तरित चट्टान अथवा मेटामोर्फिक रक, यस्ता चट्टानहरू हुन् जुन पहिले नै अस्तित्वमा रहेका आग्नेय वा अवसादी चट्टानहरू पृथ्वीको भित्री भागमा उच्च तापक्रम र चापको प्रभावमा परी आफ्नो मौलिक संरचना र स्वरूप परिवर्तन गरी बनेका हुन्छन्। र यस प्रक्रियामा चट्टान पग्लिँदैन, बरु ठोस अवस्थामा नै रहेर यसको खनिज संरचना र बनावट परिवर्तन हुन्छ। यसैले यसलाई रूपान्तरण भनिएको हो। र यसको केही प्रमुख उदाहरणहरू संगमरमर अथवा मार्बल, यो चुनढुङ्गा उच्च तापक्रम र चापमा परि बनेको चट्टान हो। यो सुन्दर चम्किलो र मुलायम भएकोले मूर्ति निर्माण र भवनको सजावटमा व्यापक रूपमा प्रयोग हुन्छ। स्लेट, यो सेल नामक अवसादी चट्टान रूपान्तरण भई बनेको हो। यसलाई छानाको टायल र लेखन पाटीको रूपमा प्रयोग गरिन्थ्यो। अर्को छ क्वाजाइट, यो बलौटे ढुङ्गा रूपान्तरण भई बनेको अत्यन्त कडा चट्टान हो। अर्को छ नाइस, यो ग्रानाइट रूपान्तरण भई बनेको धर्किएको बनावट भएको चट्टान हो। नेपालको हिमाली क्षेत्रमा नाइस र स्लेट प्रशस्त मात्रामा पाइन्छन्, विशेष त महालङ्गुर र अन्नपूर्ण क्षेत्रहरूमा।
1: आज कार्यक्रम शिक्षा ज्योतिमा विद्यार्थी भाइ बहिनीहरूको पाठ्यक्रम अन्तर्गत रहेको भूगोलको पाठ चट्टान अनि यसका प्रकारहरू अर्थात् रक्स एन्ड इट्स टाइप बारे जानकारी प्रदान गरिरहेका छौँ। र यो जानकारीलाई केही क्षण पर सार्दै अब पनि कार्यक्रममा लिन गइरहेका छौँ यो साङ्गीतिक विश्राम।

0: र यो साङ्गीतिक विश्राम पश्चात हाम्रा श्रोता अनि विद्यार्थी भाइ बहिनीहरूलाई कार्यक्रम शिक्षा ज्योतिमा स्वागत जनाउँदै फेरि हाम्रो कार्यक्रमको मूल विषयवस्तुलाई निरन्तरता प्रदान गरिरहेका छौँ।
1: र अब हामी यी चट्टानहरूको महत्त्वबारे पनि चर्चा गर्नेछौँ र हामी बसेको घरदेखि हातको औठीसम्म पनि सबै चट्टानकै देन हो। र खनिज र धनको स्रोत सुन, चाँदी, फलाम, तामा, हिरा, कोइला, पेट्रोल सबै चट्टानबाटै निस्कन्छ। चट्टान छैन भने देश धनी हुँदैन। भारतको झारखण्ड, नेपालको धादिङमा फलाम चट्टानमै पाइन्छ। अर्को छ माटो पनि बन्छ चट्टानबाटै, र चट्टान घाम पानीले टुटेर नै माटो बन्दछ। यही माटोमा हामी धान गहुँ उब्जाउँछौँ। यसैले राम्रो चट्टान छ भने राम्रो माटो साथै राम्रो खेती हुन्छ। अर्को छ घर र बाटो बनाउने सामान। हामीले प्रयोग गर्ने सबै निर्माण सामान चट्टान नै हो। बालुवा, गिटी, सिमेन्ट, सङ्गमरमर, ग्रानाइट, स्लेट, यी सबै हामी चट्टानबाट नै प्राप्त गर्दछौँ। र यसको ऐतिहासिक तथ्य छ, अवसादी चट्टानमा पाइने जीवाश्म अथवा फसिलले हामीलाई लाखौँ वर्ष अगाडि कस्ता जनावर थिए, हिमालय कसरी बन्यो भन्ने कुरा सिकाउँछ। त्यसैले चट्टान नै पृथ्वीको डायरी पनि हो। अर्को छ पानीको भण्डार। अवसादी चट्टानमा पानी धेरै दिनसम्म सञ्चय हुन्छ। हामीले पानी खाने इनार, ट्युबवेलको पानी त्यही चट्टानमा नै जम्मा भएको हो। अर्को छ कृषिको निमित्त चुन ढुङ्गा अथवा लाइमस्टोन, खेतको अम्ल कम गर्न प्रयोग गरिन्छ भने फस्फेटलाई मल बनाउन प्रयोग गरिन्छ। अर्को छ पर्यटन र सुन्दरता। हिमालय, ग्रान्ड क्यानियन, पोखराको महेन्द्र गुफा सबै चट्टानकै कारण सुन्दर देखिएका हुन्छन्। हजारौँ पर्यटक यी चट्टानहरू हेर्नकै निमित्त टाढा टाढाबाट आउने गर्छन्। संस्कृति र धर्म। हाम्रा मन्दिर, मूर्ति, ताजमहल, बौद्ध स्तूपा सबै चट्टानले बनेका छन्। हामी हाम्रा देउताको मूर्ति पनि सङ्गमरमरमै कुद्ने गर्छौँ। त्यसैले चट्टान छैन भने न घर हुन्छ, न खाना हुन्छ, न इतिहास नै थाहा हुन्छ। त्यसैले भूगोलमा भन्ने गरिन्छ, चट्टान पृथ्वीको जग हो। र अब हामी चट्टानको निर्माण, पूर्वाधार र औद्योगिक क्षेत्रको उपयोगबारे विस्तृत रूपमा चर्चा गर्नेछौँ है त। र चट्टानहरू मानव सभ्यताको सुरुवातदेखि नै हाम्रो दैनिक जीवनसँग अभिन्न रूपमा जोडिएका छन्। आधुनिक युगमा पनि यिनको महत्त्व कुनै रूपमा घटेको छैन, बरु प्रविधि विकाससँगै चट्टानको उपयोगिता झन व्यापक बन्दै गएको छ। र भवन तथा पूर्वाधार निर्माणमा यसको उपयोग। चट्टान निर्माण क्षेत्रको सबैभन्दा महत्त्वपूर्ण कच्चा पदार्थ हो। ग्रानाइट र सङ्गमरमर जस्ता कडा चट्टानहरूलाई घरको जग, भुइँ, भित्ता र सिँढी बनाउन प्रयोग गरिन्छ। र यी चट्टानहरू कडा, टिकाउ र सुन्दर बनावट युक्त हुने भएकाले भवनको आयु लामो बनाउन मद्दत गर्दछन्। र यसै गरी बेसाल्ट र अन्य कडा चट्टानहरूलाई कुटेर तयार गरेको गिट्टी, सडक, पुल र भवनको जग बलियो बनाउन प्रयोग गरिन्छ। सिमेन्ट उद्योगमा उपयोग। चुन ढुङ्गा अथवा लाइमस्टोन सिमेन्ट उत्पादनको मुख्य कच्चा पदार्थ हो। नेपालका धेरैजसो सिमेन्ट उद्योगहरू चुन ढुङ्गाको उपलब्धतामा नै निर्भर छन्। यसका साथै जिप्सम नामक चट्टानलाई पनि सिमेन्ट उत्पादनमा मिसाइन्छ, जसले सिमेन्टको जमाउने प्रक्रियालाई नियन्त्रण गर्दछ। अर्को छ धातु तथा खनिज उत्पादनमा उपयोग। धेरै चट्टानहरूमा फलाम, तामा, सुन र चाँदी जस्ता बहुमूल्य धातुहरूको अयस्क मानिन्छ। यी चट्टानहरूमा खनन प्रक्रियाद्वारा धातु निकालिन्छ, जुन औद्योगिक उत्पादन, विद्युतीय उपकरण निर्माण र गहना उद्योगमा प्रयोग हुन्छ। सडक तथा यातायात पूर्वाधारमा यो उपयोग। कडा चट्टानहरूलाई कुटी वा पिसेर सडक

0: उद्योगमा उपयोग। केही विशेष प्रकारका चट्टान र खनिजबाट बहुमूल्य पत्थरहरू जस्तै हिरा, निलम र पन्ना निकालिन्छन्, जसलाई गहना बनाउन प्रयोग गरिन्छ। यसका साथै अर्ध बहुमूल्य पत्थरहरू पनि सजावटी सामग्री बनाउन प्रयोग हुन्छन्। कृषि क्षेत्रमा उपयोग। चट्टानबाट प्राप्त हुने खनिज पदार्थहरू जस्तै पोटास र फस्फेट मलको रूपमा प्रयोग गरिन्छ, जसले माटोको उर्वर शक्ति बढाउन मद्दत गर्दछ। यसका साथै चुनढुङ्गाको धुलोलाई अम्लीय माटोको सुधारका लागि प्रयोग गरिन्छ, जसले बालीको उत्पादकत्व बढाउँछ। अर्को छ ऊर्जा उत्पादनमा उपयोग। कोइला, जुन एक प्रकारको अवसादी चट्टान मानिन्छ, विद्युत उत्पादन र औद्योगिक ऊर्जाको यो महत्त्वपूर्ण स्रोत हो र यसका साथै पेट्रोलियम पदार्थ पनि तलछट चट्टानहरूको तहभित्र नै सञ्चित हुन्छन् र जुन आधुनिक विश्वको मुख्य ऊर्जा स्रोत भनेर मानिन्छ। वैज्ञानिक अध्ययन वातावरणीय र सांस्कृतिक महत्व बारे पनि हामी केही जान्ने चेष्टा गरौँ र वैज्ञानिक तथा भूगर्भीय अध्ययनमा यसको उपयोग। चट्टानहरूको अध्ययनले पृथ्वीको उमेर, यसको निर्माण प्रक्रिया र विगतमा भएका भूगर्भीय परिवर्तनहरू बुझ्न मद्दत गर्दछ। अवसादी चट्टानमा पाइने जीवाश्मले प्राचीन जीव जन्तु र वनस्पतिको इतिहास बुझ्न वैज्ञानिकहरूलाई यसले सहयोग गर्दछ। अर्को छ पर्यटन शिक्षा र सांस्कृतिक महत्व। अद्वितीय चट्टानी संरचना भएका ठाउँहरू जस्तै गुफा, गर्जन र पहाडी भिरालो क्षेत्रहरू पर्यटकीय आकर्षणका केन्द्र बन्दछन्। कतिपय पहाडी तथा हिमाली क्षेत्रमा रहेका विशिष्ट चट्टानी बनोटहरूले भूगर्भशास्त्र विद्यार्थी र अनुसन्धानकर्ताहरूलाई अध्ययनका लागि प्रशस्त सामग्री उपलब्ध गराउँछन्। साथै धेरै धार्मिक स्थल र गुफाहरू पनि प्राकृतिक चट्टानी संरचनामै अवस्थित छन्, जसले यिनको सांस्कृतिक तथा आध्यात्मिक महत्वलाई पनि उजागर गर्दछ। र प्रिय विद्यार्थी नानीहरू, आजको यस चर्चालाई हामीले सारांशमा भन्नुपर्दा, हामीले चट्टानका तीन प्रमुख प्रकार अध्ययन गर्यौँ। पहिलो आग्नेय चट्टान, जुन म्याग्मा वा लाभा ठन्डा भई बन्दछ। दोस्रो छ अवसादी चट्टान, जुन साना कणहरू तह तह गरी जम्मा भई बन्दछ र जसमा प्राय जीवाश्म पाइन्छन्। र तेस्रो रूपान्तरित चट्टान, जुन उच्च तापक्रम र चापको प्रभावमा परि पुराना चट्टानहरूको संरचना परिवर्तन भई बन्दछ। र यी तिनैवटा प्रकार चट्टान चक्र मार्फत एक अर्कासँग निरन्तर सम्बन्धित रहन्छन्। र म सम्पूर्ण विद्यार्थी नानीहरूलाई आग्रह गर्दछु कि तपाईँहरूले हाम्रो आफ्नो वरिपर पाइने ढुङ्गाहरूलाई ध्यानपूर्वक नियालेर हेर्नुहोस् र यिनको प्रकार पहिचान गर्ने प्रयास गर्नुहोस्। यसले तपाईँहरूको वैज्ञानिक चिन्तन र अवलोकन क्षमता विकास गर्न मद्दत गर्नेछ।
1: आज कार्यक्रम शिक्षा ज्योतिमा विद्यार्थी भाइ बहिनीहरूको भूगोलको पाठ अन्तर्गत रहेको विषय चट्टान अनि यसका प्रकारहरू अर्थात् रक्स एन्ड इट्स टाइप बारे हामीले जानकारी प्रदान गर्यौँ र आजको जानकारी दिएर हामी समक्ष स्टुडियोमा उपस्थित हुनुहुन्थ्यो शिक्षिका इन्दु शर्माज्यू। हवस् त श्रोताहरू, यसै पाठको अन्त साथसाथै हाम्रो कार्यक्रम शिक्षा ज्योतिको निर्धारित समय पनि पुरा भइसकेको छ अनि घडीको काँटाले पनि हजुरहरूबाट छुट्टिने सङ्केत दिइरहेको छ र आगामी कार्यक्रमहरूमा नयाँ विषयवस्तु, नयाँ ज्ञानका कुराहरू, नयाँ अध्यायहरू साथसाथै विद्यार्थी भाइ बहिनीको पाठ्यक्रम अन्तर्गत रहेको विभिन्न पाठहरू लिएर हजुरहरू समक्ष उपस्थित हुने वाचा गर्दै साथसाथै कार्यक्रममा यो अन्तिम गीत हाम्रो श्रोता विद्यार्थी भाइ बहिनीहरू समक्ष राख्दै आजलाई भने कार्यक्रम शिक्षा ज्योतिको यस अङ्कबाट हजुरहरूको सञ्चालिका म नम्रता लगायत कार्यक्रम प्रस्तुता लेखनाथ राई पनि हजुरहरूबाट ओझेल हुन चाहन्छौ।

कार्यक्रमको पहिलो गीत यहाँलाई सुनाइरहेछौँ। मै खिलाडी तु अनारी चलचित्रबाट रहेको यो गीत कुमार सानु अनि अल्का याग्निकको युगल आवाजमा।

यहाँहरूले सुनिराख्नु भएको छ कार्यक्रम जय जवान अन्तर्गत विभिन्न कलाकारको स्वरमा हिन्दी चलचित्रका गीतहरू। यसै क्रममा अर्को गीत यहाँलाई सुनाइरहेछौँ। बागी फोर चलचित्रबाट रहेको यो गीत विपराग अनि सिद्धान्त मिश्रको स्वरमा।

यहाँहरूले सुनिराख्नु भएको छ कार्यक्रम जय जवान अन्तर्गत विभिन्न चलचित्रका गीतहरू विभिन्न कलाकारको स्वरमा र यसै क्रममा यो अन्तिम गीत यहाँहरू समक्ष प्रस्तुत छ हिरोपन्ती चलचित्रबाट मोहित चौहानको आवाजमा।

0: भर्खरै यहाँले सुन्नुभयो धडक टू चलचित्रबाट रहेको यो गीत जुबिन नौटियाल अनि श्रेया घोषालको आवाजमा. अबको अघिल्लो क्रममा प्रस्तुत छ कार्यक्रम किसानवाणी.
1: कार्यक्रमको प्रायोजक रहेको छ कृषि तथा किसान कल्याण मन्त्रालय भारत सरकार.

0: संकट के
1: रहे हैं 5 करोड़ से ज्यादा किसान। अब आपकी है बारी।
2: नजदीकी कृषि कार्यालय, सहकारी समिति, बैंक शाखा, अधिकृत बीमा कंपनी या जन सेवा केंद्र में स्वेच्छा से करा सकते हैं पंजीकरण।
3: किसान वाणी, एक ऐतिहासिक तथा गर्विलो कदम हो। यसै सन्दर्भमा आज हामी माझ एक प्रगतिशील
4: अनिगेथाङ एउटा अब यस्तो लोकेसनमा छौँ है, जस अब मङ्गनको चाहिँ अपोजिटमा छौँ होइन। त्यहाँ चाहिँ एकदमै अब ल्यान्ड लक पनि छ, तर एकदमै कल्टिभेबल ल्यान्डहरू छ होइन। प्राय जस्तो हामी त्यहाँ जति पनि बसोबास गर्छौँ, हामी सबै कृषि गर्छौँ है, बागवानी गर्छौँ, पशुपालन पनि गर्छौँ। सबै एउटा आफ्नो एउटा लाइफ टाइमको लागि, एउटा जरुरतको लागि चाहिँ हामीले चाहिँ आफै होइन प्रोडक्सनहरू गरेर चाहिँ हामीले चाहिँ अब अलिकति बेच्छौँ, अलिकति हामी आफै लिन्छौँ।
3: हजुर,
4: अब यस्तो जग्गामा छ होइन, अहिले चाहिँ त्यसरी हिगेथाङको भन्नु चाहन्छु। अब यस्तो बेल्ट हेर्दाखेरि हाम्रो चाहिँ अप्पर बेल र लोअर बेल पर्छ हिगेथाङमा होइन। लोअर बेलमा चाहिँ तपाईँको एकदमै लार्ज स्केलमा हाम्रोमा चाहिँ सुन्तला प्रोडक्सन हुन्छ। अप्पर बेल्टमा चाहिँ कार्डमम छ, अनि किवीको पनि अब कृषकहरूले बिस्तारै चाहिँ अब अप्पर बेल्टमा चाहिँ किवीको पनि उत्पादन बढाउने कामहरू पनि भइरहेछ अहिले चाहिँ।
3: हजुर, भनेपछि तपाईँ जैविक खेती एकदमै वृहत मात्रामा गर्दै हुनुहुन्छ है। कति वर्ष भयो होला यो जैविक खेतीमा लागि पर्नु भएको?
4: अब लगभग मैले पनि अब यो खेतीमा लागि परेको चाहिँ कमसे कम पनि अब 17-18 देखि 20 वर्ष चाहिँ पुग्यो। किनभने हिजो आजको मान्छेहरू नि यो कृषिलाई अनि यो बागवानीलाई पशुपालनलाई अप्नाउनु चाहिँ अलिकति गाह्रै मान्दो रहेछ नि। त्यसले गर्दा पनि म अलिकति ढिलो आएछु भनौँ न, तर लगभग अहिले 18-20 वर्ष चाहिँ भयो मैले अब कृषि बागवानी अनि यो पशुपालनमा लागेको चाहिँ।
3: हजुर, अहिले यो झरीमा के लगाउनु भएको छ?
4: अहिले चाहिँ अब हेर्नुहोस्, अब विन्टर क्रप सुरु हुँदैछ, हामीले चाहिँ अहिले टमाटर लगाएको छौँ होइन। अहिले फिलहाल फल दिने चाहिँ मेरो चाहिँ लार्ज स्केलमा चाहिँ लौकाले दिइरहेछ। अब चाहिँ आउने चाहिँ अब हामी टमाटर लगाउँछु, कोपीहरू लगाउँछु होइन, लसुनहरू यसरी इत्यादि गाउँमा अब थोरै जति जस्तै गरे भए पनि सिक्किमले सेवन गर्दैछ। एटलिस्ट हेल्थ त राम्रो भयो। अब यसले त सिक्किमलाई मात्रै सारा संसारले पनि यो एउटा जैविक सुनेर हेर्नुहोस् त है, सिक्किमको नाम भन्नुहोस् प्रशंसा गर्दो हुँदो रहेछ भनेर। यसको एडभान्टेजले गर्दा पर्यटकहरू पनि कति सिक्किममा चाहिँ आउँदैछ एकदमै। एक त एउटा जैविक, एक त एउटा शान्ति देश, एउटा एकदमै सुन्दर एउटा राज्य भएकोले गर्दाखेरि होइन। एक त अब यसमा चाहिँ सुनमती सुगन्ध चाहिँ यो जैविक खेतीले चाहिँ थपेको छ, अन्त यसले गर्दा चाहिँ अब यो जैविकलाई चाहिँ हामीले चाहिँ एकदमै यसलाई चाहिँ भविष्यसम्म एकदमै लामो सालसम्म चाहिँ हामीले चाहिँ यसले चाहिँ अगाडि नै चलाएर लानुपर्ने।
3: अब यो जैविक खेती अप्नाउँदा भर्मी कम्पोस्ट मल,
4: हजुर
3: है, कम्पोस्ट मल र

0: बर्मी कम्पोस्ट कसरी बनाइन्छ होला, यस विषयमा जानकारी दिनुहुन्छ कि?
1: हजुर, यो बर्मी कम्पोस्ट बनाउनु एकदमै सजिलो छ
0: हजुर,
1: तर हामी अलिकति पौराखी चाहिँ हुनु पर्यो होइन, सबै कुरो चाहिँ टेबलमा बसेर यस्तो बनेर हुँदैन, अलिकति हामीले खट्नु पर्यो। हामीले त्यही त हजार जङ्गल होइन, सोत्तरहरू सोरेर लिएर गाईलाई टेकाएर हुन्छ कि बा त हामीले अब थुप्रो किसिमले हामीले चाहिँ गनेवलाको मल बनाउन सकिन्छ
0: होइन।
1: पहिला त अब हामीले मल अनि गाईको खत अलिकति चाहिन्छ हामीले होइन, यसरी मिसाउँदै मिसाउँदै मिसाउँदै हामीले चाहिँ बनाउँदै लानु होइन, एकदमै राम्रो मल हुन्छ होइन। बादमा चाहिँ जब म खेतीमा लागेपछि चाहिँ मलाई चाहिँ थुप्रोले सहयोग दियो, मलाई सिकाउनुको लागि चाहिँ मलाई कृषि विभागले पनि मलाई तालिम दियो
0: हजुर,
1: यो अनि आइसिएआर तातुङ है उहाँले पनि तालिम दियो, केभीकेले पनि तालिम दियो मलाई होइन, एकदमै अनि हर्टिकल्चरल सबै जतिजना डिपार्टमेन्टले मलाई एकदमै धेरै सहयोग गरेर मलाई यो बर्मी कम्पोस्टको लागि ट्रेनिङ दियो, एक्सपोजर पनि पठायो। यही आधारमा मैले स्टेटको पुरस्कारहरू पनि जितेँ होइन, बर्मी कम्पोस्ट प्रडक्सनले नि
0: पुरस्कार प्राप्त
1: एकदमै हजुर हजुर। त्यही त अब भविष्यमा पनि यसलाई चाहिँ मैले चाहिँ यतिकै बरकरार राख्ने थियो, किनभने चाहिँ पहिला हाम्रो जङ्गुमा चाहिँ लार्ज कार्डमम ग्रोअर इन दि वर्ल्ड भनेर नर्थ डिस्ट्रिक्टले मान्थ्यो नि, नर्थ डिस्ट्रिक्टमा पनि जङ्गु चाहिँ एउटा लार्ज एकदमै प्रडक्सन चाहिँ कार्डमम जङ्गु गल्से भनेर। अहिले यो चिजहरू बिस्तार बिस्तारै अलिकति एकैताल त्यो भयो नि
0: हजुर,
1: त्यो हुँदाखेरि चाहिँ हाम्रो अल्टरनेटिभ सोर्स अफ इन्कम चाहिँ हामीले चाहिँ के हेर्यो भन्दाखेरि अब प्याकेजिङ भएर लार्ज स्केलमा जाने हाम्रो बर्मी कम्पोस्ट रहेछ, हामीले यो प्रडक्सन गर्दैछौँ। अर्को हामीले के गर्दैछ भने किवीको प्रडक्सन पनि गर्दैछु होइन, यसरी हामी धेरै चेन्जेसहरू आउँदैछ सबै सरकारको सहयोगले गर्दा विभागको सहयोगले गर्दाखेरि चाहिँ अब परिवर्तन हुँदैछ कृषि क्षेत्रमा बागवानी क्षेत्रमा पशुपालन क्षेत्रमा चाहिँ एकदमै एउटा परिवर्तन भएर चाहिँ अब आफ्नो लाइभलीहुड चाहिँ चल्दैछ भनौँ न अहिले
0: हजुर। अब जैविक खेतीमा है बाली चक्र अथवा क्रप रोटेसन भनौँ न
1: हजुर,
0: क्रप रोटेसन किन गरिन्छ र यसको महत्त्व बारे बताइदिनुहुन्छ कि?
1: यो पनि सिम्पल छ, तपाईँ बिहानै उठेर ब्रेकफास्ट खानुहुन्छ
0: हजुर,
1: अब बाह्र एक बजी लन्च गर्नुहुन्छ
0: एकदमै हजुर,
1: बेलुका डिनर गर्नुहुन्छ नि
0: हजुर,
1: डिनरमा तपाईँले अलिक लाइट गर्नुहुन्छ, लन्चमा खाना खानुहुन्छ, बिहान तपाईँले अलिकति ब्रेकफास्ट बिस्किटहरू, त्यस्तै हो यो जुन चाहिँ क्रप रोटेसन पनि
0: हजुर।
1: एउटै बाली चाहिँ त्यही बालीमा चाहिँ डेली लगाइराख्यो भने चाहिँ त्यो राम्रो प्रडक्सन दिँदैन। सपोज मकै लगाइसकेपछि मकैको बिचमा हामीले बटुमास सिमी यस्तो लगायो भने क्रप रोटेसन भयो नि त, मकैको बादमा बटुमास यसरी आयो नि सिमी आयो, यो चाहिँ राम्रो छ नि। एउटै कुरा जस्तो तपाईँ हामीले बाद मात्रै खाइबस्यो भने आजकल त सुगर बेसी लाग्दैछ, बिमार थोरै लाग्दैछ नि हाम्रो जिउ, अब त्यसरी नै बारीलाई पनि एउटै क्रप चाहिँ लगाइबस्योपछि चाहिँ त्यो बारी पनि एकदमै उत्यो हुन्छ। त्यसले गर्दा चाहिँ हामीले चाहिँ थरी थरीको क्रप चाहिँ हामीले रोटेसन गर्नुपर्ने चाहिँ एकदमै जरुरी हुन्छ, र चाहिँ त्यसले गर्दाखेरि चाहिँ हामीले क्रप रोटेसन गर्नुपर्छ। हामीले एउटै मात्रै लगाइराख्यो भने त्यो एकदमै राम्रो हुँदैन, हुँदैन एकदमै। अब कति पाँच महिना छ महिना लाग्छ मकै भएपछि, त्यसको बादमा अब कति हुन्छ फेरि यसरी सार्दै सार्दै जानु पर्यो नि
0: हजुर,
1: यसरी सार्दै सार्दै गयो भने चाहिँ बारी पनि एकदमै उर्वर बनिरहन्छ होइन
0: हजुर।
1: अब जति पनि के भन्छ फसलले पाउने तत्त्वहरू पनि डेभलप हुँदै जान्छ त्यसरी होइन, जस्तो यो बटोमास भयो सिबीहरू भयो, यो चाहिँ नाइट्रोजन फिक्सिङमा चाहिँ एकदमै राम्रो हुन्छ, जुन चाहिँ हाम्रो पौधाहरूले चाहिँ एकदमै जरुरत हुन्छ
0: एकदमै हजुर।
1: त्यसले गर्दाखेरि चाहिँ क्रप रोटेसन गर्नु चाहिँ एकदमै जरुरी
0: अनिवार्य छ हजुर। हाम्रो राज्य सिक्किमको सन्दर्भमा कुरा गर्नुपर्दा जैविक खेती वर्तमान समयमा कतिको फस्टाइरहेको छ होला तपाईँको विचारमा?
1: अब जैविक खेती चाहिँ फस्टिँदैछ अहिले
0: हजुर,
1: बिस्तारै बिस्तारै अब बनाइने छ नि, पुरानो परम्परा छ नि प्र्याक्टिसलाई हामीले बोल्नु पनि गाह्रो छ
0: हजुर,
1: नयाँ चिज अप्नाउनु पनि साह्रो छ भने जस्तो नि। त्यसले गर्दाखेरि हेर्नुहोस् न, अब 2003 सिक्किमले जैविक राज्य भनेर घोषणा गर्यो, 2010 त्यो अलिक चल्यो, 2018 गएर लामो प्रक्रिया रहेछ नि त। यो चाहिँ किनभने खेती भन्ने कुरा चाहिँ जबसम्म यो संसारमा तपाईँ हामी मान्छे रहन्छ, यो होइन माटो रहन्छ होइन सबै चिज रहन्छ, तबसम्म यो खेती चाहिँ नसक्ने चिज रहेछ नि। त्यसले गर्दाखेरि यो एउटा जैविकलाई चाहिँ नयाँ नै हेरौँ न हामीलाई
0: हजुर।
1: अब नयाँ हेर्दाखेरि एकैताल त्यो पुरानोमा चाहिँ अब हेर्नुहोस् इन्सेक्टिसाइड केमिकल छरिराखेको, युरिया लगाइराखेको, डिएपी लगाइराखेको होइन, अन्ना बाली फस्टाइराखेको होइन, त्यहाँ कति त्यहाँ बिग लगाएर चाहिँ त्यसरी फस्टाइराखेको, अब त्यो एकैताल छोडे पठाउँदाखेरि पनि निकै अब कृषकहरूलाई चाहिँ गाह्रो हुन्छ
0: होइन।
1: अब यसले चाहिँ अप्नाएर चाहिँ बिस्तारै बिस्तारै यसको मूल्य बुझ्दै गयो नि त। अब जैविक बनेपछि चाहिँ एकदमै शुद्ध अन्ना बाली हुँदाखेरि, साग सब्जी हुँदाखेरि चाहिँ यसको मूल्य पनि बढिँदो रहेछ, यसको डिमान्ड पनि बढ्दो रहेछ होइन। बरु हाम्रो जिउको लागि चाहिँ राम्रो हुनु छ, त्यसले गर्दा

0: चाहिँ बिस्तारै बिस्तारै चाहिँ फस्टाइरहेछ। यो एउटा लामो प्रक्रिया चल्ने यो एउटा मेसिन हो, यो त्यसले गर्दाखेरि चाहिँ समय लाग्छ, तर फस्टाउनु चाहिँ फस्टाउँदैछ, फस्टाउँदै आइरहेछ। हजुर
1: हजुर हजुर। अब यो जैविक खेती गर्नुपर्दा कीटनाशकहरूको प्रयोग कसरी गर्नुपर्दछ?
0: अब कीटनाशकको चाहिँ यो जैविक त्यो पाराले हेर्दाखेरि हामीले अलिक मेहनत गर्नुपर्छ। कतिवटा त हामीले चाहिँ डेली भिजिट गरेर बारीमा टिपेर पनि फ्याँक्नु पर्यो नि, हामीले टिपेर मार्नु पर्यो होइन, त्यसरी गर्नु पर्यो। अब कतिवटा चाहिँ अब वैज्ञानिकले नि अलिकति यो अर्ग्यानिकली नै थुप्रो खालको अरू यस्तोरी दबाईहरू बनाएको छ होइन, जस्तो निम केकहरू बन्छ, निम स्प्रेहरू बन्छ, त्यो चिजहरू लगाउँछ। अनि कतिहरूले जुन चाहिँ हामीले कन्सिडर गरेको छ यो चिजहरू चाहिँ हामीले चाहिँ मिसाएर चाहिँ लाउनु पर्यो होइन।
1: कतिवटा कीटनाशक दबाईहरू प्रयोग गर्नुलाई एकदमै छुट दिएको छ,
0: कतिवटा चाहिँ छुट दिएको छ, त्यो चाहिँ अब वैज्ञानिक तर्मिक मल नम्बर वान त बर्मी कम्पोस्ट होइन, अनि गौ मूत्र यो चिजहरू चाहिँ लगाउनु पर्यो हामीले। अर्को चाहिँ अर्ग्यानिकली जति पनि डिपार्टमेन्टले दिएको गर्दै गरेको यो अर्ग्यानिक खेतीमा चाहिँ लागु हुने चिजहरू हामीलाई उहाँले दिनुभएको छ होइन, त्यो जति पनि उहाँ जति पनि डिपार्टमेन्टले चाहिँ यति दुःख गरेर कृषकहरूको आफ्नो प्रडक्सनहरू बढोस् हामीले चाहिँ जस्तोरी विभागले डाइरेक्सन गरेर दिनुभएको छ त्यही अनुसारले चाहिँ हामीले चाहिँ एप्लाई गर्नु पर्यो। जस्तो तपाईँ बिमार हुनुभयो, म बिमार भयो, डक्टरले लेखिदिएको हुन्छ नि यति बजी यो दबाई खाऊ, भरे खानाको बादमा यो, अनि दिउँसो यो, सुत्ने बेला यो, लेखेर दिएको हुन्छ नि। त्यो त मेरो शरीरलाई ठिक पार्नुको लागि हो नि, यो जमिन पनि एउटा शरीर भयो नि, त्यसको डक्टर त विभाग नै हुनुहुन्छ नि होइन, साइन्टिस्टहरू हुनुहुन्छ उहाँहरू होइन, केभीके हुनुहुन्छ, अहिले त आइसिआर छ, आत्मा छ, थुप्रै उहाँहरूले चाहिँ सबै यो विषयमा जानकारी लिएको छ, अन्त उहाँहरूले हामीले आएर चाहिँ ज्ञान दिनुहुन्छ। त्यसलाई चाहिँ हामी लिएर चाहिँ जसरी आफ्नो यो प्रेसरको दबाई बिहानै खान्छ तपाईँ, हामी सुगरको खान्छ अरू के, त्यसरी नै उहाँहरूले भनेको आधारमा चाहिँ हामीले चाहिँ बारीमा चाहिँ एप्लाई गर्नु पर्यो होइन। त्यसरी नै बारी चाहिँ एकदमै उर्वरक रहन्छ, एकदमै हेल्दी रहन्छ, अनि जति हामीले चाहेको प्रडक्सन हामीले निकाल्नु सक्छ।
1: हजुर हजुर। खेती त गर्नुहुन्छ है?
0: हजुर।
1: कृषकहरू पनि एकदमै प्रगतिशील हुनुहुन्छ है? उहाँहरूले एकदमै अन्न बालीहरू उब्जाएर व्यवसायिक ढङ्गमा आफ्नो आय स्रोत बढाउनु हुन्छ नि त होइन? यस्तै प्रकारले अब केन्द्र सरकारद्वारा धेरै प्रकारको स्किम्सहरू योजनाहरू कृषकहरूलाई अब प्रदान गरिएको छ है? केन्द्र सरकारद्वारा सुरु गरिएको जति पनि योजनाहरूको लाभ उठाउनु भएको छ कि?
0: हजुर हजुर। अब एकदमै जरुर छ भनौँ न होइन, किनभने यो कृषि अनि बागवानी
1: हजुर
0: त्यही पनि सिक्किममा यो काम चलिरहेछ प्राय जस्तो, यो चाहिँ केन्द्र सरकारले नै त्यो गरेको।
1: हजुर।
0: त्यसमा अब बागवानी विभागबाट हेऱ्यो भने चाहिँ यो मिसिन अन इन्टिग्रेटेड डेभलपमेन्ट अफ हर्टिकल्चर भन्छ। त्यसमा चाहिँ के छ भन्दाखेरि चाहिँ यो मिसिन अन इन्टिग्रेटेड डेभलपमेन्ट अफ हर्टिकल्चर, यसमा चाहिँ के छ भने चाहिँ यो चाहिँ मिसिन मोडमा चलेको छ। त्यसमा चाहिँ थरी थरीको साग सब्जी बिउ बिरुवादेखि लिएर चाहिँ सबै केन्द्र सरकार राज्य सरकार मिलेर चाहिँ हामीलाई पुरै प्रदान गरिरहनु भएको छ होइन, उहाँहरूकै यो माध्यमबाट चाहिँ हामीले पनि यो अहिले जति पनि हामी गाउँ बस्तीमा बसेर खेतीपातीहरू गरिराखेको छ, यो सबै सिक्किम सरकार अनि केन्द्र सरकारको माध्यमबाट हामीले पाएर काम गरिरहेको छ। अनि अर्को चाहिँ पिएम किसान भन्छ होइन, पिएम किसानमा चाहिँ
1: प्रधानमन्त्री किसान सम्मान निधि योजना,
0: यसमा चाहिँ हामीलाई चाहिँ अब सालमा 6,000 रुपियाँ हामीलाई प्रदान गर्नुहुँदैछ, त्यो पनि मैले पाइराखेको छु होइन। अनि यो जुन चाहिँ
1: किस्तीमा दिनुहुन्छ,
0: यो किस्ती चाहिँ अब 3 किस्तीमा दिन्छ जस्तो लाग्यो मलाई। अब त्यो सबै अहिले चाहिँ अनलाइन हुँदाखेरि हामीले अब त्यो खाता पनि गएर त्यो गर्नु पाउँदैन होइन, अब मलाई पैसा चाहिँ आउँदैछ होइन, अब यसरी अब
1: के कागज पत्रहरू बुझाउनु अनिवार्य छ,
0: त्यसको लागि चाहिँ हामीले चाहिँ आधार कार्ड, भोटर कार्ड अनि हाम्रो बारीको पर्चा, यो चाहिँ एकदमै, अनि एकाउन्ट नम्बर, यति चाहिँ अनिवार्य छ। आधार कार्ड, भोटर कार्ड, बारीको पर्चा अनि एकाउन्ट, यति चाहिँ बुझाउनु पर्छ हामीले। त्यसरी बुझाएपछि चाहिँ उहाँहरूले चाहिँ पैसा 2,000 गरेर यसरी लगाइदिनु हुन्छ।
1: कति वर्ष भयो होला यो योजना?
0: मैले पाएको चाहिँ 2-3 वर्ष जस्तो भयो जस्तो लाग्यो मैले चाहिँ, अब त्यति नै भयो होला।
1: हजुर। अरू योजना के पाउनु?
0: अब अरू चाहिँ तपाईँको यो प्रधानमन्त्री कृषि सिँचाई योजना होइन, अब त्यो चाहिँ पानी दिन्छ उहाँहरूले ट्याङ्की, जब अब सुकौरो लाग्छ अब हिउँदोमा चाहिँ यो चिज चाहिँ एकदमै हामीले चाहिँ जरुरत हुन्छ। अब कतिपय चाहिँ अब के भन्छ, हाम्रो चाहिँ अब यस्तो खालको मौसम छ, बर्खामा यति साह्रो बेसी पर्छ, विन्टर लागेपछि सुक्छ, यो बेला चाहिँ धेरै फसलहरू जस्तो अलैँचीहरू भयो, जति पनि हिउँदे बालीहरू चाहिँ पानीको कमी

0: ले गर्दाखेरि चाहिँ सबै मरेर जान्छ। त्यो हुँदाखेरि चाहिँ अब भारत सरकार अनि सिक्किम सरकारले चाहिँ हामीलाई यो प्रधानमन्त्री कृषि सिँचाई योजनाको माध्यमबाट चाहिँ हामीले प्रत्येक घरलाई चाहिँ अब यसरी ट्याङ्कीहरू भयो, स्प्रिङ्कलहरू भयो, जसरी पानी सिँचाउनुको लागि चाहिँ एकदमै उहाँहरूले दिनुभएको छ यसरी, होइन। अझ यसमा अब फेरि अर्को चाहिँ भन्दाखेरि यो जुन चाहिँ प्लास्टिक कल्चर भन्छ, होइन, प्लास्टिक कल्चरमा चाहिँ अब जस्तो ग्रिन हाउस भयो, मल्चिङ प्लास्टिक भयो, ग्रिन हाउसहरू भयो, यस्तोहरू पनि हामीले पाएको छ। ग्रिन हाउस पनि पाएको छु मैले, मल्चिङ पनि पाएको छु। ग्रिन हाउस चाहिँ एकदमै अब बर्खा मासमा चाहिँ हामीले टमाटर निकाल्यो भने चाहिँ त्यो चाहिँ एकदमै प्रोटेक्टेड भयो नि ग्रिन हाउस भित्र, किनभने टमाटर चाहिँ यस्तो फसल हो जुन चाहिँ फसलले चाहिँ पानी बेसी मन पराउँदैन, उसलाई चाहिँ उसको जिउमा लागेपछि चाहिँ बिग्रिहाल्छ। त्यो हुँदाखेरि चाहिँ ग्रिन हाउसमा चाहिँ एकदमै टमाटर चाहिँ राम्रो फल्छ, होइन, एकदमै प्रोटेक्टेड भएर चाहिँ। अनि जसरी अब बाहिर ओपन फिल्डमा मल्चिङ प्लास्टिक, अब यसमा थुप्रै छ। अब यो एक त हामी मल्चिङ लगाइसकेपछि जार गोरगार गर्नु पर्दैन, होइन, अर्को फेरि बेसी हिलो हुँदैन, होइन, त्यति साह्रो पानी सोचिँदैन र बिउ बिरुवाहरू चाहिँ कुहिने डर हुँदैन मल्चिङहरू लगाएको। यस्तो चिजहरू अब धेरै नै पाएको छ भनौँ न, अब सबै हाम्रोमा चाहिँ, होइन।
1: हजुर, धेरै खुसी लाग्यो तपाईँसित भेटघाट गरेर। र अब तपाईँले जैविक खेतीको मुख्य सिद्धान्तहरू बारे हाम्रो श्रोता समक्ष वृत्तान्त रूपमा राखिदिनु भयो, आफ्नो बहुमूल्य समय लिएर तपाईँ हामी समक्ष उपस्थित हुनुभयो, यसको निम्ति तपाईँलाई मुनि मुनि धन्यवाद। तपाईँसित फेरि पनि हामी भविष्यमा भेटघाट गरेर अन्य विषयमा बातचित अवश्य नै गरौँला। र यति भन्दै यहाँसित बिदा लिन चाहन्छु। नमस्कार,
0: धन्यवाद छ हजुरलाई।

यतिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो एक प्रगतिशील युवा कृषकसित लिएको एक अन्तर्वार्ता, अनि कार्यक्रमको अन्ततिर सुन्नुभयो एउटा लोकगीत। लौता श्रोताहरू, भारत सरकारको कृषि एवं किसान कल्याण मन्त्रालयद्वारा प्रायोजित कार्यक्रम किसान वाणी अब यही समाप्त हुन्छ र अर्को कार्यक्रममा तपाईँहरूको घर आँगनमा हामी विभिन्न विषयहरू लिएर उपस्थित हुने नै छौँ। तबसम्मका लागि म कार्यक्रम सञ्चालक अर्पण थापालाई बिदा दिनुहोस्। नमस्कार।

0: प्रधानमंत्री किसान मान धन योजना से लघु सीमांत किसानों का भविष्य होगा सुरक्षित
1: और 60 वर्ष की आयु से 3000 रुपए मासिक पेंशन होगी सुनिश्चित।
0: 55 रुपए से 200 रुपए की मासिक किश्त देकर प्रवेश कर सकते हैं 18 से 40 वर्ष तक के किसान।
1: इस अंशदायक योजना में सरकार देगी बराबर का योगदान।
0: सभी किसान भाई बहन इस योजना के लाभ के लिए जन सेवा केंद्र में जाएं
1: और अपना निःशुल्क नामांकन कराएं।
0: प्रधानमंत्री किसान मान धन योजना अन्नदाता के परिश्रम को पेंशन से सुरक्षित उनका कर।
2: कृषि एवं किसान कल्याण मंत्रालय भारत सरकार द्वारा जनहित में जारी
3: यो कार्यक्रम को प्रायोजक रहेको थियो कृषि तथा किसान कल्याण मंत्रालय भारत सरकार।
4: अबको केही क्षणमा सुन्नु हुनेछ
5: यो आकाशवाणी गान्तोक हो प्रादेशिक समाचार मेनुका राईबाट सुन्नुहोस्। गान्तोक स्थित सम्मान भवनमा मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ गोलेको अध्यक्षतामा बिहिबार राज्यको क्षमता निर्माण संस्थान एसआईसीबीको पाँचौं गवर्निङ बोर्ड सभा सम्पन्न भएको छ। सभामा मुख्यमन्त्रीले सिक्किमका युवा जमातको सिप विकास अनि सशक्तिकरणमाथि केन्द्रित कार्ययोजनालाई अघि बढाउने निर्देशन दिनुभएको छ। सभामा संस्थान स्थापना भएदेखि अहिलेसम्म प्राप्त भौतिक एवं वित्तीय प्रगतिको व्यापक समीक्षा गरियो। सभामा उपस्थित अधिकारीहरूलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्रीले स्वीकृत गरिएका सबै निर्णयहरू शीघ्र र प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्देशन दिनुभएको छ। उद्योगको आवश्यकता अनुकूल सिप मार्फत संस्थागत क्षमता सुदृढ गर्न तथा युवालाई सशक्त बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको थप बताउनु भएको छ। सिक्किमका पीएचई तथा जलस्रोत मन्त्री श्री सोनाम लामाले सेप्टेम्बर 1 र 2 तारिक नयाँ दिल्ली स्थित भारत मण्डपमा आयोजित जलशक्ति विभागीय शिखर सम्मेलनमा सहभागिता जनाउनुभयो। सम्मेलनमा मन्त्री लामाले पहाडी राज्यका भौगोलिक तथा जलवायु अवस्थालाई ध्यानमा राखी जल पूर्वाधारको योजना र कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले खाने पानी र ढल व्यवस्थापनको एकीकृत योजना तथा परियोजनाहरू समयमै सम्पन्न गर्नुपर्ने बताउनुभयो। उहाँले प्रधानमन्त्री कृषि सिंचाई योजना र हर खेतको पानी जस्ता केन्द्र सरकारका योजनाले सिक्किममा सिंचाई सुविधा र कृषकलाई लाभ पुगेको बताउनुहुँदै सबै सञ्चालनमा रहेका योजनाहरू निर्धारित समयमै सम्पन्न गर्ने जानकारी दिनुभयो। सिक्किम सरकारले उच्च जोखिमयुक्त हिमताल अथवा तल्लो तटीय संवेदनशील क्षेत्रलाई केन्द्रमा राख्दै ग्लेसियल लेक आउटबर्स्ट अर्थात् ग्लफको वैज्ञानिक मूल्याङ्कन निगरानी तथा जोखिम न्यूनीकरणका प्रयासलाई थप बलियो बनाउँदै आएको छ। राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले भारतीय हिमालय क्षेत्रमा 189 उच्च जोखिमयुक्त हिमताल पहिचान गरेको छ जसमा सिक्किमका 40 उच्च जोखिमयुक्त हिमताल रहेका छन्। तीमध्ये 16 क्याटेगोरी ए 2 क्याटेगोरी बी 9 क्याटेगोरी सी र 13 वर्गीकरण नगरिएका हिमताल रहेका छन्। ग्लफको जोखिम तथा तयारीबारे जनसाधारण र सञ्चार माध्यमलाई सचेत गराउने उद्देश्यले सिक्किम सरकारको विज्ञान तथा प्रविधि विभागले आज हिमताल विस्फोटजन्य बाढी अर्थात् ग्लफको जोखिमबारे मिडिया सचेतना कार्यशाला आयोजना गरेको थियो। श्रम विभाग गेजिङ जिल्लाले देन्तामस्थित एसडीएम कार्यालयको प्रेक्षागृहमा राष्ट्रिय लागू औषध समन्वय केन्द्र संयन्त्र तथा लागू औषध दुरूपयोग सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा प्रशासन स्वास्थ्य तथा पुलिसका अधिकारीहरू र पञ्चायत प्रतिनिधिहरूको सहभागिता रहेको थियो। वक्ताहरूले लागू औषधको दुष्प्रभाव समयमै हस्तक्षेप तथा लागू औषध तस्करी विरूद्ध कडा कार्यान्वयनको आवश्यकतामाथि जोड दिए। सहभागीहरूले युवाको संरक्षण तथा देन्तामलाई लागू औषध मुक्त ब्लक बनाउने दिशामा समन्वयात्मक रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्। राज्य प्रदूषण नियन्त्रण बोर्ड सिक्किमले सहरी स्थानीय निकाय अधिकारी तथा सिक्किम पुलिसको समन्वयमा 2 अनि 3 सेप्टेम्बरका दिन विभिन्न नगर क्षेत्रमा एकल प्रयोग हुने प्रतिबन्धित प्लास्टिक विरूद्ध निरीक्षण अभियान सञ्चालन गरेको थियो। अभियानका क्रममा 28.8 किलो प्रतिबन्धित प्लास्टिक सामग्री कब्जा गरी 12,000 रुपियाँ जरिमाना तोकिएको छ। साथै सर्वसाधारण पसले तथा विक्रेताहरूलाई प्रतिबन्धित प्लास्टिक सामग्रीबारे सचेत गराइएको छ। बोर्डले सिक्किमलाई प्लास्टिक मुक्त राज्य निर्माण गर्न सबैलाई सहयोग गर्न आग्रह गरेको छ र यो अभियान नियमित रूपमा जारी रहनेछ। सिक्किम फिल्म प्रमोशन बोर्डको सभा आज सूचना भवनमा सम्पन्न भयो। बैठकमा राज्यको फिल्म तथा सृजनात्मक मीडिया क्षेत्रको प्रवर्धन र विकासका उपायबारे छलफल गरियो। बोर्डका अध्यक्ष टासी छिरिङ भुटियाले इन सिक्किम बाई सिक्किम अवधारणामा आगामी 26 28 नोभेम्बरसम्म 3 दिने सिक्किम सिने कन्क्लेभ आयोजना गर्ने प्रस्ताव राख्नुभयो। एसएफए ए डिभिजन एस लिग 2026 को 49 खेलमा गान्तोक हिमालयन स्पोर्टिङ क्लबले हलर्स स्पोर्टिङ सिङतामलाई 3-5 पराजित गरेको छ। पहिलो हाफमा हलर्सका इस्माइल राईले 2 गरे भने गान्तोक हिमालयन स्पोर्टिङ क्लबको तर्फबाट आयुष विष्ट र थुपदेन शेर्पाले गोल गर्दै खेललाई 2-2 बराबरीमा लिए। गान्तोक हिमालयन स्पोर्टिङ क्लबले 3-5 जितसहित 3 प्राप्त गर्न सफल बनेको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो प्रादेशिक समाचार पूरा भयो।

समय यस बेला बेलुकीको 6:46 भइसकेको छ र अब सुन्नुहोस् आज बेलुकी अनि भोलि प्रसारण हुने कार्यक्रमको रूपरेखा। अबको केही समयमा सुन्नुहुनेछ खरसाङ केन्द्रको प्रादेशिक समाचार। 7 बजे कार्यक्रम लोकलहरी अन्तर्गत सुदीप वाई बाको शर्मा नेपाली गीत सुन्नुहुनेछ। 7:15 नेपाली आधुनिक गीत रोजी बराइलीको स्वरमा। 7:45 भुटानी कार्यक्रम। 8 बजी युवाणी। 8:15 दिल्ली केन्द्रबाट समप्रसारण गरी श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूर्वानुमास कार्यक्रम। 8:45 सुन्नुहुनेछ समाचार। 9:15 स्पोटलाइस्ट। 9:30 राष्ट्रिय कार्यक्रम। 10:30 विविध भारती जल। भोलिको हाम्रो कार्यक्रम बिहानको 6:22 सुरु हुनेछ। 6:30 आध्यात्मिक कार्यक्रम अर्चना। 7:05 कार्यक्रम शुभ प्रभात अन्तर्गत सुन्नुहुनेछ खेतीपातीबारे सल्लाह। 7:00 नेपाली आधुनिक गीत पवन गोलेको स्वरमा। 7:15 आकाशवाणीको नेपाली प्रसारण सेवा सुरु हुनेछ। 8:30 कार्यक्रम कथा सफलताको। 8:45 सन्दर्भमा श्रीकृष्णको कामयोग सफल जीवनको मार्गदर्शन जन्माष्टमीको अवसरमा। 9:30 कार्यक्रम तपाईँको गाउँमा। 10:02 कार्यक्रम हलो खरसाङ। 10:30 कार्यक्रम हाम्रो सरोकार। 11:05 स्वरमाधुरी। 12:05 तपाईँको अनुरोधमा। 1:02 तिब्बती कार्यक्रम। 2:30 आकाशवाणीको नेपाली प्रसारण सेवा सुरु हुनेछ भने 3:20 विश्वमा हामी। 4 बजे हिन्दी वार्ता। 4:30 कार्यक्रम शिक्षा ज्योति। 5:05 कार्यक्रम जय जवान। 6:10 गाउँले सभा। 7:00 लोक लहरी। 7:15 सुर संगम। 8:00 युवाणी। 8:45 दिल्ली केन्द्रबाट समाचार समप्रसारण गरी सुनाउनेछौँ। 9:15 स्पोटलाइट। 9:30 राष्ट्र कार्यक्रमहरू प्रसारण हुनेछ।

अब जानु आजको मौसम बारे जानकारी. पहाड़ी क्षेत्रका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ. केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ अनि केही स्थानमा पहिरोको जोखिम रहन सक्ने भएकाले यात्रा गर्दा आवश्यक सावधानी अप्नाउन सर्वसाधारणलाई मौसम विभागले अनुरोध गरेको छ.

नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार सारण मंगलबाट सुन्नुहोस्।

0: समाचार मुख्यमन्त्री शुभेन्दु अधिकारीले अखिल भारतीय शैक्षिक संस्था विद्या भारतीद्वारा सञ्चालित विद्यालयहरूको संख्या बढाउनु पर्ने आवश्यकतामा जोड दिनुभएको छ। पश्चिम बंगाल सरकारले बंगाली सिनेमाका महानायक उत्तम कुमारको जन्म शताब्दी वर्षभरि विभिन्न कार्यक्रमहरूको साथमा मनाउनेछ। पार्वतीय मामिला तथा अल्पसंख्यक विभागीय राज्य मन्त्री विशाल लामा अनि खरसाङका विधायक सोनम लामाले आज मिरिक पर्यटन केन्द्रको भ्रमण गर्नुभयो। दार्जिलिङ जिल्लाको राष्ट्रिय राजमार्ग 327 अन्तर्गत बागडोग्रा पानी ट्याङ्की खोडीबारी गलगलिया खण्डको 31.02 किलोमिटर खण्डलाई 4 लेनको रूपान्तरण गर्न 2077.18 करोड रुपियाँ स्वीकृत गरिएको छ। अनि मौसम विभागले उत्तर बंगालका जिल्लाहरूमा भारी वर्षाको लागि ओरेन्ज अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले अखिल भारतीय शैक्षिक संस्था विद्या भारतीद्वारा सञ्चालित विद्यालयहरूको संख्या बढाउनु पर्ने आवश्यकतामा जोड दिनुभएको छ। आज गोलपार्क स्थित रामकृष्ण मिशन इन्स्टिट्युट अफ कल्चर प्रेक्षागृहमा आयोजित विद्या भारतीको स्थानीय शाखा विवेकानन्द विद्या विकास परिषदको वार्षिक समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्रीले अर्को वर्षभित्र पश्चिम बंगालमा विद्या भारती विद्यालयहरूको संख्या 1000 भन्दा अधिक बनाउन आह्वान गर्नुभयो। उहाँले संस्थानका अधिकारीहरूलाई सबै सम्भव सहयोगको आश्वासन दिनुभयो। उल्लेखनीय छ, पश्चिम बंगालमा विद्या भारती अन्तर्गत हाल 300 भन्दा बढी विद्यालयहरू सञ्चालनमा छन्। मुख्यमन्त्रीले भन्नुभयो, विगतका सरकारहरूले आफ्नो राजनैतिक स्वार्थका लागि राज्यको शिक्षा प्रणालीलाई प्रदूषित गरेका थिए। वाम मोर्चाको शासनकालमा अङ्ग्रेजी र कम्प्युटर शिक्षा भङ्ग भएको थियो भने तृणमूल कांग्रेस सरकारले ठगी भ्रष्टाचार र पाठ्यक्रममा छेडछाड गरेर राज्यको शिक्षा प्रणालीलाई पतनको संघारमा पुर्याएको थियो। उहाँले विगतका सरकारहरूले प्रदान गर्ने शिक्षा प्रणालीले नयाँ पुस्तामा मूल्य मान्यता र राष्ट्रवाद जगाउन असम्भव बनाएको बताउनुभयो। पश्चिम बंगाल सरकारले बंगाली सिनेमाका महानायक उत्तम कुमारको जन्म शताब्दी वर्षभरि विभिन्न कार्यक्रमहरूको साथमा मनाउनेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज टोलीगंजमा रहेको उनको प्रतिमामा पुष्पहार अर्पण गर्नुहुँदै यो घोषणा गर्नुभएको छ। यस अवसरमा अभिनेता रंजित मल्लिक, प्रोसेनजित चटर्जी, देव रजित लगायतका व्यक्तिहरू उपस्थित थिए। मुख्यमन्त्रीले उत्तम कुमारको जन्म शताब्दी उत्सव केही दिनसम्म चल्ने औपचारिक कार्यक्रमहरूमा मात्र सीमित नहुने र कार्यक्रम वर्षभरि जारी रहने बताउनुभयो। उहाँले सरकारले यसलाई भारतीय जनसंघका संस्थापक श्यामा प्रसाद मुखर्जीको 125 जन्म जयन्ती जतिकै महत्वका साथ मनाउने बताउनुभयो। सुन्नुहोस् एक रिपोर्ट।
1: मुख्यमन्त्री शुभेन्दु अधिकारीले उत्तम कुमारको योगदानलाई प्रमाणित गर्न आवश्यक नभएको बताउनुभयो। मुख्यमन्त्रीले उनीहरूको महान व्यक्तित्वलाई श्रद्धाञ्जली दिन मानिसहरू आफै अगाडि आइरहेको र जन्म शताब्दी मनाउन राज्यभर उत्तम कुमारको नाममा राखिएका संस्थाहरूको पुननिर्माण गरिने पनि बताउनु भएको छ। मुख्यमन्त्रीले कोलकाता महानगरपालिकाको उत्तम मञ्चको पनि पुननिर्माण गरिने र राज्यका विभिन्न भागमा रहेका उत्तम कुमारका मूर्तिहरूको तस्विरहरू पनि संकलन गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, उत्तम कुमारको नाममा कोलकातामा नयाँ संस्थान पनि निर्माण गरिनेछ, जसको शिलान्यास शुक्रबार बिहान गरिनेछ। देवेन थापा, आकाशवाणी समाचार, खरसाङ।
0: दुर्गा पूजापछि कुनै पनि समयमा राज्यमा नगर निगम र नगर परिषदको चुनाव हुने सक्ने सम्भावना छ। राज्यको निर्देशन पालना गर्दै हिजो साँझ कोलकाता स्थित निर्वाचन आयोगको कार्यालयमा उच्चस्तरीय भर्चुअल बैठक बसेको थियो। राज्य निर्वाचन आयुक्त कृष्ण गुप्ताको अध्यक्षतामा भएको बैठकले पूजा अघि नै निर्वाचनसँग सम्बन्धित सबै तयारी पूरा गर्नुपर्ने स्पष्ट रूपमा उल्लेख गरेको थियो। यसबाहेक राज्य निर्वाचन आयोगले स्वतन्त्र र शान्तिपूर्ण नगर निर्वाचन सञ्चालन गर्न आवश्यक पर्ने पुलिस कर्मचारीको संख्याको बारेमा 6 जिल्लाका जिल्ला मजिस्ट्रेटहरूबाट जानकारी पनि मागेको छ। यस महत्वपूर्ण बैठकमा दार्जिलिङ, कालेबुङ, जलपाइगढी, दक्षिण 24 परगना, हाउडा र पूर्वी मेदिनीपुरका जिल्ला मजिस्ट्रेटहरू र जिल्ला नगर निर्वाचन अधिकारीहरूले भाग लिएका थिए। आयोग स्रोतका अनुसार बैठकले मुख्यतया शहरी क्षेत्रहरूको लागि नयाँ

0: को र यसको कार्य पनि चाँडै नै सुरु हुने बताउनु भएको छ। उहाँले मिरिक झीलदेखि केही मासतिर रहेको पम्प हाउसमा गुरु पद्मसम्भवको प्रतिमा स्थापना गरिने कार्य चाँडै सुरु हुने अनि सोही परिसरमा स्काई वक पनि निर्माण गरिने बताउनु भएको छ। यसका साथै उहाँले मिरिक झीललाई थप सुन्दरीकरण गर्ने पनि बताउनु भएको छ। श्री लामाले मुख्यमन्त्री शुभेन्दु अधिकारी दार्जिलिङ पहाड़का लागि गम्भीर रहेको र उहाँले पहाड़का मानिसहरूलाई बुनियादी सुविधाहरू उपलब्ध गराउनु पर्ने कुरामा जोड़ दिँदै आउनु भएको बताउनु भएको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। उत्तर बंगालमा सड़क र यातायात पूर्वाधारलाई सुदृढ पार्न एउटा ठूलो पहल गरिएको छ। दार्जीलिङ जिल्लामा राष्ट्रिय राजमार्ग 327 को बागडोगरा पानी ट्याङ्की खोरीभारी गलगुलिया खण्डको 31.02 किलोमिटर खण्डलाई चार लेनको रूपान्तरण गर्न 2077.18 करोड़ रूपियाँ स्वीकृत गरिएको छ। दार्जीलिङका सांसद राजु विष्टको कार्यालयले बिहिबार जारी गरेको प्रेस विज्ञप्तिमा यो जानकारी दिएको छ। यसले उत्तर पूर्वी भारतका साथै नेपाल भूटान र बंगलादेशसम्मको मार्गहरूमा पहुँच सुधार गर्नेछ। सुन्नुहोस् एक रिपोर्ट।
1: सांसद राजु विष्टले परियोजनालाई अनुमोदन गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय सड़क यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरी र पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीप्रति आभार प्रकट गर्नुभएको छ। उहाँले यो परियोजना उत्तर बंगालमा पूर्वाधार र सम्पर्क सुदृढीकरणको दिशामा एक महत्वपूर्ण कदम साबित हुने बताउनु भएको छ। प्रस्तावित परियोजना रणनीतिक रूपमा सिलगढी कोरिडोरका लागि महत्वपूर्ण मानिन्छ। चार लेनको यो सड़कले बागडोगरा, नक्सलबारी, खोरीबारी र पानीट्याङ्की क्षेत्रमा ट्राफिक प्रवाहमा सुधार ल्याउने र सड़क सुरक्षा बढाउने अपेक्षा गरिएको छ। यस परियोजनाले राजमार्गको दुवै छेउमा तीन प्रमुख पुल, एउटा सड़क ओभरब्रिज, 5 हात्ती अन्डरपास र सेवा सड़कहरू निर्माण गर्नेछ। मुस्कान राय, आकाशवाणी खरसाङ।
0: भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला संगठनका नेतृत्वहरूको एक प्रतिनिधि मण्डलले आज कोलकातास्थित विश्व बांग्ला कन्भेन्सन सेन्टरमा आयोजित राज्य स्तरीय सेवा संकल्प अभियानमा सहभागिता जनायो। पश्चिम बंगालका विभिन्न क्षेत्रबाट आएका भाजपा नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको उक्त कार्यक्रममा सेवा, जनकल्याण तथा सामाजिक विकासप्रति पार्टीको प्रतिबद्धतालाई विशेष जोड़ दियो। राज्य स्तरीय कार्यक्रममा वरिष्ठ भाजपा नेताहरूले सम्बोधन गरेका थिए। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारी, भाजपा राज्य अध्यक्ष तथा सांसद समीक भट्टाचार्य, अमित मालवीय, सांसद संजय जायसवाल, अमिताभ चक्रवर्ती तथा श्रीमती लोकेट चटर्जी लगायतका नेताहरूले सम्बोधन गरेका थिए। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खरसाङ ब्रान्च कमिटिले दार्जीलिङका सांसद राजु विष्टसँग शिष्टाचार भेटघाट गर्दै गोर्खाहरूको राजनैतिक मुद्दा तथा खरसाङ क्षेत्रका विभिन्न जनसरोकारका विषयमा महत्वपूर्ण छलफल गरेको थियो। प्रतिनिधि टोले गोरामुमो खरसाङ ब्रान्च कमिटिका अध्यक्ष निमा लामाको नेतृत्वमा गएको थियो। सांसद राजु विष्टले गोर्खाहरूको राजनैतिक समाधान भारतको संविधान तथा संवैधानिक प्रावधान अनुरूप चाँडै हुने विश्वास व्यक्त गरेको प्रतिनिधिमण्डलले जनाएको छ। उहाँले गोर्खाहरूको राजनैतिक मुद्दासँगै जनताका विभिन्न समस्या, हक तथा अधिकारका विषयमा पनि सरकार गम्भीरतापूर्वक काम गरिरहेको जानकारी बताएको छ। मौसम विभागले उत्तर बंगालका जिल्लाहरूमा भारी वर्षाको लागि अरेन्ज अलर्ट जारी गरेको छ। मौसम विभागका अनुसार बंगालको खाडीबाट आउने आर्द्रतायुक्त हावाका कारण जलपाइगुडी, अलिपुरद्वार र कुचबिहार जिल्लाका धेरै ठाउँमा मुसलधारी वर्षा हुने सम्भावना रहेको छ। निरन्तर वर्षाका कारण दार्जीलिङ र कालेबुङका पहाड़ी सड़कहरूमा पहिरो जाने र निम्न क्षेत्रमा बहने नदीहरूको पानीको सतह बढ्ने चेतावनी जारी गरिएको छ, जसले गर्दा जलमग्नता बढ्ने चेतावनी दिएको छ। अवस्थालाई ध्यानमा राख्दै मौसम विभागले विपद व्यवस्थापन प्रणालीलाई सतर्क रहन सल्लाह दिएको छ। आँधी बेहरी र खराब मौसमको समयमा नागरिक र पर्यटकहरूलाई खुल्ला ठाउँहरू, रुखहरू मुनि र पानी जम्ने क्षेत्रहरूबाट टाढा रहन सल्लाह दिएको छ। पहाड़ी क्षेत्रहरूमा यात्रा गर्ने मानिसहरूलाई पनि सड़कको अवस्था मूल्याङ्कन गरेर मात्र यात्रा गर्न निर्देशन दिएको छ। अब अन्त्यमा मुख्य समाचार। मुख्यमन्त्री शुभेन्दु अधिकारीले अखिल भारतीय शैक्षिक संस्था विद्या भारतीद्वारा सञ्चालित विद्यालयहरू को संख्या बढाउनु पर्ने आवश्यकतामा जोड दिनुभएको छ। पश्चिम बंगाल सरकारले बंगाली सिनेमाका महानायक उत्तम कुमारको जन्म शताब्दी वर्षभरि विभिन्न कार्यक्रमहरूको साथमा मनाउनेछ। पार्वतीय मामिला तथा अल्पसंख्यक विभागीय राज्यमन्त्री विशाल लामा अनि खरसाङका विधायक सोनम लामाले आज मिरिक पर्यटन केन्द्रको भ्रमण गर्नुभयो अनि मौसम विभागले उत्तर बंगालका जिल्लाहरूमा भारी वर्षा

0: लागि अरेन्ज अलर्ट जारी गरेको छ। यसको साथै आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।
1: समय यस बेला बेलुकीको ठिक 7 बजिसकेको छ र अब सुनौ कार्यक्रम लोकलहरी अन्तर्गत नेपाली लोकगीत सचेन गुरुङको स्वरमा।

हँसियाको छर्लाङ छिलिङ खुकुरीको काजो घाट्या होइन कुरा मैले गरेको साँचो आधाबारी जोति सक्यो आधाबारी।

0: यो आकाशवाणी हो, समाचार वन्दना राईबाट सुन्नुहोस्। शुरूमा यस बुलेटिनका मुख्य समाचार। भारत र बेल्जियमले आज व्यापार, लगानी र आर्थिक सहयोगलाई गहिरो बनाउने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरे। प्रधानमन्त्री नरेन्द्र मोदी र बेल्जियमका प्रधानमन्त्री बार्ट ड वेबरले आतंकवादको प्रतिरोध गर्न व्यापक र विश्वव्यापी दृष्टिकोणप्रति आफ्नो प्रतिबद्धतामा जोड़ दिनुभयो। रक्षा मन्त्री राजनाथ सिंहले भारत र बेल्जियमले पारस्परिक सम्मान, लोकतान्त्रिक मूल्य मान्यता र नियममा आधारित विश्वव्यापी व्यवस्थाप्रति साझा प्रतिबद्धतामा आधारित न्यानो र दीर्घकालीन सम्बन्ध साझा गरेको बताए। वित्त मन्त्री निर्मला सीतारामनले न्यूयोर्कमा आयोजित उच्चस्तरीय व्यापार गोलमेज सम्मेलनमा लगानीकर्ताहरू समक्ष भारतको सुधार आधारित विकासको चर्चा गर्नुभयो। भारतले आज महिला क्रिकेटमा यूएई को दुबई अन्तर्राष्ट्रिय स्टेडियममा 2020 एशिया कपको ग्रुप ए को आफ्नो दोस्रो म्याचमा हङकङको सामना गर्नेछ। खेल भारतीय समयअनुसार राति 8 बजे शुरू हुनेछ। ब्याडमिन्टनमा भारतका उत्कृष्ट ब्याडमिन्टन खेलाड़ी किदाम्बी श्रीकान्तले भोलि शेन्जेनमा हुने चाइना मास्टर्स सुपर 750मा पुरूष सिंगल्सको क्वार्टर फाइनलमा हङकङका ली चेओक यू को सामना गर्नेछन्। अब समाचार विस्तारमा। भारत र बेल्जियमले आज व्यापार, लगानी र आर्थिक सहयोगलाई गहिरो बनाउने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरे। प्रधानमन्त्री नरेन्द्र मोदी र बेल्जियमका प्रधानमन्त्री बार्ट ड वेबरले दुई नेताहरूबीचको वार्तापछि जारी गरिएको भारत बेल्जियम संयुक्त वक्तव्यमा द्विपक्षीय व्यापारमा क्षेत्रहरूको बढ़दो विविधीकरणलाई स्वागत गरे। भारत र बेल्जियमले आगामी 5 वर्षमा द्विपक्षीय व्यापार दोब्बर पार्ने महत्वाकांक्षी लक्ष्य राखेका छन्। दुवै पक्षले औषधि, जीवन विज्ञान, सेमी कन्डक्टर, रक्षा उत्पादन, महत्वपूर्ण खनिज, नवीकरणीय ऊर्जा, बन्दरगाह, रसद, अन्तरिक्ष र उन्नत प्रविधिहरूमा सहयोगका लागि महत्वपूर्ण सम्भावना पहिचान गरे। दुवै नेताहरूले भारत युरोपेली संघ मुक्त व्यापार सम्झौतामा वार्ताको सफल समापनको पनि स्वागत गर्दै यसको समयमै कार्यान्वयनका लागि आह्वान गरे। रक्षा र सुरक्षाको सन्दर्भमा बेल्जियमले आतंकवाद विरूद्धको लड़ाईमा भारतसँग ऐक्यबद्धता व्यक्त गर्यो र पहलगाममा भएको आतंकी हमलाको निन्दा गर्यो। दुवै पक्षले आतंकवाद विरूद्धको सहयोगलाई सुदृढ़ पार्न र आतंकवाद विरोधी संयुक्त कार्यसमूहको स्थापनाको खोजी गर्न सहमत भए। यसअघि भारत र बेल्जियमले रक्षा सहयोगमा आशयपत्र, नवीकरणीय ऊर्जाको क्षेत्रमा समझदारी पत्र, साइबर अपराध लगायतका अन्तर्राष्ट्रिय अपराधहरू नियन्त्रण गर्न र राजनयिक प्रशिक्षण लगायत धेरै सम्झौताहरूमा हस्ताक्षर गरे। प्रधानमन्त्री नरेन्द्र मोदीले आज दिउँसो नयाँ दिल्लीमा बेल्जियमका प्रधानमन्त्री बार्ट ड वेबरसँग द्विपक्षीय सम्बन्धको सम्पूर्ण आयाम साथै पारस्परिक हितका क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा छलफल गर्नुभयो। संयुक्त संवाददाता सम्मेलनमा प्रधानमन्त्री मोदीले विश्व ठूलो उथलपुथलको चरणबाट गुज्रिरहेको र विश्वका धेरै भागहरूमा द्वन्द्वको अवस्था कायम रहेको बताउनुभयो। प्रधानमन्त्री मोदीले भन्नुभयो, यस चुनौतीपूर्ण वातावरणमा पनि भारतको अर्थतन्त्रले आफ्नो गति कायम राख्दै पछिल्लो त्रैमासिकमा 7.8% वृद्धि रेकर्ड गरेको छ।
1: फूड, फ्यूल या सप्लाई चेन, हर क्षेत्र में अनिश्चितता का प्रभाव पड़ रहा है। इस चुनौतीपूर्ण माहौल में भी भारत की इकोनॉमी ने अपनी गति बनाए रखी है। पिछले क्वार्टर में हमने 7.8% की ग्रोथ दर्ज की है। आज भारत की ग्रोथ स्टोरी दुनिया के लिए विश्वास और नए अवसरों का स्रोत बन रही है।
0: उहाँले जानकारी दिनुभयो कि दुवै देशले जोरावर ट्याङ्क जस्ता आधुनिक रक्षा उपकरणहरूमा सँगै काम गरिरहेका छन्। आन्ध्र प्रदेशको काकीनाडामा दुई देशहरूले विश्वको सबैभन्दा ठूलो ग्रीन अमोनिया परियोजनाहरूमध्ये एकको विकास गरिरहेका छन्। आफ्नो प्रेस वक्तव्यमा बेल्जियमका प्रधानमन्त्रीले भारतलाई सबैभन्दा छिटो बढ़दो अर्थतन्त्र भएको तथा सबैभन्दा ठूलो लोकतन्त्रको रूपमा प्रशंसा गर्नुभयो।

0: भारत भ्रमणमा हुनुहुन्छ। रक्षा मन्त्री राजनाथ सिंहले आज भारत र बेल्जियमले पारस्परिक सम्मान, लोकतान्त्रिक मूल्य मान्यता र नियममा आधारित विश्वव्यापी व्यवस्थाप्रति साझा प्रतिबद्धतामा आधारित न्यानो र दीर्घकालीन सम्बन्ध साझा गरेको बताए। मन्त्रीले नयाँ दिल्लीमा बेल्जियमका रक्षा मन्त्री थियो फ्रेन्केनसँगको आफ्नो प्रतिनिधिमण्डल स्तरीय वार्तामा यो कुरा बताए। श्री सिंहले विश्वले ठूलो भू राजनीतिक र आर्थिक उथलपुथलको समय देखेको र यी चुनौतीहरूको सामना गर्नुपर्नेमा जोड दिए।
1: ये दौर गंभीर राजनीतिक और आर्थिक उथल पुथल का रहा है। इन परिस्थितियों में हमें कई चुनौतियों का सामना करना पड़ा, लेकिन हमने उनका मजबूती से सामना किया। ऐसे समय में आपके जैसे मित्र और महत्वपूर्ण साझेदार से मुलाकात विचारों और अनुभवों के आदान प्रदान का एक महत्वपूर्ण अवसर प्रदान करती है। भारत और बेल्जियम के बीच लंबे समय से मजबूत संबंध रहे हैं। ये संबंध आपसी सम्मान, लोकतांत्रिक मूल्यों और साझा प्रतिबद्धताओं पर आधारित है।
0: वित्त मन्त्री निर्मला सीतारमणले न्यूयोर्कमा आयोजित उच्चस्तरीय व्यापार गोलमेज सम्मेलनमा लगानीकर्ताहरू समक्ष भारतको सुधार आधारित विकासको चर्चा गर्नुभयो। 2026-27 को पहिलो त्रैमासिकमा देशको 7.8% आर्थिक वृद्धि र सुधारिएको लगानी वातावरण बारे पनि उहाँले बोल्नुभयो। ब्याङ्क अफ अमेरिकासँगको सहकार्यमा भारतीय महावाणिज्य दूतावासले आयोजना गरेको गोलमेज सम्मेलनलाई सम्बोधन गर्दै सुश्री सीतारमणले विश्वव्यापी अवरोध र चुनौतीहरूको बावजूद भारत विश्वको सबैभन्दा द्रुत गतिमा बढ्दो प्रमुख अर्थतन्त्र भनेको बताउनुभयो। सड़क यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले भारत नवप्रवर्तन गुणस्तर र प्रतिस्पर्धी मूल्य निर्धारणद्वारा सञ्चालित विश्वको नम्बर एक अटोमोबाइल उद्योग बन्ने सम्भावना रहेको कुरामा जोड़ दिए। नयाँ दिल्लीमा सोसाइटी अफ इण्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्सको 66 वार्षिक सम्मेलनलाई सम्बोधन गर्दै उनले भने,
2: ऑटोमोबाइल उद्योग का कुल आकार करीब 22,75,000 करोड़ रुपए है। देश के कुल जीएसटी संग्रह में ऑटोमोबाइल उद्योग का योगदान लगभग 15% है। यह उद्योग प्रत्यक्ष और अप्रत्यक्ष रूप से करीब 4 करोड़ लोगों को रोजगार देता है। वर्ष 2025-26 ऑटोमोबाइल उद्योग के लिए महत्वपूर्ण रहा है। इस दौरान उद्योग के निर्यात में 24% की वृद्धि दर्ज की गई।
0: भारतले आज महिला क्रिकेटमा युएईको दुबई अन्तर्राष्ट्रिय स्टेडियममा 2020 एसिया कपको ग्रुप ए को आफ्नो दोस्रो म्याचमा हङकङको सामना गर्नेछ। खेल भारतीय समयअनुसार राति 8 बजे शुरू हुनेछ। भारतीय महिला टोलीले आइतबार दुबईमा थाइल्याण्डमाथि 94 रनको शानदार जीत हासिल गर्दै आफ्नो अभियानको शुरूआत गरेको छ। उता ब्याडमिण्टनमा भारतका उत्कृष्ट ब्याडमिण्टन खेलाड़ी किदाम्बी श्रीकान्तले भोलि शेन्जेनमा हुने चाइना मास्टर्स सुपर 750 पुरूष सिंगल्सको क्वार्टर फाइनलमा हङकङका ली चेउक युसँग प्रतिस्पर्धा गर्नेछन्। श्रीकान्तले आज क्यानेडाका विश्व नम्बर 9 विक्टर लाई 21-18-21-19 पराजित गरे। यसअघि भारतका शीर्ष पुरूष डबल्स जोड़ी सात्विक साईराज रनकी रेड्डी र चिराग शेट्टीले फ्रान्सेली दाजुभाई क्रिस्टो र टोमा जुनियर पोपोभलाई 21-15 22-24 21-9 पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरे। मौसम विभागले भोलि पूर्वी मध्यप्रदेशमा मुसलाधार वर्षाका लागि अरेन्ज अलर्ट जारी गरेको छ। मौसम विभागले भोलि बिहार, पूर्वी राजस्थान, उपहिमालय, पश्चिम बंगाल, सिक्किम, उत्तराखण्ड र मध्यप्रदेशमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको पूर्वानुमान गरेको छ। भारत र बेल्जियमले आज व्यापार, लगानी र आर्थिक सहयोगलाई गहिरो बनाउने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरे। प्रधानमन्त्री नरेन्द्र मोदी र बेल्जियमका प्रधानमन्त्री बार्ट डे वेबरले आतंकवादको प्रतिरोध गर्न व्यापक र विश्वव्यापी दृष्टिकोणप्रति आफ्नो प्रतिबद्धतामा जोड़ दिनुभयो। रक्षा मन्त्री राजनाथ सिंहले भारत र बेल्जियमले पारस्परिक सम्मान, लोकतान्त्रिक मूल्य मान्यता र नियममा आधारित विश्वव्यापी व्यवस्थाप्रति साझा प्रतिबद्धतामा आधारित न्यानो र दीर्घकालीन सम्बन्ध साझा गरेको बताए। भारतले आज महिला क्रिकेटमा युएईको दुबई अन्तर्राष्ट्रिय स्टेडियममा 2020 एसिया कपको ग्रुप ए को आफ्नो दोस्रो म्याचमा हङकङको सामना गर्नेछ। खेल भारतीय समयअनुसार राति 8 बजे शुरू हुनेछ र ब्याडमिण्टनमा

0: अब पालो भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार देवेन थापाबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज नयाँ दिल्लीमा सेसल संसदका अध्यक्ष अजरायल अर्नेस्टाको नेतृत्वमा रहेको सेसल संसदीय प्रतिनिधिमण्डलसँग भेट गर्नुभयो। भारत र बेल्जियमले आज व्यापार लगानी तथा आर्थिक सहयोग

0: अझ सुदृढ पार्ने प्रतिबद्धता दोहोऱ्याएको छ। शिक्षा मन्त्री प्रह्लाद जोशीले आज उच्च शिक्षा विभागका वरिष्ठ अधिकारीहरूसँग भारत इनोभेट्स पहलका महत्त्वपूर्ण पक्षहरूबारे छलफल गर्नुभयो। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले वर्तमान वित्त वर्षको पहिलो त्रैमासिकमा 7.8% जिडिपी वृद्धि हासिल गर्न साना तथा मझौला उद्यमहरूको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गर्नुभयो। अनि सर्वोच्च अदालतले भोलिदेखि नयाँ दिल्लीमा ब्रिक्स मुख्य न्यायाधीश मञ्चको आयोजना गर्नेछ। अब समाचार विस्तारमा। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज नयाँ दिल्लीमा सेसेल संसदका अध्यक्ष अजराल अर्नेस्टाको नेतृत्वमा रहेको सेसेल संसदीय प्रतिनिधिमण्डलसँग भेट गर्नुभयो। भेटघाटको क्रममा श्री राधाकृष्णनले साझा लोकतान्त्रिक मूल्य मान्यतामा आधारित अटल भारत सेसेल्स मित्रतालाई दोहोऱ्याउनु भयो। छलफल समुद्री सुरक्षा, नवीकरणीय ऊर्जा, समुद्री खाना सहयोग र क्षमता निर्माणमा भारत सेसेल्स साझेदारीलाई सुदृढ पार्नमा केन्द्रित थियो। उपराष्ट्रपतिले सामाजिक सञ्जालमा संसदीय कार्यको लागि सेसेल्ससँग कृत्रिम बुद्धिमत्ता विशेषता साझा गर्न भारतको तत्परता व्यक्त गर्नुभयो। उहाँले दुई देशहरू बीचको संसदीय सहयोगलाई थप सुदृढ पार्नु कुराको पनि स्वागत गर्नुभयो। भारत र बेल्जियमले आज व्यापार, लगानी र आर्थिक सहयोगलाई अझ सुदृढ पार्ने प्रतिबद्धता दोहोऱ्याएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र बेल्जियमका प्रधानमन्त्री वार्ट डे वेभर बीचको वार्तापछि जारी संयुक्त विज्ञप्तिमा दुई नेताहरूले द्विपक्षीय व्यापारमा विभिन्न क्षेत्रहरूको बढ्दो सहभागितालाई स्वागत गर्नुभएको छ। दुई देशले आगामी 5 वर्षमा द्विपक्षीय व्यापार दोब्बर गर्ने महत्वाकांक्षी लक्ष्य राखेका छन्। उहाँहरूले औषधि, जीव विज्ञान, सेमी कन्डक्टर, रक्षा उत्पादन, महत्त्वपूर्ण खनिज, नवीकरणीय ऊर्जा, बन्दरगाह, रसद, अन्तरिक्ष र उन्नत प्रविधि जस्ता क्षेत्रहरूमा सहयोगको विशाल सम्भावना पहिचान गर्नुभयो। दुई नेताहरूले भारत युरोपीय संघ मुक्त व्यापार सम्झौतामा वार्ताको सफल समापनलाई स्वागत गर्नुभयो र यसको समयमै कार्यान्वयनको लागि आह्वान गर्नुभयो। उहाँहरूले भारत युरोपीय संघ लगानी संरक्षण सम्झौता र भौगोलिक सङ्केत सम्झौतामा वार्ताको चाँडै निष्कर्ष निकाल्न पनि आग्रह गर्नुभयो। बेल्जियमले आतंकवाद विरुद्धको लडाईँमा भारतसँग ऐक्यबद्धता व्यक्त गरे र पहलगाम आतंकवादी आक्रमणको निन्दा गरेको छ। दुई देश आतंकवाद विरुद्धको सहयोगलाई सुदृढ पार्न र आतंकवाद विरोधी संयुक्त कार्य समूह स्थापना गर्न सम्भावनाको खोजी गर्न सहमत भएको छ। दुई देशले रक्षा सहयोगलाई सुदृढ पार्न आशय पत्रमा पनि हस्ताक्षर गरेका छन्। यसले नियमित आदान प्रदान, तालिम, अनुसन्धान र रक्षा उद्योग साझेदारीलाई प्रवर्धन गर्नेछ। अन्तर्राष्ट्रिय संगठित अपराध र साइबर अपराधसँग लड्न केन्द्रीय अनुसन्धान ब्युरो र बेल्जियम संघीय पुलिस बीच समझदारी पत्रमा पनि हस्ताक्षर गरिएको छ। भारत र बेल्जियम हरित हाइड्रोजन, सौर्य ऊर्जा, ऊर्जा भण्डारण र अपतटीय वायु ऊर्जासहित नवकरणीय ऊर्जामा सहयोग अगाडि बढाउन सहमत भएको छ। दुई नेताले सेमी कन्डक्टर, कृत्रिम बुद्धिमत्ता, स्टार्टअप र उदयमान प्रविधिहरूमा बढ्दो सहयोगलाई पनि समर्थन गरे। प्रधानमन्त्री मोदीले बेल्जियमका प्रमुख विश्वविद्यालयहरूलाई भारतमा क्याम्पस स्थापना गर्न आमन्त्रित गर्नुभयो।
1: क्रिटिकल मिनरल्समा हामीले प्रोसेसिङ और रिसाइक्लिङमा सहयोग बढाने का निर्णय लिया है। सेमी कन्डक्टर्समा बेल्जियम की एक्सपर्टाइज और भारत का स्केल एक दूसरे के पूरक है। इस दिशा में हम बेल्जियम के आईमेक इंस्टीट्यूट को भारत के सेमीकंडक्टर इकोसिस्टम से जोड़ने के लिए मिलकर काम करेंगे। बेल्जियम की कंपनीज के लिए हमने भारत में इन्वेस्टमेंट फास्ट ट्रैक मैकेनिज्म का गठन किया है। हमने इंडिया बेल्जियम बिजनेस फोरम को एक रेगुलर मैकेनिज्म बनाने का निर्णय लिया है। हम दोनों देशों की फाइनेंशियल, फिनटेक और रेगुलेटरी संस्थाओं के बीच तालमेल बढ़ाएंगे और इन सभी पहलों से हम अगले 5 वर्षों में द्विपक्षीय व्यापार को डबल करने का लक्ष्य साकार कर लेंगे।
0: दुवै नेताले युक्रेन र पश्चिम एसियाको अवस्था सहित अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचार आदान प्रदान गरे र द्वन्द्व समाधान गर्न संवाद र कूटनीतिको लागि आफ्नो समर्थनलाई पुनः पुष्टि गरे। बेल्जियमका प्रधानमन्त्री वार्ट डे वेभरले प्रधानमन्त्री मोदीलाई बेल्जियम भ्रमणको निमन्त्रणा दिनुभयो। दुई नेताहरूले पारस्परिक विश्वास, लोकतन्त्र, कानूनको शासन र शान्ति, समृद्धि र विकासको साझा दृष्टिकोणमा आधारित आफ्नो साझेदारीलाई अझ सुदृढ पार्ने प्रतिबद्धता दोहोऱ्याउनु भएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @ARNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रल समाचार।

0: साना तथा मझौला उद्यमहरूको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्नुभयो। नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै श्री गोयलले विभिन्न देशहरूसँग हस्ताक्षर गरेका स्वतन्त्र व्यापार सम्झौताहरूले भारतलाई प्रमुख निर्यातकर्ता राष्ट्र बन्न बलियो जग प्रदान गर्ने बताउनुभयो। उहाँले विश्वभर भारतको व्यापार बढाउन स्वतन्त्र व्यापार सम्झौताहरूको अधिकतम प्रयोग गर्न राष्ट्रव्यापी र व्यापक प्रयासको लागि आह्वान गर्नुभयो। श्री गोयलले आगामी केही वर्षहरूमा भारतले क्यानाडा, मेक्सिको, चिली, मार्कोसुर, दक्षिणी अफ्रिकी भन्सारसँग खाडी सहयोग र परिषद र इजरायलसँग स्वतन्त्र व्यापार सम्झौताहरूलाई अन्तिम रूप दिने बताउनुभयो। उहाँले भन्नुभयो, यी सम्झौताहरूले विश्वव्यापी व्यापारमा भारतको पहुँच 75% बढाउनेछन्। रेल मन्त्री अश्विनी वैष्णवले रेलवे क्षमतामा वृद्धि, सिग्नलिङ सुधार र स्वचालित ढोका भएका नयाँ पुस्ताका उपनगरीय रेलहरू सुरु गर्न रेलवेले व्यवस्थित रूपमा काम गरिरहेको बताउनुभएको छ। श्री वैष्णवले मुम्बईमा 18,000 करोड रुपियाँका रेलवे परियोजनाहरू सञ्चालनमा रहेको बताउनुभयो। उहाँले आज नयाँ दिल्लीबाट भिडियो कन्फरेन्सिङ मार्फत मुम्बईको छत्रपति शिवाजी महाराज टर्मिनसबाट सिन्धुदुर्गको सावन्तवाडी रोडसम्म एक्सप्रेस रेलको झण्डा देखाउने कार्यक्रमलाई सम्बोधन गर्नुभयो। रेल मन्त्रीले पूर्वी र पश्चिमी समर्पित फ्रेन्ट करिडोरहरूले महाराष्ट्रको औद्योगिक विकासलाई उल्लेखनीय रूपमा बढावा दिने बताउनुभयो। यी करिडोरहरूले जवाहरलाल नेहरू बन्दरगाहबाट देशका अन्य भागहरूमा सामानहरूको आवतजावत सहज बनाउनेछन्। उहाँले मुम्बईमा हाल लगभग 3,200 स्थानीय रेल सेवाहरू सञ्चालनमा रहेको उल्लेख गर्नुभयो। यी सेवाहरूमा लगभग 10% वृद्धिले यात्रु गतिशीलतामा सुधार ल्याउनेछ। श्री वैष्णवले भन्नुभयो, रेलवे बोर्डले चेन्नईको इन्टिग्रल कोच फ्याक्ट्रीलाई 28 वातानुकूलित स्थानीय रेलहरू निर्माण गर्न आदेश दिएको छ।
1: ईस्टर्न और वेस्टर्न दोनों फ्रेट कॉरिडोर्स हमारे देश के लिए बहुत बड़ी एक ताकत है। प्रधानमंत्री श्री नरेंद्र मोदी जी ने फोकस करके इस काम को आगे लिया, में जो भी डिफिकल्टीज थी उनको दूर किया और अब ईस्टर्न और वेस्टर्न फ्रेट कॉरिडोर्स का काम 100% कंप्लीट हो गया है। आगामी कुछ ही दिनों के बाद में माननीय प्रधानमंत्री श्री नरेंद्र मोदी जी इस पूरे कम्प्लीट ईस्ट और वेस्ट फ्रेट कॉरिडोर को राष्ट्र को समर्पित करेंगे।
0: सर्वोच्च अदालतले भोलिदेखि नयाँ दिल्लीमा ब्रिक्स मुख्य न्यायाधीश मञ्चको आयोजना गर्नेछ। मञ्चले ब्रिक्स सदस्य राष्ट्रहरू र साझेदार देशहरूका मुख्य न्यायाधीशहरू, सर्वोच्च अदालतका न्यायिक प्रमुखहरू र वरिष्ठ न्यायिक नेताहरूलाई एकै ठाउँमा ल्याउनेछ। मञ्चले न्यायपालिकाहरू बीचको संवादलाई सहज बनाउनेछ र न्याय वितरण, अन्तर्राष्ट्रिय विवाद समाधान, प्रविधि र दिगो विकाससँग सम्बन्धित समसामयिक मुद्दाहरूमा विचार आदान प्रदान गर्नेछ। मुख्य न्यायाधीश सूर्यकान्तले उद्घाटनको दिन न्यायिक प्रतिनिधि मण्डलका प्रमुखहरूसँग धेरै द्विपक्षीय बैठकहरू गर्नेछन्। उहाँले रुस, चीन, इजिप्ट, इन्डोनेसिया, संयुक्त अरब इमिरेट्स, बेलारुस, कजाकिस्तान, दक्षिण अफ्रिका, इरान र उज्बेकिस्तानका न्यायिक नेताहरूलाई भेट्नुहुनेछ। यी बैठकहरूले पारस्परिक न्यायिक हितका मामिलाहरूमा प्रत्यक्ष संवाद, विचार आदान प्रदानको अवसर प्रदान गर्नेछन्। यसले न्यायपालिकाहरू बीचको सहयोगलाई अझ बलियो बनाउनेछ। नवीन तथा नवकरणीय ऊर्जा राज्यमन्त्री श्रीपाद येसो नाइकेले देशले 300 गिगावाट गैर जीवाश्म इन्धन क्षमताको अङ्क पार गरेको बताउनु भएको छ। जुन 2030 500 गिगावाटको लक्ष्यतर्फको देशको यात्रामा एक महत्त्वपूर्ण उपलब्धि हो। यो समाचार युट्युबमा @AR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार पुनः एकपटक। उपराष्ट्रपति सिपी राधाकृष्णनले आज नयाँ दिल्लीमा सेसल्स संसदका अध्यक्ष अजराल अर्नेस्टाको नेतृत्वमा रहेको सेसल्स संसदीय प्रतिनिधि मण्डलसँग भेट गर्नुभयो। भारत र बेल्जियमले आज व्यापार, लगानी र आर्थिक सहयोगलाई अझ सुदृढ पार्ने प्रतिबद्धता दोहोऱ्याएको छ। शिक्षा मन्त्री प्रह्लाद जोशीले आज उच्च शिक्षा विभागका वरिष्ठ अधिकारीहरूसँग भारत इनोभेट्स पहलका महत्त्वपूर्ण पक्षहरूबारे छलफल गर्नुभयो। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले वर्तमान वित्त वर्षको पहिलो त्रैमासिकमा 7.8% जिडिपी वृद्धि हासिल गर्न साना तथा मझौला उद्यमहरूको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गर्नुभयो। अनि सर्वोच्च अदालतले भोलिदेखि नयाँ दिल्लीमा ब्रिक्स मुख्य न्यायाधीश मञ्चको आयोजना गर्नेछ। आकाशवाणीबाट समाचार पूरा भयो। भोलि बिहान 7:25 समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
2: समय यस बेला बेलुकीको ठिक 8 बजिसकेको छ र अब प्रस्तुत छ कार्यक्रम युवावाणी।

जीवनको एउटा यस्तो समय हुन्छ जहाँ सपना धेरै हुन्छन्, सम्भावना धेरै हुन्छन्, केही गरौँ भन्ने जोस धेरै हुन्छ, तर त्यहीसँगै एउटा अनौठो डर पनि हुन्छ, कतै म पछाडि त परिरहेको छैन। हामी वरिपरि हेर्छौँ, कसैले नयाँ जागिर पाएको हुन्छ, कसैले विदेश गएको हुन्छ, कसैले आफ्नो व्यवसाय सुरु गरेको हुन्छ, कसैले नयाँ गाडी किनेको हुन्छ, कसैको रिलेसनसिप राम्रो चलिरहेको हुन्छ, कसैले घुमेका सुन्दर तस्विरहरू सामाजिक सञ्जालमा राखिरहेको हुन्छ, अनि हामी चुपचाप आफ्नो मोबाइलको स्क्रिन हेर्छौँ र मनभित्र कतै एउटा आवाज आउँछ, सबै अगाडि बढिरहेका छन्, म चाहिँ कहाँ छु। सायद तपाईँले पनि कहिलेकाहीँ यस्तो महसुस गर्नुभएको होला, कुनै साथीले घुम्न गएको फोटो राख्दा आफू पनि त्यहाँ हुनुपर्ने जस्तो लाग्नु, सबै साथीहरू कुनै कार्यक्रममा सहभागी हुँदा आफू छुटेको महसुस हुनु, अरूले नयाँ कुरा सिकिरहेका छन् भन्ने देख्दा आफूले पनि तुरन्तै केही सुरु गर्नुपर्छ जस्तो लाग्नु, कसैले सफलता पाएको देख्दा आफ्नो उपलब्धि नै सानो लाग्नु। यही भावनालाई आजको आधुनिक भाषामा हामी फोमो, फियर अफ मिसिङ आउट भन्छौँ, अर्थात् आफूले कुनै कुरा, अवसर, अनुभव, सम्बन्ध वा रमाइलोबाट छुटिरहेको छु कि भन्ने डर। तर प्रश्न केवल यति होइन कि हामीलाई फोमो हुन्छ, वास्तविक कुरा त यो हो, कतै हाम्रो जीवन नै अरूले के गरिरहेका छन् भन्ने कुराले चलाउन थालेको त छैन, हामीलाई के चाहिन्छ भन्ने भन्दा पहिले अरूले के पाए भन्ने हेर्न थालेका त छैनौँ, हामीलाई कहाँ जान मन छ भन्ने भन्दा पहिले अरू कहाँ गए भनेर सोच्न थालेका त छैनौँ, हामी आफ्नो सफलताको मापदण्ड आफै बनाइरहेका छौँ कि सोसल मिडियाले हाम्रो लागि बनाइदिएको मापदण्ड पछ्याइरहेका छौँ। आजको युवावाणीमा हामी यही विषयलाई अलिक गहिरिएर बुझ्ने प्रयास गर्नेछौँ, फोमोले चलाएको युवा जीवन। आजको छलफल केवल सोसल मिडियाको कुरा होइन, यो हाम्रो सोचको कुरा हो, हाम्रो तुलना गर्ने बानीको कुरा हो, हाम्रो सपना, हाम्रो आत्मविश्वास र हाम्रो जीवनको गतिसँग जोडिएको कुरा हो, किनकि कहिलेकाहीँ अरूको जीवनमा भइरहेको कुरा छुट्ने डरमा हामी यति धेरै दौडिन्छौँ कि आफ्नै जीवनमा भइरहेको सुन्दर कुरा नै छुटाइरहेका हुन्छौँ। त्यसैले आज केही समयका लागि अरूको जीवनको स्क्रिन बन्द गरौँ र आफ्नै जीवनको पाना खोलौँ, सायद त्यहाँ पनि धेरै सुन्दर कथाहरू लेखिँदैछ। यही सोचका साथ आउनुहोस् आजको विषय फोमोले चलाएको युवा जीवनमाथि हाम्रो कार्यक्रम सुरु गरौँ।

युवा पुस्ता पहिलेका पुस्ता भन्दा धेरै स्वतन्त्र आधुनिक र प्रविधिसँग नजिक छ। हातमा मोबाइल छ, संसारको कुनै पनि कुनामा भएका मानिससँग केही सेकेन्डमा जोडिन सकिन्छ। सामाजिक सञ्जाल मार्फत अरूको जीवन, सफलता, यात्रा, सम्बन्ध, रमाइलो र उपलब्धिहरू हेर्न सकिन्छ। तर यही सुविधा र पहुँचसँगै युवाको जीवनमा एउटा नयाँ किसिमको मानसिक दबाव पनि बढिरहेको छ, फोमो। फोमो अर्थात् फियर अफ मिसिङ आउट। यसको सरल अर्थ हो आफू कुनै कुरा, अवसर, रमाइलो, सम्बन्ध वा अनुभवबाट छुटिरहेको छु कि भन्ने डर। अरू सबै अगाडि बढिरहेका छन्, रमाइरहेका छन्, सफल भइरहेका छन्, तर आफू भने पछाडि परिरहेको छु कि भन्ने अनुभूति नै फोमोको मुख्य रूप हो। आजको युवा जीवनलाई हेर्ने हो भने फोमो धेरै ठाउँमा देख्न सकिन्छ। साथीहरू घुम्न गएको फोटो सामाजिक सञ्जालमा देख्दा आफू पनि जान पाए हुन्थ्यो भन्ने भावना आउँछ। कसैले नयाँ मोबाइल किन्यो भने आफूले पनि किन्नु पर्छ जस्तो लाग्छ। कसैले नयाँ व्यवसाय सुरु गरेको देख्दा आफू केही नगरेर बसेको महसुस हुन्छ। साथीको रिलेसनसिप देख्दा आफ्नो सिङ्गल जीवन अधुरो जस्तो लाग्न सक्छ। कसैले विदेश गएको, राम्रो जागिर पाएको वा सफलता हासिल गरेको पोस्ट राख्दा आफ्नो जीवन असफल जस्तो लाग्न सक्छ। समस्या अरूले आफ्नो जीवनमा के गरिरहेका छन् भन्नेमा मात्रै छैन। समस्या तब सुरु हुन्छ जब हामी आफ्नो जीवनको मूल्याङ्कन अरूको जीवनसँग तुलना गर्न थाल्छौँ। सामाजिक सञ्जालले फोमोलाई अझ बलियो बनाएको छ। हामी अरूको जीवनको पुरा कथा देख्दैनौँ, केवल उनीहरूले देखाउन चाहेका भाग देख्छौँ। कसैले यात्राको सुन्दर फोटो देख्छौँ तर त्यो यात्राका लागि उसले गरेको सङ्घर्ष देख्दैनौँ। कसैको सफलता देख्छौँ तर त्यस अघिका असफलता देख्दैनौँ। कसैको हाँसिरहेको फोटो देख्छौँ तर उसको व्यक्तिगत पीडा देख्दैनौँ। हामी अरूको हाइलाइट रिललाई आफ्नो बिहाइन्ड द सिनसँग तुलना गरिरहेका हुन्छौँ। यही तुलना बिस्तारै मानसिक दबावमा परिणत हुन्छ। आजको युवालाई एउटा निश्चित उमेरसम्म सफल हुनुपर्ने दबाव छ। 20 वर्षमा करियर बनिसक्नुपर्छ, 25 वर्षमा राम्रो जागिर हुनुपर्छ, पैसा कमाउनुपर्छ, रिलेसनसिप सफल हुनुपर्छ, विदेश जानुपर्छ, घर किन्नुपर्छ, आफ्नो व्यवसाय सुरु गर्नुपर्छ। यस्ता अनेक अपेक्षाले युवाको मनमा एउटा अदृश्य दौड सृजना गरेको छ। तर जीवन कुनै रेस होइन। हरेक मानिसको समय फरक हुन्छ। कसैको सफलता चाँडो आउँछ, कसैको ढिलो। कसैले 20 वर्षमै आफ्नो बाटो भेटाउँछ भने कसैले 30 वर्षपछि। कसैले पहिलो प्रयासमै सफलता पाउँछ भने कसैले धेरै पटक असफल भएपछि। त्यसैले अरूको गति हेरेर आफ्नो जीवनको गति निर्धारण गर्नु उचित हुँदैन। फोमोले युवालाई कहिलेकाहीँ गलत निर्णयतर्फ पनि लैजान सक्छ। अरू सबैले कुनै कोर्स गरिरहेका छन् भने आफूलाई पनि गर्नै पर्छ जस्तो लाग्न सक्छ। साथीहरू कुनै व्यवसायमा लागेका छन् भने आफ्नो रुचि र क्षमता नहेरी त्यही व्यवसाय सुरु गर्नुपर्छ भन्ने लाग्छ। अरूले महँगो जीवनशैली देखाउँदा आफ्नो आर्थिक अवस्थाभन्दा बढी खर्च गर्न मन लाग्छ। अरूको रिलेसनसिप देखेर आफूलाई मन नपरेको सम्बन्धमा पनि बसिरहन महसुस गराउँछ। यसरी हामी आफ्नो चाहनाभन्दा अरूको

जीवनशैलीको प्रभावमा निर्णय गर्न थाल्छौँ। फोमो केवल सामाजिक सञ्जालमा मात्र सीमित छैन, साथीहरूको समूहमा पनि यसको प्रभाव हुन्छ। कुनै कार्यक्रममा आफूलाई बोलाएन भने आफूलाई महत्त्व नदिएको महसुस हुन सक्छ। साथीहरू कतै भेट्न गए र आफूलाई खबर गरेनन् भने आफू एक्लिएको महसुस हुन सक्छ। ग्रुप च्याटमा कुनै कुरा भइरहेको छ र आफूलाई थाहा छैन भने पनि मनमा बेचैनी उत्पन्न हुन सक्छ। कहिलेकाहीँ मानिसलाई वास्तवमै कार्यक्रममा जान मन नलागे पनि म छुट्नु हुँदैन भन्ने डरले सहभागी हुनुपर्छ जस्तो लाग्छ। यही कारणले आजका धेरै युवा रेस्ट गर्न पनि डराउँछन्। एक दिन मोबाइलबाट टाढा बस्दा संसारमा केही महत्त्वपूर्ण कुरा छुटिरहेको छ कि जस्तो लाग्छ। सोसियल मिडिया नखोल्दा साथीहरूले के पोस्ट गरे, कसले के गर्यो, कुन नयाँ ट्रेन्ड आयो भन्ने कुरा थाहा नपाउने डर हुन्छ। त्यसैले हामी बारम्बार फोन चेक गर्छौँ, नोटिफिकेसन हेर्छौँ, स्टोरिज हेर्छौँ, रिल स्क्रोल गर्छौँ। हामीलाई लाग्छ हामी मोबाइल चलाइरहेका छौँ, तर कहिलेकाहीँ वास्तविकता उल्टो हुन्छ। मोबाइलले हाम्रो ध्यान चलाइरहेको हुन्छ। फोमोको अर्को ठुलो प्रभाव भनेको वर्तमान क्षणको आनन्द हराउनु हो। कुनै ठाउँमा पुगेपछि हामी त्यो ठाउँलाई अनुभव गर्नुभन्दा पहिले फोटो खिच्न थाल्छौँ, खाना खानुभन्दा पहिले फोटो खिच्छौँ, साथीहरूसँग बसेर कुराकानी गर्नुभन्दा पहिले स्टोरी राख्छौँ। हामी अनुभव बाँच्नुभन्दा पहिले त्यसलाई अरूलाई देखाउने तयारीमा लागिरहेका हुन्छौँ। यसले एउटा महत्त्वपूर्ण प्रश्न जन्माउँछ, हामी जीवन बाँचिरहेका छौँ कि जीवनलाई डकुमेन्ट गरिरहेका छौँ। युवाको जीवनमा फोमोको प्रभाव कम गर्न सबैभन्दा पहिले आफ्नो जीवनको गति स्वीकार गर्न आवश्यक छ। अरूको सफलता देखेर प्रेरणा लिनु राम्रो कुरा हो, तर त्यसलाई आफ्नो कमजोरीको प्रमाण बनाउनु हुँदैन। साथी सफल हुँदा आफू असफल भएको प्रमाण हुँदैन, कसैले विदेश जाँदा आफू पछाडि परेको हुँदैन, कोही रिलेसनसिपमा हुँदा आफू अधुरो हुँदैन, कसैले व्यवसाय सुरु गर्दा आफूले तुरन्तै व्यवसाय सुरु गर्नुपर्छ भन्ने पनि हुँदैन। हरेक मानिसको यात्रा फरक हुन्छ। हामीले आफूलाई सोध्नुपर्ने कुरा अरूले के गरिरहेका छन् होइन, म वास्तवमै के चाहन्छु हो।

समय यस बेला बेलुकीको 8:30 भइसकेको छ र अब सुन्नेछौँ केही नेपाली आधुनिक गीत। सुन्नुहोस्, स्वर रहनेछ उदय मनिला सोताङ, सङ्गीत रहनेछ उदय सोताङ अनि शब्द रहेको छ गणेश थापा मगरको।